0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
4: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607034 र 0825601038।
13: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
14: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
15: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
13: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
15: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
13: पाठेघरमा मासु पलाउने,
15: निसन्तान महिलाको चेक जाँच,
13: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
16: बिरामी जाँच्ने मिति यही जेष्ठ 29 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095121।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
16: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
18: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
1: बाङ्गा टिङ्गा दाँत मिलाउने,
18: शल्यक्रिया गरेर दाँत निकाल्ने,
1: खाली ठाउँमा दाँत भर्ने,
18: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
1: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
18: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान, सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 98578413123।
19: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
4: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: अन्य सेवाहरू:
20: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
25: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
26: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
25: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
26: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
25: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
26: ल ल काका, गइहाले म।
27: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
28: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
27: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741।
29: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
30: उपचार हुने रोगहरू
29: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
30: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
29: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
30: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
29: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
30: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
29: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
31: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
32: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
33: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
31: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
0: सूचना सूचना सूचना
2: दाङको घोराहीमा सञ्चालनमा रहेको कनात ज्योति सुनचाँदी खरिद बिक्री केन्द्र घोराही नेपाल सुनचाँदी व्यवसाय संघ घोराही दाङमा आबद्ध नरहेको बेहोरा सम्पूर्ण साधारण तथा ग्राहक वर्गमा सूचित गरिन्छ। उक्त कनक ज्योतिका नाममा भइरहेको व्यावसायिक कारोबारमा यस सुनचाँदी व्यवसाय घोराही दाङ सम्बन्धित सेवा कारोबार र प्रतिबद्धतामा सम्बन्धित नरहेको बेहोरा अनुरोध गर्दछौ। त्यसैले कुनै पनि आर्थिक कारोबार वा अन्य निर्णय गर्नु अघि सम्बन्धित निकायमा आवश्यक जानकारी तथा सत्य तथ्य बुझेर कारोबार गर्न अनुरोध गर्दछौ।
0: नेपाल सुनचाँदी व्यवसाय संघ घोराही दाङ।
3: बजाज आरी फ्री सर्भिस क्याम्प।
5: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
3: सर्भिस चार्जमा 50% छुट,
5: इन्जिन आयलमा 18% छुट,
3: टायर किन्दा 10% छुट,
5: पाँच पूर्जामा 10% छुट।
3: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
5: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
3: सुनेर होइन हेरेर पत्याउँ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
6: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
3: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ।
5: सम्पर्क फोन नम्बर 0825 63 919, सम्पर्क मोबाइल नम्बर 98 6 47 22 56 56, 97 055 51 135 र 98 128 45 955।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान ज्याक यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 9 गते शनिबार सन् 2026 मे 23 तारीख अधिक जेठ शुक्ल पक्षको सप्तमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको तनहुँको रेडियो बन्दीपुर 88.8 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले स्वविवेक प्रयोग गर्न थालेको भनाई।
0: लुम्बिनी र सुदूरपश्चिममा केही दिन तातो लहर चल्ने भएकाले सावधानी अप्नाउन आग्रह। आज दिउँसो गण्डकी र भरे राति कोशीमा ठूलो वर्षाको सम्भावना।
1: मधेसमा कुपोषणले थलिँदै महिला र बालबालिका एसईईको नतिजापछि विद्यार्थीहरू कक्षा 11 को भर्नाको तयारीमा। पहिले पढेकै विद्यालयमा पढ्दा विद्यार्थीको आत्मविश्वास बढ्ने शिक्षाविदको भनाई।
4: यदि पढ्ने हो भने विषय मिल्छ भने आफ्नै गाउँठाउँमा 12 क्लाससम्म पढ्दाखेरि त्यो चाहिँ धेरै राम्रो हुन्छ।
0: अमेरिका र इरान बीच शान्ति वार्ताको तयारी तीव्र। पाकिस्तानी सेना प्रमुख तेहरानमा मध्य पूर्व युद्ध लम्बिए विश्वव्यापी आर्थिक मन्दीको जोखिम उच्च।
1: र विश्वकप लीग टूमा नेपालले अमेरिकालाई फराकिलो अन्तरले हरायो। आईपीएल क्रिकेटमा आरसीबीमाथि हैदराबादको जित।
5: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
5: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
6: सम्पर्क फोन नम्बर 98570 3578 98570 705 40 98635 6688।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। नयाँ सरकारको आगमन सँगै स्थायी सरकारका रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको छ। यसअगाडि कार्यकक्षमा प्राय नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन्। खाजा खाने समयमा पनि कर्मचारी कार्यालयमै बसेर काममा व्यस्त देख्न सकिन्छ। कतिपय भने सेवा प्रवाहमा अवरोध नहुने गरी पालो मिलाएर खाजा खान जाने गरेको पाइएको छ। कर्मचारीहरू बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन्। उच्च तहका कर्मचारी त बिहान 9 बजेदेखि बेलुकी 8 बजेसम्म पनि कार्यकक्षमै बसेर सरकारको योजनालाई कार्यान्वयन गराइरहेको देख्न सकिन्छ। राष्ट्रिय सतर्कता केन्द्रले गएको वैशाखमा गरेको छड्के अनुगमनका क्रममा केही बाहेक धेरै कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन आएको जनाएको छ। केन्द्रका सूचना अधिकारी सरिता कुमारी खतिवडाले आफूहरूले गरेको कार्यालय र कर्मचारीको छड्के अनुगमनका क्रममा विगतका तुलनामा अहिले कर्मचारीको कार्यशैलीमा परिवर्तन आएको पाएको बताउनु भएको छ। कर्मचारीलाई जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले स्व विवेक प्रयोग गरेर सरकारको कार्य लक्ष्य अनुसार काम हुँदै गएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह गर्ने संरचना नै कमजोर छ। एउटा कामका लागि सेवाग्राही पटक पटक एउटै कार्यकक्षमा धाउनुपर्ने अवस्था छ। त्यसको अन्त्य गर्नुपर्छ। कतिपय कार्यालयमा विद्युतीय प्रणाली लागू नहुँदा भौतिक उपस्थिति बिना कामै नहुने अवस्था रहेको छ। कर्मचारीले जबरजस्ती काम मात्र लगाउने भन्दा पनि सेवा सुविधा थप समयानुकूल बनाएर कर्मचारी खुशी बनाएर काम लगाउँदा सरकारको नीति योजना र बजेट कार्यान्वयन थप सहजता आउने प्रशासनविदहरूको भनाइरहेको खबर गोर्खा पत्रले लेखेको छ।
6: सूर्यदर्शन सहकारीको बचत ठगी प्रकरणमा रासोपका सभापति रवि लामिछाने, फरार अभियुक्त गितेन्द्र बाबु जीवी राई र पूर्व डीआईजी छविलाल जोशी लगायत विरूद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग कास्की जिल्ला अदालतले खारेज गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले अभियोग पत्र संशोधनको आदेश जारी गर्दै उनीहरू विरूद्ध सहकारी ठगीको अभियोग मात्र कायम रहने व्यवस्था गरेको हो। संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी हटाउँदा पनि न्यायको मूल मर्म पराजित नहुने अदालतको भनाई छ। पोखराका सूर्यदर्शन सहकारीका पीड़ितहरूले लामिछाने लगायतले सहकारीको रकम हिनामिना गरी गोर्खा मीडिया नेटवर्कमा लगानी गरेको आरोप लगाउँदै आएका छन्। अनुसन्धानका क्रममा सहकारीबाट निकालिएको रकम विभिन्न ठाउँमा लगानी गरिएको र सम्पत्ति शुद्धिकरण भएको प्रमाण भेटिएको अभियोजन पक्षको दावी छ। जीवी राई गोर्खा मीडियाका अध्यक्ष हुन्, लामिछाने र जोशी तत्कालीन संचालक हुनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
5: नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ। सचिवालयमा ओली विरूद्ध शीर्ष नेताहरू नै उत्रिएको पहिलो पटक हो। बैठकमा भनाइराख्ने क्रममा बहुमत उपाध्यक्षहरूले पार्टीको तल्लो तहमा नेतृत्वप्रति चरम निराशा छाएको भन्दै अध्यक्ष ओलीलाई विश्राम लिन र मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्। उपाध्यक्षहरू विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टीको रूपान्तरण र पुस्तान्तरणको माग गरेका गर्नुभएको थियो भने अर्का उपाध्यक्ष रामबहादुर थापा बादलले भने अध्यक्ष ओलीको बचाउ गर्नुभएको थियो। बैठकमा अध्यक्ष ओलीले पार्टी संकटको बेला एक ढिक्का हुनुपर्नेमा जोड़ दिँदै रूपान्तरणको विषय उठाएका उपाध्यक्षहरूसँग असन्तुष्टि जनाएपछि भनाभन समेत भएको खबर आजका पत्रिकाहरूले लेखेका छन्।
6: अतिकम विकसित देश एलडीसीबाट विकासशील देशमा स्तरोन्नति हुने समयसीमा तीन वर्षपछि धकेल्न नेपालले संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तरोन्नतिको मिति अब सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो। नेपालले विकासशील देशमा स्तरोन्नति हुने प्रक्रियालाई थप तयारीका लागि मिति पछाडि सारिएको यो दोस्रो पटक हो। राष्ट्र मन्त्री शिशिर खनालले गएको वैशाख 30 राष्ट्रसंघको विकास नीति समिति सीडीबीका अध्यक्षलाई यस सम्बन्धमा औपचारिक पत्र पठाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। स्तरोन्नतिलाई पछाडि धकेल्न सरकारले मुख्य पाँच कारण अघि सारेको छ। क्षेत्रीय द्वन्द्व र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोध तथा रेमिट्यान्स आप्रवाहमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव र वैदेशिक मुद्राको प्रमुख आधार रहेको रेमिट्यान्स आप्रवाहमा पारेको प्रभावले यो निर्णय लिनु परेको मन्त्रालयले जनाएको छ। विश्व ब्याङ्कले पनि सन् 2026 नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित रहने प्रक्षेपण गरेको अवस्थालाई मुख्य रूपमा लिएको छ। स्तरोन्नति हुँदा अहिले पाइरहेका कतिपय व्यापारिक सुविधा र सहुलियतपूर्ण ऋण गुम्ने भए पनि यसले देशप्रतिको छवि र सार्वभौम साख मूल्याङ्कनमा सुधार हुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
5: आया कैरनमा कक्षा 11 पढ़ाई को विषय में शिक्षा विदसह को कुराकानी संगे खबर को सिलसिला बाकी नै छ। सुन्दै गर्नुहोला।
2: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमाडौं को भर्ना संबंधी सूचना।
4: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
2: कोर्स का विशेषता 3 भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576123014 सम्पर्क गर्नुहुन अनुरोध छ।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
8: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कत्तिले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ।

0: कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन, रवि, जीवी र छवि विरूद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा खारेज, पार्टी सचिवालयमा कमजोर बन्दै ओली, विकासशील देशमा स्तर उन्नति हुन नेपालले माग थप 3 वर्ष लगायतका खबर प्रस्तुत
1: गर्यौं। मधेस प्रदेशका दलित, विपन्न र न्यून आय भएका परिवारमा कुपोषणले जालो फैलाउँदै गएको छ। एकातर्फ प्रदेश सरकारले कुपोषणलाई प्रदेशबाट हटाउन ठूला ठूला होटलमा सभा, गोष्ठी र भोज भतेर गरेर गफमै समय बिताइरहेको छ। अर्कोतर्फ स्थानीय स्तरमा कुपोषण विकराल स्वास्थ्य समस्याका रूपमा विकसित हुँदै गएको छ। नेपाल मल्टिपल इण्डिकेटर क्लस्टर सर्वे 2025 सर्वेक्षण अनुसार मधेसमा 15-19 वर्ष उमेर समूहका किशोरीहरूमा गर्भवती हुने दर प्रति हजारमा 71 जना छ। नेपालमा यो कर्णाली पछिको दोस्रो हो। कर्णाली प्रदेशमा यसै उमेर समूहमा प्रति हजारमा 77 जना गर्भवती हुन्छन् भने देशैभरि यो उमेरमा प्रति हजारमा 48 जना किशोरीहरू गर्भवती हुने गरेको तथ्याङ्क छ। मधेस प्रदेशको बदनामीको एउटा ठूलो कारण कुपोषण बनेको छ। मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर प्रमोद यादव भन्नुहुन्छ, त्यहाँ पोषणलाई लक्षित गरी गरीब तथा निमुखा वर्गका लागि उपलब्धिमूलक कार्यक्रमहरू बजेटमा समावेश गर्नु अत्यन्त आवश्यक छ। एक त मधेस प्रदेशमा पोषणको क्षेत्रमा बजेट नै न्यून विनियोजन हुन्छ, त्यसमा पनि विनियोजित बजेट आवश्यकता भएकाहरूसम्म पुग्न सक्दैन, यो दुःखद पक्ष हो, उहाँले भन्नुभयो। यसका लागि विशेष ध्यान दिने प्रयास गरिरहेका छौं। मधेसमा कुपोषण बढ़नका थुप्रै कारणहरू छन्, जसमा पोषणका लागि सिफारिश गरिएका व्यवहारहरू नअंगालिनु र यसका विषयमा जनचेतना नहुनु नै प्रमुख रहेको विशेषज्ञहरूको भनाई छ। यो खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
0: माध्यमिक शिक्षा परीक्षा एसईको नतिजासँगै विद्यार्थीहरू कक्षा 11 भर्ना हुने तयारीमा छन्। असार 1 गतेदेखि नयाँ भर्ना खुल्दैछ। कक्षा 11 र 12 माध्यमिक तहकै शिक्षा भए पनि धेरै विद्यार्थी र अभिभावकलाई यसलाई उच्च शिक्षाको शुरूआतका रूपमा हेर्ने गरेका छन्। त्यसैले कक्षा 10 पछि कुन विद्यालय र कुन विषय रोज्ने भन्ने विषय अहिले मुख्य चासो बनेको छ। धेरै विद्यालय कक्षा 10 मात्रै सञ्चालन हुने, विषयगत फरक र ठूलो शहरमा राम्रो अवसर पाइन्छ भन्ने सोचका कारण पनि विद्यार्थीहरू नयाँ विद्यालय खोज्ने गरेका छन्। कक्षा 11 र 12 कहाँ पढ्दा उपयुक्त हुन्छ भनेर साथी महेश गेवालीले शिक्षाविद सुमन गोपाल आचार्यलाई सोध्नु भएको छ।
2: विद्यार्थीले शिक्षकलाई, शिक्षकले विद्यार्थीलाई चिनिएको हुन्छ, सायद ऊ घरको नजिकको विद्यालयमा पढेको हुन्छ, आउने जान सजिलो हुने भयो। शिक्षकले अभिभावकलाई, अभिभावकले शिक्षकलाई र आफ्नै ठाउँ गाउँ ठाउँमा पढ्दा, चाहे नेपाल सरकारको उद्देश्य पनि यही कारणले 12 क्लाससम्म माध्यमिकमा लगेको पनि हो। यदि पढ्ने हो भने, विषय मिल्छ भने आफ्नै गाउँठाउँमा 12 क्लाससम्म पढ्दाखेरि त्यो चाहिँ धेरै राम्रो हुन्छ।
3: नयाँ भर्ना 11 भर्ना हुँदाखेरि चाहिँ विद्यालय छान्दाखेरि सबैभन्दा पहिले चाहिँ कुन कुरालाई प्राथमिकता दिनुपर्छ, विद्यार्थी अथवा अभिभावक?
2: त्यो बच्चाले सबैभन्दा पहिला आफूले के पढ्ने हो, कुन विषय पढ्ने हो भन्ने कुरामा आफूसँग भएको क्षमताको आधारमा आफ्नो बुवा आमाले, परिवारले पढाउन सक्ने त्यो विषय भएको स्कूल छान्नु पर्यो। सुविधाहरू, त्यो ठाउँमा त्यो माहौलले उसलाई कतिको सपोर्ट गर्छ, स्कूलको बारेमा त्यो विद्यार्थीले आफूले चाहेको सबै चिज पुरा छ कि छैन भने छानेर मात्रै त्यो विद्यार्थीहरू त्यो कलेजमा भर्ना हुन जाँदाखेरि चाहिँ राम्रो हुन्छ।
3: ठ्याक्कै विद्यार्थीले, अभिभावकले चाहिँ यो राम्रो हो होइन भनेर चाहिँ कसरी छुट्याउने, र यो यो धेरै शुल्क लिने विद्यालय नै राम्रो हो भन्ने धारणा चाहिँ कतिको सही हो?
2: यहाँ कस्तो स्कूलहरू छ भने एउटा नेपालभरिको टप आएको विद्यार्थीलाई मात्रै भर्ना लिन्छ, त्यो त छोटो टप भयो। कमजोर विद्यार्थीहरूलाई पनि भर्ना लिएर राम्रो बनाइदिएको स्कूलहरू पनि छ। कुन लेभलको विद्यार्थी हुँ र कहाँ जाने हो भन्ने कुरा चाहिँ अभिभावकले बुझ्नुपर्छ। अनि खर्च पनि त्यही आधारमा परेको हुन्छ, यो खर्च सही हो कि होइन त विद्यार्थी आफूले मूल्याङ्कन गर्नुपर्छ। साथीको लयमा, कमिसनको लयमा पनि विद्यार्थीहरू भर्ना हुने जाने चलनहरू छ। त्यहाँदेखि अभिभावकहरूले, विद्यार्थीहरूले कलेज छान्दाखेरि आफूले पढ्न चाहेको, आफूले खर्च गर्न सक्ने त्यो विद्यालयले दिने नतिजा, त्यो नतिजा कुन माध्यम, राम्रो विद्यार्थीको मात्र नतिजा हो या कमजोर विद्यार्थीहरूलाई पनि दिएको सपोर्ट सहयोग कस्तो छ भन्ने सबै चिजहरू स्टडी गरेर मात्रै भर्ना हुन जानुपर्छ। रिजल्ट कस्तो छ भने ठुलो र सहरको स्कुलको मात्र रिजल्ट राम्रो छ भन्ने छैन, गाउँतिरको स्कुलकोहरूको पनि नतिजा नराम्रो भएको त छैन, राम्रो नतिजा छ।
3: जति पनि 10 कक्षा पास गरेर अब 11 भर्ना हुँदै हुनुहुन्छ विद्यार्थीहरू, उहाँहरू र सँगसँगै अभिभावकहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
2: सकेसम्म आफ्नो गाउँठाउँमा आफूले छानेको विषयहरू छ र त्यही विषयमा पढेर पनि मेरो राम्रो हुन्छ भन्ने छ भने त्यो 11 क्लास 12 क्लास भनेको स्कूल शिक्षा हो।

0: हामी आफ्नै ठाउँमा पढ्नको लागि आफ्नो ठाउँमा पढेपछि निगरानी आफ्नो बाल बालिकालाई निगरानी गर्न सक्ने ठाउँमा पढ्नको लागि म आह्वान गर्छु, अनुरोध गर्न चाहन्छु। कोही विद्यार्थीहरू ठूलो उद्देश्य राखेर पढ्न गइरहेको छ भने जुन विद्यालयमा पढ्दाखेरि उसको भविष्य राम्रो हुन्छ त्यस्तो कलेजहरूमा छानेर खर्चसँग म्याच गर्ने गरिकन बनाउनलाई म सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो शिक्षाविद सुमन गोपाल आचार्य।
2: डाक्टर हो वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
3: जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो दिन तथा तातो लहर लू चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी रहने तथा थोरै ठाउँहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधि गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेका छन्। सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिक कम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी मापन गरिएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि मापन गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ। तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढ़ी नजान, चर्को घाममा बाहिर ननिस्कन, हल्का लुगा सुतीको कपड़ा लगाउन, बाहिर निस्कदा टाउको छोप्न, टोपी लगाउन विभागको आग्रह छ। यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत विभागले अनुरोध गरेको छ। यसैबीच आज दिउँसो गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा र राति कोशी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेस प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ। रातिको समयमा कोशी र मधेस प्रदेशका केही ठाउँमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने अनुमान छ। महाशाखाले ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। अहिले देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
5: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
4: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
5: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
4: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
6: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
5: सम्पर्क मोबाइल नम्बर 9822964264।
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
10: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
1: भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब विदेशको खबर। पाकिस्तानका सेना प्रमुख आसिम मुनिर इरानको राजधानी तेहरान पुग्नु भएको छ। मुनिर हिजो तेहरान पुगेको पाकिस्तानी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उहाँले इरान अमेरिका वार्ता, क्षेत्रीय शान्ति तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी संचार माध्यमले जनाएका छन्। यस्तै अमेरिकी विदेश मन्त्री मार्को रूबियोले पनि आसिम मुनिरसँग निरन्तर सम्पर्क भइरहेको बताउनु भएको छ। उहाँले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा पनि व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री अब्बास अरागचीले अमेरिका इरान वार्तामा केही सकारात्मक संकेत देखिएको समेत बताउनु भएको छ। तर इरानको युरेनियम भण्डारण र हर्मुज जलमार्गको नियन्त्रण जस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन। रागजीले सामाजिक सञ्जाल एक्स मार्फत वर्तमान तनावपूर्ण अवस्थाका बीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनु भएको छ। दुई देश बीचको युद्धले अहिलेसम्म ठूलो आर्थिक र मानवीय क्षति पुर्याइसकेको छ। विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढ़ेको छ। इरानको तेल निर्यात लगभग ठप्प हुँदा यसको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ भने अमेरिका र युरोपमा पनि मुद्रास्फीति तथा इन्धन खर्च बढ़ेको छ। खाड़ी क्षेत्रका धेरै देशमा व्यापार, हवाई तथा पर्यटन प्रभावित भएका छन्। विश्व शेयर बजारमा गिरावट, लगानीमा अनिश्चितता र आर्थिक वृद्धि सुस्त हुने चिन्ता बढ़ेको छ। विभिन्न रिपोर्ट अनुसार यो युद्ध लम्बिएमा विश्वव्यापी आर्थिक मन्दीको जोखिम समेत बढ़न सक्ने जोखिम छ।
1: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनको फराकिलो अन्तरले हराएको छ। त्रिवी मैदानमा हिजो नेपालले दिएको 318 रन कृतिमानी लक्ष्य पछ्याएको अमेरिका 41 ओभर 2 बलमा 195 रन बनाउँदा अल आउट भयो। नेपालका सन्दीप लामिछानेले 3 तथा ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, गुलशन झाले 2-2 विकेट लिए। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो। लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। नेपाल पहिलो खेलमा स्कटल्याण्डलाई, दोस्रो खेलमा अमेरिकालाई, तेस्रो खेलमा फेरि स्कटल्याण्डलाई हराएको थियो। लीग टूमा नेपालले 8 खेलमा 6 जित हासिल गर्यो। यसअघि ओमान र संयुक्त अरब इमिरेट्स यूएईसँगको श्रृंखलामा पनि नेपालले 4 खेलमा 3 जित हासिल गरेको थियो।
3: खेलकै अर्को खबरमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबीलाई हराएको छ। हैदराबादमा हिजो भएको खेलमा हैदराबाद 55 रनले विजयी भयो। टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले 4 विकेट गुमाएर 255 रन बनाएको थियो। हैदराबादका लागि इशान किशनले 46 बलमा 79 रन बनाए। अभिषेक शर्माले 22 बलमा 56 र हेनरिक क्लासेनले 24 बलमा 51 रन जोडे। 256 रनको लक्ष्य पछ्याएको आरसीबीले 4 विकेट गुमाएर 200 रन मात्र बनायो। आरसीबी पराजित भए पनि 14 खेलमा 18 अङ्कका 7 तालिकाको शीर्ष स्थानमा छ भने हैदराबाद समान खेलमा समान अङ्कका 7 रन रेटमा पछि पर्दै तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 पंजाब किंग्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्।
1: कायाकैरनमा अब केही खबर संक्षेपमा। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ। भारतीय सरकारको निमन्त्रणमा मन्त्री खनाल जेठ 18 नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स आईबीसीए शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो। तर भारत सरकारले त्यो सम्मेलन स्थगित गरेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो।
3: हुलाकिरा सड़क अन्तर्गत बाँके र दाङका बीचमा झण्डै 35 किलोमिटर खण्ड अधुरो छ। नेपालगंजदेखि बाँकेको रातिसुनारी 3 नारायणपुर र दाङको देवखोरीमा रहेको राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको खबर आजको नागरिक दैनिकमा छ।
1: सार्वजनिक यातायातमा यात्रुको सरसामानको सुरक्षा सुनिश्चित गर्न अब ब्यागेज ट्याग प्रणाली अनिवार्य हुने भएको छ। जेठ 15 लागू हुने यो व्यवस्थाले बस तथा अरू सार्वजनिक गाड़ीमा हुने झोला, लगेज वा सामान हराउने, चोरी हुने तथा साटिने समस्या नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
3: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले हिजो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ।
1: भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा आफ्नो सर्वोत्कृष्टता कायम राखेको छ।
3: पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको 15 वर्षमा 25.5 किलोमिटर सड़क मात्र कालोपत्रे भएको छ। ट्र्याकको लम्बाई 66 किलोमिटर रहेको छ। चितवनबाट काठमाडौँ जोड्ने छोटो दूरीको विकल्पका रूपमा हेरिएको यो सड़क खण्डको ट्र्याक 2066 सालमा खोलिएको थियो। देख्नको राम्रो खान लाग्यो चाम्रो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले सो विवेक प्रयोग गर्न थालेको भनाई।
1: लुम्बिनी र सुदूरपश्चिममा केही दिन तातो लहर चल्ने भएकाले सावधानी अपनाउन आग्रह। आज दिउँसो गण्डकी र भरे राति कोशीमा ठूलो वर्षाको सम्भावना।
3: मधेसमा कुपोषणले थलिदै महिला र बालबालिका एसईको नतिजापछि विद्यार्थीहरू कक्षा 11 भर्नाको तयारीमा। पहिले पढेकै विद्यालयमा पढ्दा विद्यार्थीको आत्मविश्वास बढ्ने शिक्षाविदको भनाई।
1: अमेरिका र इरान बीच शान्तिवार्ताको तयारी तीव्र। पाकिस्तानी सेना प्रमुख तेहरानमा। मध्य पूर्व युद्ध लम्बिए विश्वव्यापी आर्थिक मन्दीको जोखिम उच्च।
3: र विश्वकप लीग टूमा नेपालले अमेरिकालाई फराकिलो अन्तरले हरायो। आईपीएल क्रिकेटमा आरसीबी माथि हैदराबादको जीत।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीलाई संसदमा लैजान नसकेका सभामुखसँग यो कार्टुन सम्बन्धित छ। विपक्षी सांसदहरूले संसदमा प्रधानमन्त्री चाहियो चाहियो भनेपछि सभामुख बोलाउन जाँदा पनि प्रधानमन्त्री संसदमा गएनन्। यहाँ कार्टुनमा सभामुख जस्तै देखिने मान्छे प्रधानमन्त्री कार्यालयको ढोका बाहिर पुगेका छन्। उनलाई सभामुख भन्दा पनि सभा दुह भनेर लेखिएको छ तलतिर। अनि त्यो बन्द ढोका ढकढक्याउँदै उनी भन्दैछन्, हजुर बोली बक्सियोस् रे, मुख खोली बक्सियोस् रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ सँगै हामी पनि विदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त मात्रामा पानी पिउने गरौं।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
14: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, खुराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक खुराही दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जाँच गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
17: नेपाली जुत्ता घर
18: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
17: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
18: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
17: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
18: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
19: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
20: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
19: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
20: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
21: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
22: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825625023, 98478-1817 र 98478-35645।
24: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र अमृता डाङ्गी र सहकर्मी देवा भूषालसँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गडवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: तुलसीपुरमा महिलाहरू गहना बनाउने कारीगर सिप सिक्दै सड़क सीमा खाली गर्न सड़क डिभिजन कार्यालय दाङको अल्टिमेटम।
0: गोराही माडी चोर 132 केबी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा। राप्ती आँखा अस्पताल परिसरमा अत्याधुनिक शल्यक्रिया भवन निर्माण।
1: र प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान तीव्र।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: आज हामीले दाङबाट प्रकाशित हुने पत्र पत्रिका नागबद राष्ट्रिय दैनिक गोरक्षी राष्ट्रिय दैनिक राप्ती पोस्ट राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले विभिन्न खबरलाई प्रमुखताका साथ प्रकाशन गरेका छन्। आज हामीले कोराही माडीचोर 132 केवी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा शीर्षकको खबरलाई पहिलो खबर बनाएका छौं।
2: गोराही माडीचोर 132 केवी प्रसारण लाइन आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। रोल्पा लगायतका पहाड़ी जिल्लामा विद्युत विस्तारसँगै त्यस क्षेत्रमा उत्पादन हुन थालेको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी निर्माण शुरू भएको घोराही माडीचौर 132 केवी प्रसारण लाइनको करिब 80% काम पूरा भएको छ। घोराही माडीचौर 132 केवी प्रसारण लाइन अन्तर्गत घोराही उपमहानगरपालिका 3 झिङनीदेखि रोल्पाको सिनुल स्मृति गाउँपालिका 2 स्थित खड्की खुङरीसम्मको करिब 38 किलोमिटर लामो प्रसारण लाइन अन्तर्गत सब स्टेशनसँगै विद्युत टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्रसारण लाइन अन्तर्गत गाड्नुपर्ने 121 विद्युत टावर मध्ये 101 टावर निर्माण गरेर तार तान्ने काम भइरहेको घोराही माडीचौर 132 केवी प्रसारण लाइन आयोजना प्रमुख बम बहादुर बुढाथोकीले जानकारी दिनुभएको छ। आयोजना प्रमुख बुढाथोकीका अनुसार बाँकी टावर निर्माणको काम पनि छिट्टै अघि बढ़नेछ। जंगल क्षेत्र बाहेका ठाउँमा प्रसारण लाइन अन्तर्गत विद्युत टावर निर्माण गरेर तार तान्ने काम भइरहेको छ। आयोजना प्रमुख बुढाथोकीले भने आयोजना अन्तर्गत घोराही उपमहानगरपालिका र बंगलासुली गाउँपालिका अन्तर्गतको जंगल क्षेत्रमा देखिएको समस्या समाधान गरेर विद्युत टावर निर्माणसँगै तार तान्ने काम अघि बढ़ने तयारीमा छौ। त्यसका लागि पुनः वातावरणीय प्रभाव मूल्यांकन ईआईए प्रतिवेदन तयार गरेर मन्त्रालय पठाएका छौ। उहाँका अनुसार विवादित ठाउँमा काम गर्न ढिलाइ भए पनि अन्यत्र भने लगभग अन्तिम चरणमा पुगिसकेको छ। ऊर्जा मन्त्रालय हुँदै वन मन्त्रालय फाइल पुगेर स्वीकृत गर्ने काम भइसकेको छ। जंगल क्षेत्रमा विद्युत टावर निर्माणका लागि रूख काट्नुपर्ने भएकाले केही ढिलाइ भएको हो। नेपाल सरकारको 40% र एसियाली विकास ब्याङ्कको 60% गरेर करिब 1,50,00,000,000,000 रूपियाँको लगानीमा निर्माण भइरहेको प्रसारण लाइन अन्तर्गत रोल्पाको सुनिल स्मृति गाउँपालिका 2 स्थित खुङरीमा सब स्टेशन निर्माण भइरहेको छ। खुङरीमा सब स्टेशन निर्माणसँगै स्टाफ क्वार्टर गार्ड हाउस कन्ट्रोल बिल्डिङ लगायतका भौतिक पूर्वाधार निर्माण भइरहेकाले आयोजनाले जनाएको छ। खुङरीमा सब स्टेशन निर्माणसँगै स्टाफ क्वार्टर गार्ड हाउस कन्ट्रोल बिल्डिङ लगायतका काम अन्तिम चरणमा पुगेको छ। आर्थिक वर्ष 2083-84 काम सम्पन्न गर्ने गरी घोराही माडीचौर 132 केवी प्रसारण लाइनको काम आर्थिक वर्ष 2078-79 शुरू भएको थियो। आयोजना निर्माण सम्पन्न भएपछि रोल्पा रूकुम लगायतका ग्रामीण ठाउँमा विद्युत विस्तारसँगै रोल्पा रूकुममा उत्पादन हुन थालेको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्यसहित निर्माणको काम धमाधम भइरहेको छ। यो खबर आजको गोरक्ष राष्ट्रिय दैनिकमा लीलाधर ओलीले लेख्नु भएको छ।
1: तुलसीपुर नौकी 34 वर्षीय तुलसी कुमारी बस्नेत विगतमा गृहिणी जीवन बिताउँदै आउनु भएको थियो। 40 दिन यता भने उहाँको दैनिकी फेरिएको छ। शिवसिकेर उद्यमी बन्ने सोचमा रहनुभएकी उहाँ अहिले भने सुन चाँदीका गहना बनाउने शिव सिक्न तल्लीन हुनुहुन्छ। अहिले सुन चाँदीका विभिन्न प्रकारका गहना बनाउन सिकिसकेको र अझै धेरै सिक्न बाँकी रहेको उहाँले बताउनुभयो। छोराछोरीलाई विद्यालय पठाएपछिको समय खासै उपलब्धिमूलक बन्न सकेको थिएन, त्यसैले कुनै शिव सिकेर आय आर्जनमा जोड़िने योजनामाथि यो तालिमले मलाई यो वातावरण बनाइदियो। अहिले म आफूले सिक्दै आएको सिपमा कसरी पोख्त हुने भन्नेमै केन्द्रित भएको छु, उहाँले भन्नुभयो। सबैभन्दा ठूलो कुरा त खेर गइरहेको समय सदुपयोग भएको छ भने मसँग पनि एउटा सिप छ भन्ने आधार मिलेको छ। परिपक्व ढंगले सिप सिक्यो भने आफैलाई राम्रो हुन्छ भन्ने सोचेर तालिममा सहभागी भएकी हुँ। सिप सिकेर कालीगढ़को जागिर गर्ने वा आफैले लगानी गरेर उद्यममा जोड़िने सोचमा भने अहिलेसम्म तय गरिएकी छैन। तुलसीपुर 42 तुलसीपुरकै 42 वर्षीय पुतला कुमारी पुन तुलसीपुर स्थित सुनचादी व्यवसायी संघमा कार्यालय सहयोगीको काम गर्दै आउनु भएको छ। कुनै सिप सिक्ने योजनामा रहनु भएकी उहाँलाई तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको सुनचादीका गहना बनाउने तालिम निकै उपलब्धिपूर्ण बनेको छ। उहाँहरू केही उदाहरणीय पात्र हुनुहुन्छ। गत चैतको अन्तिम साताबाट सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको करिब 6 लाख रूपियाँ बजेट तथा तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा संचालित सुनचादीका गहना बनाउने 75 दिने तालिममा तुलसीपुर क्षेत्रका 20 जना महिला सहभागी भएर सिप सिकिरहनु भएको छ। आजको नगत राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
2: राप्ती आँखा अस्पताल परिसरमा अत्याधुनिक शल्यक्रिया भवन निर्माण भएको छ। नेपाल भारत विकास सहयोग अन्तर्गत राप्ती आँखा अस्पतालमा शल्यक्रिया भवन निर्माण भएको हो। भारतीय राजदूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा 4,24,00,000 38,000 रूपियाँमा शल्यक्रिया भवन निर्माण भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीले जानकारी दिनुभएको छ। अस्पताल परिसरमा निर्माण भएको भवनबाट चाँडै नै शल्यक्रिया सेवा शुरू हुने गरी तयारी भइरहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो। तुलसीपुर उपमहानगरपालिका मार्फत भारतीय राजदूतावासको आर्थिक सहयोगमा सीएनआरएस भक्टोरिया जेबी बुद्धनगर काठमाडौँले 2083 वैशाखमा भवन निर्माण सम्पन्न गर्ने गरी निर्माण जिम्मा पाएको थियो। भवन निर्माणको काम सम्पन्न भएको छ। अब नयाँ भवनको उद्घाटनसँगै सेवा सुचारू गर्ने तयारीमा छौं। अध्यक्ष गिरीले भन्नुभयो, नयाँ शल्यक्रिया भवन बन्नेसँगै अब अस्पतालमा सेवा प्रवाह सहज हुने उहाँले बताउनुभयो। गिरीले नेपाल भारत विकास सहयोग अन्तर्गत यो महत्वपूर्ण योजना भएकाले भारत सरकारले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान अतुलनीय र भौतिक संरचनाको निर्माण कार्य मात्र नभई लाखौं नागरिकको दृष्टि जोगाउने महत्वपूर्ण अभियानको कोषेढुङ्गा भएको बताउनुभयो। यो खबर आजको गोरक्ष राष्ट्रिय दैनिकमा बालाराम खड्काले लेख्नु भएको छ।
1: सड़क डिभिजन कार्यालय दाङले आफ्नो कार्यक्षेत्रका 8 वटा सड़क खण्डमा पर्ने सीमा अतिक्रमण खाली गरिदिन 15 दिनको अल्टिमेटम दिएको छ। सार्वजनिक सड़क ऐन 2031 बर्खी लाभ हुने गरी निर्माण गरिएका संरचनाहरू कर टहरा पर्खाल वा अन्य संरचनाहरू तत्काल हटाइदिन आग्रह गरेको हो। जेठ 7 गते सार्वजनिक सूचना जारी गर्दै कार्यालयले दाङ र सल्यानका विभिन्न 8 वटा सड़कको दुवैतर्फ रहेको नियम विपरीतका घर टहरा वा भौतिक संरचना हटाउन आह्वान गरेको हो। सड़क डिभिजन कार्यालय दाङको कार्यक्षेत्र पर्ने 497 किलोमिटर सड़क क्षेत्रभित्र पर्ने विभिन्न ठाउँका अतिक्रमण गरी बनाइएका संरचना हटाउन लागिएको हो। कार्यालयका अनुसार पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतका धानखोलादेखि जोड्ने शिवखोलासम्मको 77 किलोमिटर सड़क खण्ड, हुलाकी राजमार्ग अन्तर्गत गढ़वादेखि राजपुरसम्मको 20 किलोमिटर सड़क, मदन भण्डारे राजमार्ग अन्तर्गतको शीतलपाटी खलंगा बालुवा संग्रही सल्यान सड़क खण्डको 39 किलोमिटर सड़क, त्यस्तै दाङको मुर्कुटी गोराही तुलसीपुर काल्चे 125 किलोमिटर सड़क, भालुबाङ गहना गनाहा सड़क खण्डको 8 किलोमिटर सड़क सहित मार्गको कोइलावास लमही घुराई सड़क खण्डको 57 किलोमिटर सड़क, राप्ती राजमार्ग अन्तर्गतको अमेलिया तुलसीपुर शीतलपाटी खौजला पास सड़क खण्डको 137 किलोमिटर सड़क र रारा राजमार्ग अन्तर्गत सल्यानको थारमारे सौरजहारी सड़क खण्डको 34 किलोमिटर सड़कको सीमाभित्र पर्ने अतिक्रमण हटाइने भएको सड़क डिभिजन कार्यालय दाङका प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर दिपेन्द्र बहादुर विष्टले जानकारी दिनुभएको छ। आजको नयाँगत राष्ट्रिय दैनिकमा जेएन सागरले खबर लेख्नु भएको छ।
2: जिल्ला प्रहरी कार्यालय दाङले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको छ। विभिन्न मुद्दामा अदालतबाट फैसला भइसकेपछि लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा प्रहरीले एक सातामै 26 जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार आर्थिक वर्ष 2082-83 अन्तर्गत जेठ 1 गतेदेखि 7 गतेसम्म जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत प्रहरी कार्यालय सीमाहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट ती प्रतिवादीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्मानित दाङ जिल्ला अदालत घोराहीमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। पक्राउ परेका प्रतिवादीहरूबाट कुल 1,22,850 रूपियाँ जरिमाना असुल हुने तथा 2 वर्ष 6 महिनाको कैद सजाय कार्यान्वयन हुने प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। अदालतबाट फैसला भए पनि फरार रहेका व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउने कार्यलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले दाङको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउनुका साथै शान्ति सुरक्षा र कानूनी शासन कायम गर्न फरार प्रतिवादी पक्राउ अभियानलाई अझ सशक्त बनाउने बताएको छ। सवारी साधनबाट जरिवाना र फरार पक्राउ यसैबीच दाङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने सवारी साधनमाथि निगरानी बढ़ाउँदै कार्यवाहीलाई तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत प्रहरी कार्यालयबाट खटिएका टोलीले जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा चेक जाँचका क्रममा अवैध रूपमा ढुंगा गिटी र बालुवा ओसार पसार संलग्न सवारी साधनहरू नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार 2083 जेठ 1 गतेदेखि 7 गतेसम्म सञ्चालन गरिएको विशेष अभियानका क्रममा एउटा जेसीबी 2 टिप्पर र 5 ट्याङ्कर नियन्त्रणमा लिएको थियो। ती सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। यो खबर राप्तीपोस्ट राष्ट्रिय दैनिकमा खबर रहेको छ।
1: एकातिर तरकारी खेती अनि अर्कोतिर गढेलाको मल उत्पादन सिजनमा त रामकुमारी चौधरी र लुमकान्त चौधरी दम्पतीलाई भ्याइ नभ्याइ हुन्छ। आखिर गरे के हुँदैन र परिश्रम र पौरखमै रमाउने उनीहरू अहिले तरकारीसँगै गढेलाको मल उत्पादन गर्दै खेतबारीमै रमाइरहेको देखिनुहुन्छ। यो उहाँहरूको लागि काम मात्रै नभएर आत्मनिर्भरताको एउटा बलियो आधारशिला पनि भएको छ। गढवा गाउँपालिका साताकांक्षी गाउँकी रामकुमारी चौधरी एक दशकदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। निरन्तरको मेहनत र आधुनिक कृषि प्रविधिको प्रयोगले उहाँको परिवार अहिले कृषि पेशामै आत्मनिर्भर बन्दै गएको छ। रामकुमारीले 6 कट्ठा जमीनमा सिजन अनुसार बन्दा, काउली, करेला, बोडी, भिण्डी र लौका लगायतका तरकारी खेती गर्दै आउनु भएको छ। उहाँका अनुसार खेतीबाट घर खर्च कटाएर वार्षिक 3 लाख रूपियाँसम्म बचत हुने गरेको छ। पहिले उहाँका श्रीमान लुमकान्त चौधरी घर पेन्टिङको काम गर्नुहुन्थ्यो, तर तरकारी खेतीबाट राम्रो आमदानी हुन थालेपछि अहिले उहाँले बाहिरको काम छोडेर श्रीमती सँगै खेतीमा साथ दिइरहनु भएको छ। सन्तोष दहितले आजको नयाँ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
2: ओडा स्तरबाट निर्वाचित दहिला महिला जनप्रतिनिधिहरूको नेतृत्व विकास कार्यशाला आज घोराहीमा सम्पन्न भएको छ। जागरण मीडिया सेन्टरको आयोजनामा घोराहीमा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका 19 ओडाका दलित महिला जनप्रतिनिधि र कार्यपालिका सदस्य तथा अन्य सरकारवाला निकायको सहभागिता रहेको थियो। कार्यक्रममा संविधान सभा सदस्य दलित अधिकार कर्मी कमला विश्वकर्माले अधिकारका कुरा संविधानले व्यवस्था गरे पनि वास्तविक रूपमा व्यावहारिक कार्यान्वयनमा समस्या रहेको भन्दै त्यसका लागि सबैको हातेमालो हुन जरूरी रहेको बताउनुभयो। कार्यक्रममा दलित महिला जनप्रतिनिधिहरूले ओडा स्तरमा आफूहरूलाई अझै पनि विश्वास नगरेको, पार्टीभित्र र बाहिर अवसरका लागि निकै संघर्ष गर्नु परेको लगायतका कुराहरू उठाउनु भएको थियो। जागरण मीडिया सेन्टरका लुम्बिनी प्रदेश जग विनोद परियारले विषयवस्तु प्रवेश गराउनु भएको कार्यक्रममा अधिवक्ता हेमा नेउपानेले स्थानीय स्तरमा रहेर काम गर्दा संविधानमा भएको व्यवस्था, योजना तर्जुमा र बजेट निर्माण, दलित महिला जनप्रतिनिधिहरूको सहभागिता लगायतका विषयमा जानकारी गराउनु भएको थियो। यसै विषयमा केन्द्रित रहेर तयार पारिएको एक रिपोर्ट।
3: नेपालको संविधानले स्थानीय तहमा 1 ओडा 1 दलित महिला जनप्रतिनिधिको व्यवस्था गरेको छ, तर संविधानले परिकल्पना गरे जस्तै गरी दलित महिला जनप्रतिनिधिहरूले स्थान पाउन नसकेको धेरैको गुनासो छ। कतिपय ओडामा त कार्यवाहक अध्यक्ष दलित भएकै कारण सेवाग्राही फर्कने गरेको गुनासो छ। घोराई उपमहानगरपालिका 10 की दलित महिला सदस्य केशरी विश्वकर्मा
4: जस्तै अब कार्यवाहक अध्यक्ष भनेर बस्दा पनि अब दलित अब केशरी विश्वकर्मा हो नै मेरो नाम अब दलित भने सदस्य बसिसकेपछि अब आउनु भएको हुन्छ नि अब सेवाग्राहीहरू आउनु भएको हुन्छ र कुनै अब केही विशेष कामले आउनु सक्नुभएको हुन्छ अब अध्यक्षलाई सोध्नुहुन्छ, अध्यक्ष खै भनेपछि अब यस्तो जानुभएको छ भनेपछि कोही सट्ट जानुहुन्छ कि अब त्यति कुरा पनि कसैले भन्नुहुन्न र अब खासै त्यस्तो त अलिकति छैन, तर दलित भएकै कारण अलिकति हेर्ने दृष्टिकोणमा चाहिँ परिवर्तन देखिन्छ।
3: तर जनप्रतिनिधि भएपछि पीड़ा मात्रै होइन नीति निर्माण विधि र नेतृत्व विकास पनि भएको बताउनुहुन्छ। घोराई उपमहानगरपालिका पाँच र दुईका दलित महिला सदस्य क्रमशः माया नेपाली र सीता बिक।
5: अनुभवले पनि धेरै हुने कुरा हो, पहिले चाहिँ यति धेरै कुरा थाहा पनि हुन्थेन। राजनीतिमा पनि अब भर्खर पढ्दैथ्यौं, पढ्ने क्रममा पनि हामी राजनीतिमा चाहिँ त्यति लागेको थिएनौं। अलिअलि त राजनीतिको कुरा थाहा थियो, अनि पछि राजनीतिमा आइसकेपछि धेरै विकास भयो, झनै त्यसमाथि जनप्रतिनिधि भएर आएपछि त धेरै नै कुरा थाहा भयो, योजनाका कुरादेखि लिएर विकासका कुरादेखि लिएर अब सम्पूर्ण धेरै ज्ञान हामीलाई भयो। यो चेतना त थिएन, कतिपय अब बजेट माग्नुपर्छ, बजेट आउनुपर्छ, विकास हुनुपर्छ भन्ने चाहिँ थियो, तर क्रमसँग यसरी जानुपर्छ, यसरी माग्नुपर्छ, यसरी लडेर ल्याउनु पर्छ भन्ने कुरा थाहा थिएन। आएपछि पनि पहिले अब अनुभव गर्दा चाहिँ धेरै पहिले वर्ष चाहिँ त्यति भएन, जति पछि भयो उति चाहिँ आफूलाई अनुभव भयो, काम गर्न सजिलो भयो।
6: पहिला भन्दा अलिक केही फरक छ, पहिला बोल्न सकिन त्यो अलिक हल्का, पहिला भन्दा अब कुरा सबै बुझ्या छ, अब नियम कानूनहरू सबै थाहा भयो।
3: दलित महिला पिछडिएका वर्ग र समुदाय वा अशिक्षित प्रति सबै तहका सरकारले ध्यान नदिँदा समस्या हुने गरेको बताउनुहुन्छ। दोस्रो कार्यकाल पनि दलित महिला सदस्य बन्नुभएकी घोराई उपमहानगरपालिका सातकी कुमा नेपाली।
7: वडा अध्यक्षबाट गुनासो छैन, मेरो उपमेयर त त्यस्तै हो, हामी दलित महिला भनेपछि पछाडिको मान्छे होइन। प्रकष्ट भन्दाखेरि पढे लेखेलाई अलि धनी वर्गलाई हेर्ने नजरै फरक हुन्छ। वडाबाट हुने पठाएको त परेको छ, अब जस्तो यो दलितहरूलाई घर दुई चारवटा घर पनि मैले लगेको त वडामा आउँछ। एउटा गुनासो भनेको के भनेपछि एउटा सानो ट्युबवेल पनि खन्न सकेन मैले हाम्रो वडामा, हाम्रो बस्ती पहिला नि सुकुम्बासी दलितमा एउटा सानो ट्युबवेल पनि गाड्न सकेन। एउटा बाटो पनि 75 सालमा 7 लाख रुपियाँ पर्यो, त्यहाँबाट दिन त दिनुहुन्छ, कस्तो खाले दिनुहुन्छ, 20% वाला 5 लाख दिनुहुन्छ, 20% वाला, त्यो भने सम्भव छैन।
3: स्थानीय सरकारमा दलित महिलाको उपस्थिति वृद्धि भए पनि निर्णय प्रक्रियामा अझै प्रभावकारी सहभागी हुन नसकेको र जनप्रतिनिधिहरूको सहभागिता भए पनि त्यो अझै अर्थपूर्ण बन्न नसकेको बताउनुहुन्छ संविधान सभा सदस्य तथा दलित अधिकार कर्मी कमला विश्वकर्मा।
8: नेतृत्व विकास भन्नाले अब त्यो पहिलाको तुलनामा अहिले केही मात्रामा देखिएको छ होइन, अरूले अब हामीले भन्दा त त्यो हाम्रो पर्याप्त छैन भन्ने छ हामीलाई त, तर पनि अरूलाई देख्दा र अब राज्यले जुन नीति नियम संविधान कानून बनायो त्यसको आधारमा चाहिँ अहिले केही यसो देख किने र त्यसमा चाहिँ पहुँच हुन लागेको सहभागिता भएको छ, तर अर्थपूर्ण चाहिँ छैन। अर्थपूर्ण कसरी छैन भने अब जस्तो उहाँहरूलाई सदस्य त बनाइयो, अब सदस्यको भूमिकाको बारेमा पनि उहाँहरूलाई त्यति जानकारी पनि छैन अहिले पनि होइन, केही एक दुईजनालाई त होला, अब धेरैलाई छैन। त्यसले गर्दा हाम्रो मान्यता के हो भने मेरो उसमा चाहिँ मेरो आफ्नो व्यक्तिगत बुझाइ चाहिँ सबै चाहिँ अर्थपूर्ण सहभागिता नै हुनुपर्छ, भूमिका चाहिँ प्रभावकारी हुनुपर्छ, त्यो चाहिँ उहाँहरूले आफूले भूमिका निर्वाह गरे तापनि तर जुन ओडामा भएका सदस्यहरू हुनुहुन्छ, राजनीति दलमा हुनुहुन्छ, हरेक ठाउँमा त्यहाँ बस्ने नेतृत्वले पनि त्यसलाई चाहिँ माथि ल्याउनको लागि चाहिँ सहयोग पुर्याउनु पर्छ र अर्को चाहिँ उहाँहरूले गरेको कामको पनि मूल्याङ्कन हुनुपर्छ।
3: दलित महिला जनप्रतिनिधिहरूको संख्या बढ्दै जानु सकारात्मक पक्ष भए पनि उनीहरूको सहभागितालाई केवल उपस्थितिमा सीमित नराखी निर्णय प्रक्रियामा प्रभावकारी भूमिका सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ। सहभागीहरूले उठाएका विषयले स्थानीय तहमा दलित महिलाप्रति समान व्यवहार, क्षमता अभिवृद्धि, नेतृत्व विकास र अवसरमा पहुँच विस्तार गर्न अझै काम गर्नुपर्ने संकेत गरेका छन्। यसका लागि राजनीतिक दल, स्थानीय सरकार र सम्बन्धित निकायहरूबीच सहकार्य र प्रतिबद्धता आवश्यक देखिन्छ।
9: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
10: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू
11: पाथीघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक
0: जाँच तथा उपचार र प्रसूति सेवा,
10: पाठीघर सम्बन्धी समस्याको अपरेशन सेवा,
0: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
0: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
13: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 0825 63 218।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हारजोडी नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
19: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
0: इन्डोस्कोपी सेवा,
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
20: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 0825 60 734 र 0825 60 138।
21: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 0825 63 09 र मोबाइल 98453 65।
1: घोराई उपमहानगरपालिका 6 बेरुवा गाउँमा सञ्चालित 15 दिन कुशन तथा गुडिया बनाउने तालिम समापन गरिएको छ। समाज कल्याण केन्द्र नेपालको आयोजना तथा पर्यटन विकास डिभिजन कार्यालय कोहलपुर बाँकेको सहयोगमा भएको समापन कार्यक्रम संस्थाका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा प्रदेश सभा सदस्य लोका विकको प्रमुख आतिथ्यता एवं घोराई 6 का वडा अध्यक्ष विष्णुराम आचार्यको विशिष्ट आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि विकले सिपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय स्तरमा उत्पादनमुखी तथा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिन सकारात्मक कार्य भएको उल्लेख गर्नुभयो। सिप सिकेर महिलाहरू आत्मनिर्भर बन्नुपर्ने बताउँदै विशिष्ट अतिथि वडा अध्यक्ष आचार्यले आफ्नो तर्फबाट हुन सक्ने सहयोग रहनेमा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। संस्थाका सहसचिव अञ्जना मल्लले स्वागत गरेको कार्यक्रममा संस्थाका सदस्य मीना भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण संस्थाका सचिव ज्ञान केसीले गर्नुभएको थियो। यो खबर आजको गोरक्ष दैनिकमा लेखिएको छ।
22: खाद्य प्रवृत्ति तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङका खाद्य निरीक्षक अधिकारी सुदर्शन गोसाईले खाद्य व्यवसाय सञ्चालन गर्दा कानूनी मापदण्डको पूर्ण पालना गर्न उद्यमी तथा व्यवसायहरूलाई आग्रह गर्नुभएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै गुणस्तरीय खाद्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्नु आजको मुख्य आवश्यकता भएको उहाँले बताउनु भएको छ। गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ। अब यिनै पत्रिकामा छापिएका विचार सम्पादकीय पालो आजको नयाँ राष्ट्रिय दैनिकमा पल्लो कोठाको छिमेकी राकेश कार्कीको विचार छ। विन्ती पत्र कविता जनक विकको कविता प्रकाशित छ। हरिप्रसाद पाण्डेको मन्तव्य शीर्षकमा कविता प्रकाशित छ। पर्यटन क्षेत्रमा पूर्वाधार विकास र नीतिगत भ्रष्टाचार केबी मसालको सामग्री छ। यात्रामा हराउँदा र बेखर्ची हुँदाको सकस दामोदर पौडेलको विचार छ। स्वामी विवेकानन्द साहस तर्क र मानवताको मार्गदर्शक तुफान बाबु श्रेष्ठको विचार छापिएको छ।
2: यसै गरी साथी सबैभन्दा माथि विषयमा महानन्द ढकालको निबन्ध छापिएको छ। के हो नेता कस्तो हो नेता भूपेन्द्र सुवेदीको कविता छापिएको छ भने क्षमताको पहिचान सम्पादकीय छापिएको छ गोरक्ष राष्ट्रिय दैनिकमा।
22: यसैगरी आजको गणतन्त्र राष्ट्रिय दैनिकमा संसारबाट संसार बुझेका सबिन प्रियासनको राजनैतिक मोडर सबिन प्रियासन आलोक बाबुको यो सामग्री छापेको छ। यसैगरी साहित्य विशेषमा आज स्मृति ग्रन्थ चर्चातिर पद्म प्रसाद शर्माको यो सामग्री प्रकाशित छ। कथा सन्तान सुरेश कुमार पाण्डेको कथा प्रकाशित छ।
2: यसैगरी मौन त शक्ति कि श्रम सम्पादकीय छापेको छ। अनि भाइ बहिनीहरूसँग 501 भनेर सम्पादकीय छापेको छ। घामपानी बाल कविता छापिएको छ युद्ध प्रसाद मिश्रको भने भाइ बहिनीहरूमा हाम्रो अनुरोध भनेर बाल चित्र छापिएको छ आभास बस्नेतको राप्तीपोस्ट राष्ट्रिय दैनिकमा।
22: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक अमृता डाङ्गी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म सुशीला ओली
2: अनि म देवा भूषाल पनि बिदा हुन्छौ।
22: नमस्कार।
4: लाल जोशीको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन आदेश गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले सहकारी ठगी तर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामी छानेसहित अन्य प्रतिवादीमाथि लगाइएको संगठित अपराध सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर तथा राष्ट्र बैंक सम्बन्धी कसुर अन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन पूर्ण रूपमा प्रतिस्पर्धात्मक हुने बताउनु भएको छ। हिजो कोशी तथा मधेस प्रदेशबाट निर्वाचित रासपा सांसदवीश अन्तर्क्रियामा उहाँले महाधिवेशनमा नेतृत्व चयनबारे कसैमाथि दबाव नहुने पनि स्पष्ट पार्नुभयो। रासपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको अन्तर्क्रियामा सभापति लामिछानेले महाधिवेशनमा सूक्ष्म प्रतिस्पर्धा हुने बताउनुभयो। अन्तर्क्रियामा उपस्थित सांसदले आसन्न पहिलो महाधिवेशनका साथै प्रतिनिधि सभा सांसदका रूपमा आफ्नो भूमिकाबारे जिज्ञासा राख्नु भएको थियो। राष्ट्रपाले आगामी असार 7-9 गतेसम्म चितवनमा पार्टीको पहिलो महाधिवेशन गर्दैछ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको बैठकमा हिजो मुख्यमन्त्री यादवको पक्षमा 62 जना सदस्यहरूले विश्वासको मत दिनुभयो। मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा 36 मत परेको प्रदेशसभाका सभामुख राम अशिष यादवले प्रदेशसभा बैठकमा घोषणा गर्नुभयो। बैठकमा हिजो 100 जना प्रदेशसभाका सदस्यहरूको उपस्थिति थियो। सभामुख डोल प्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानून निर्माण हुनुपर्ने बताउनु भएको छ। पूर्व सांसद मंचद्वारा सिंहदरबारमा हिजो आयोजित कार्यक्रममा सभामुख अर्यालले पुराना र असान्दर्भिक कानून संशोधन वा खारिज गरी समयानुकूल प्रविधि मैत्री कानून निर्माण अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभयो। कानून बनाउँदाको विरोधाभास र व्यावहारिक कमजोरी हटाउन अघिल्लो अनुभवी पुस्ता काम गर्ने हुटुटी भएको वर्तमान पुस्ता र प्रविधिमा पोख्त नयाँ पुस्ता मिलेर अघि बढे जनताले खोजे जस्तो देश बनाउन सकिने उहाँले बताउनुभयो। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2083 को सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यदलले 7 दिनभित्र लिखित सुझाव माग गरेको हो। कार्यदलले विभिन्न राजनैतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, संचारकर्मी र राजनैतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव संकलन गरिसकेको छ। महोत्तरीमा डुबेर 4 बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो जिल्लाको मनारा सिसुवा नगरपालिका 7 सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरू 12 वर्षीय स्नेहा कुमारी र 6 वर्षीय शिवानी कुमारी तथा अजिज नदाफकी छोरी 12 वर्षीय अफसाना खातुनको डुबेर मृत्यु भएको हो। सरपल्लो गाउँका 3 बालिका हिजो दिउँसो अंकुशी र जंघा नदीको दोभानमा नुहाउन गएका बेला खुट्टा चिप्लेर नदीमा खस्दा डुबेका थिए। यसै गरी गौशाला नगरपालिका 4 रसखोर गाउँ बस्ने नरेश महतोकी छोरी 2 वर्षीय दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले जानकारी दिनुभयो। सरकारले संचार माध्यमलाई पारदर्शी बनाउन आवश्यक व्यवस्था गर्ने भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसेनाले सरकारलाई समेत जवाफदेही बनाउने, संचार माध्यम आफै पनि जवाफदेही हुनुपर्ने बताउनुभयो।
5: हामीलाई एउटा अकाउन्टेबल र फुल्ली रेस्पोन्सिबल मिडिया चाहिएको छ। त्यस्तो अकाउन्टेबल र फुल्ली रेस्पोन्सिबल मिडियाले चाहिँ लोकतन्त्रलाई के गर्न सक्छ, बलियो बनाउन सक्छ, र सरकारलाई पनि के गर्न सक्छ, अकाउन्टेबल मलाई जवाबदेही बनाउनको लागि पहिला मिडिया जवाबदेही हुनुपर्छ। सरकार त जवाबदेही हुनै पर्छ, तर जसले जवाबदेही बनाउनु पर्ने हो उनै जवाबदेही भएन भनेदेखि संचारकर्मी मित्रहरूकै लागि यो मिडियामा केही न केही काम गर्न जरुरी छ। म एउटा प्रतिबद्धता तपाईँहरूलाई गर्न चाहन्छु। आज अकाउन्टेबल जर्नलिजमको लागि सरकारले केही प्याकेज ल्याउँदैछ। यो देशमा राम्रा मिडिया कर्मीहरू नै नभएको हो र हुनुहुन्छ, धेरै हुनुहुन्छ, तर यो क्षेत्रलाई नै एकदमै सफेद र राम्रो बनाऊ भन्ने चाहना मात्रै हो।
4: डिजिटल नेपालको अभियानलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री डाक्टर तिमिर सिन्हाले मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूको पुनर्संरचनाका लागि विस्तृत अध्ययन भइरहेको र सरकारले नेपालको आफ्नै सैटेलाइटका लागि पनि प्रयास गरिरहेको जानकारी गराउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित भएको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विधेयकले समुदाय स्तरमा प्रचलनमा रहेका परम्परागत ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरण गर्ने अधिकार सुनिश्चित गर्ने बताउनुभयो। यस्तै बैठकमा वैकल्पिक विकास वित्त परियोजना विधेयक 2082 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल भएको छ। सरकारले सार्वजनिक जग्गा हडपेर बसेकाहरूलाई हटाउन र व्यवस्थापन गर्न निर्देशन दिए पनि पर्वतमा सो अनुसारको कार्य अगाडि बढ़न सकेको छैन। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
6: पछिल्लो समय सरकारले सार्वजनिक जग्गामा बनेका हरेक संरचना हटाइरहेका बेला पर्वतमा भनी सार्वजनिक जग्गा हडपेर बसेकाहरूलाई हटाउने र व्यवस्थापन गर्ने कार्य अगाडि बढ्न सकेको छैन। विशेष गरी कुशवा नगरपालिकाका विभिन्न स्थानमा राजमार्गको जग्गा नै मिचेर घर बनिरहँदा समेत स्थानीय सरकार मौन रहेको बताउनुहुन्छ कुशवा नगरपालिका एकका अध्यक्ष खगराज पौडेल।
7: सरकारले हटाए भनेर अब जुन आयो भने हामी सरकारी जग्गालाई त त्यसरी पूर्ण गर्न दिनु त भएन, हामी लाग्नु नै पर्छ। सुकुम्बासी छन् भनेदेखि तिनको व्यवस्था गर्न पनि सरकार लाग्नु पर्यो। अब हामी त्यसरी गरी हामी पनि लाग्छौँ के गर्ने कसो गर्ने, नभएदेखि हाम्रो धेरै जस्तो जग्गा त्यो सुकुम्बासी छैन, हुकुम्बासीले नै अब मालडुङ्गामा देख्नुहुन्छ करोड खर्च गरेर त्यस्ता बिल्डिङहरू बनाएका छन्। सरकारले त्यसको निराकार गरेर खाल्नुपर्ने अवस्था छ। हामीले 7 दिन सरकारी जग्गा जोगाउनमा हामी लाग्छ।
6: विशेष गरी कुस्मा नगरपालिकाका मालडुङ्गा, अर्माती, पुरानो चौकी, शिवालय चोक, खरिया र कुस्मा 8 रुवाका विभिन्न स्थानमा मध्यपहाड़ी राजमार्गका जग्गा अतिक्रमण गरेर व्यक्तिले घर बनाइरहेको समेत सरकारको चासो नपारेको हो। सरकारी जग्गा हडप्नेमा स्थानीय हुनेखानी नै धेरै रहेको सुकुम्बासीले पनि बताएका छन्। विगत 10 वर्षदेखि सदरमुकाम कुष्पाको सार्वजनिक जग्गा समेत अतिक्रमणको दर बढ़िरहेको मालढुङ्गाका एक स्थानीयवासी विशाल थापाको बुझाइ छ। सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका सम्बन्धमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई वैशाख 16 गते नै पत्राचार गरेको थियो। तर अन्यत्र यस बारेमा काम अगाडि बढे पनि पर्वतमा भने कुनै पनि कार्य अगाडि बढ्न सकेको छैन। स्थानीय तहलाई 10 दिनभित्र विवरण बुझाउन माग गरेको तर 20 दिन गर्दा पनि कुनै पनि स्थानीय तहबाट विवरण नआएको जानकारी दिनुहुन्छ पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल।
3: पर्वत जिल्लाभित्रका 4 स्थानीय तहहरूलाई पर्वत जिल्लाभित्र सार्वजनिक तथा सरकारी जग्गाहरू अतिक्रमण हातमा परेका र त्यसलाई अतिक्रमण मुक्त गराउनु पर्नेछ भने त्यो विवरण सहित र अतिक्रमण मुक्त गराउने कार्ययोजना सहित पठाउनु भनेर पत्रचार गरेकोमा 10 दिनको समय दिएर हामीले पत्रचार गरेका थियौँ। अहिलेसम्म कुनै पनि स्थानीय तहहरूबाट त्यो जवाफ हामीलाई प्राप्त भइसकेको छैन।
6: सरकारले सुकुम्बासीलाई उचित व्यवस्थापन सहित सरकारी जग्गामा बनाइएका संरचनाका विवरण लिएर हटाउन माग गरे पनि स्थानीय तहले चासो नदिँदा सरकारले खोजेको सरकारी जग्गा र खास सुकुम्बासीको विवरण लिने कार्य असफल हुने देखिन्छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
4: बाँकी समाचार। सांसदहरूले कारागार तथा प्रहरी हिरासतको अवस्थामा सुधार, कैदी बन्दीमाथिको विभेद, हिरासतभित्र हुने मृत्यु तथा मानवाधिकार उल्लंघनका घटनाका विषयमा गम्भीर बन्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून, न्याय तथा मानवाधिकार समितिको हिजोको बैठकमा सांसदहरूले देशका अधिकांश कारागारमा क्षमताभन्दा 5 गुणा बढ़ीसम्म कैदीबन्दी राखेर सञ्चालन भइरहेको बताउनुभयो। सांसदहरूले कारागारलाई केवल सजाय दिने स्थान नभई सुधार र पुनस्थापनाको केन्द्र बनाउनु पर्नेमा जोड़ दिनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेकोले ढुक्क भएर काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले हिजो सिंहदरबारमा आयोजना गरेको मध्य पूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्या बारेको छलफलमा मन्त्री लम्सालले निर्माण सामग्रीको मूल्य समायोजन ऐन कानून अनुसार हुने र निर्माण व्यवसायीको समस्या सरकारले बुझेको बताउनुभयो। छलफलमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ़दै गएको र समयमै काम नसकिने प्रवृत्तिले विकास ढिलो मात्र नभई महँगो हुँदै गएको बताउनुभयो। सरकारले बकर ईद, ईद उल अजहाका अवसरमा यही जेठ 14 गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार जेठ 14 गते बिहिबार बकर ईद पर्व परेको जनाउँदै उक्त दिन सार्वजनिक विदा हुने जनाएको हो। नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकमा हिजो 5 उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा हिजो 6 घण्टासम्म चलेको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनीभूत छलफल भएको बैठकपछि उपमहासचिव लेखास भट्टले जानकारी दिनुभयो। पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र 21 फागुनको निर्वाचनमा पार्टीले बेहोरेको क्षतिका सम्बन्धमा लामो छलफल भएको उहाँले बताउनुभयो। हिजोको बैठकमा 5 उपाध्यक्षले लामो समय लिएर बोलेको र अझै 12 जनाले बोल्न बाँकी रहेको बताउँदै उहाँले नेताहरूको कार्य विभाजनको विषय बैठकमा प्रवेश पाउन बाँकी रहेको बताउनुभयो। सचिवालयको अर्को बैठक आज बिहान 11:30 बजे पुनः बस्नेछ। नेपालगंज विमानस्थलमा निर्माण गरिएको अत्याधुनिक नयाँ टर्मिनल भवन सञ्चालन

0: करीब 2.5 अरब रुपियाँ लागतमा निर्माण गरिएको टर्मिनल भवन सम्झौता अवधि सकिनु भन्दा 1.5 महिना अगावै सम्पन्न भएको हो। 55,000 वर्ग फिट क्षेत्रफलमा बनेको भवनमा प्रति घण्टा 515 यात्रु बस्न सक्ने क्षमता रहेको छ। अब उडान र यात्रु मैत्री सेवा थप्न यात्रुको माग रहेको छ। अंडरग्राउंड सहित तीन तले भवन में यात्रु कक्ष विमान कंपनी कार्यालय क्वारेन्टाइन रेस्टुरेन्ट भन्सार अध्यागमन प्रशासनिक कक्ष व्यापारिक सटर शौचालय र स्तनपान कक्ष निर्माण गरिएको छ। राति को समय में भवन परिसर को आकर्षक बगैचा यात्रु तथा स्थानीयलाई थप लभ्याउने गरेको छ। नागरिक उड्डयन कार्यालय नेपालगंजले आगामी दिन में अंतरराष्ट्रीय उड़ान संचालन को संभावना समेत रहेको जनाएको छ। नागरिक उड्डयन कार्यालय नेपालगंज का निमित्त उपप्रबन्धक धीरेन्द्र रिजाल
1: 515 जना पेसेन्जर बस्दैछ क्यापासिटी डिपार्चर होइन ग्राउन्ड फ्लोरमा एउटा डिपार्चर छ फर्स्ट फ्लोरमा एउटा डिपार्चर छ अनि लगभग 54-55 सटरहरू छन् होइन इन्टरनेसनल फ्लाइटको लागि कस्टमको सुविधा छ इमिग्रेसनको सुविधा छ अनि अशक्त र असहायहरूको लागि विशेष क्षमता भएकाहरूको लागि त्यो अशक्त टोयलेट चाहिँ तिनीहरू टोयलेटको सुविधा छुट्टै छ अनि एउटा रेस्टुरेन्ट छ ठुलो 3-4 क्याफे छ त्यहाँ अनि कन्फरेन्स हलहरू पनि छन्।
0: नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि पश्चिम तराई र कर्णाली क्षेत्रका यात्रुहरूलाई सहजता पुगेको छ भने पर्यटन र रोजगारीका सम्भावनामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
2: काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागि हो। यस सम्बन्धमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघ बीच औपचारिक सम्झौता भएको छ। नेपाल मेडिकल काउन्सिलले कानून विपरीत आफ्नो नामका अगाडि प्रयोग गरिएको डाक्टर शब्द हटाउन निर्देशन दिएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियम विपरीत डाक्टर शब्द प्रयोग गर्ने गरेको पाइएकाले उक्त डाक्टर शब्द 15 दिनभित्र हटाउन निर्देशन दिएको हो। काउन्सिलमा दर्ता भएका चिकित्सक तथा आफ्नो विधागत परिषद ऐनद्वारा चिकित्सक उपाधि प्राप्त गरेका बाहेक अन्यले नियम विपरीत डाक्टर शब्द प्रयोग गर्न नपाइने उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको उत्तर पूर्वी शान्सी प्रान्तमा रहेको एक कोइला खानीमा गैराती भएको ग्यास विस्फोटमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ भने अन्य 38 जना भूमिगत खानीभित्रै थुनिएका छन्। चीनिया सरकारी संचार माध्यम सिन्हुआका अनुसार उक्त खानीमा कार्बन मोनोअक्साइडको मात्रा सीमाभन्दा बढ़ी भएको पाइएको थियो। चाङझी शहरस्थित लियुन सेन्यू कोइला खानीमा अहिले उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। विस्फोटका बेला 247 जना कामदार भूमिगत खानीभित्र कार्यरत थिए। कम्तीमा 200 जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सिन्हुआले जनाएको छ। शान्सी प्रान्त चीनको प्रमुख कोइला उत्पादक क्षेत्र हो जहाँ यसअघि पनि पटक पटक खानी दुर्घटनाहरू भएका थिए। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ आज चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चीन भ्रमणका क्रममा उहाँले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली केकियाङसँग भेट गर्नुहुनेछ। हालै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गर्नुभएको थियो। त्यस लगत्तै पाकिस्तानका प्रधानमन्त्रीको चीन भ्रमण हुन लागेको हो।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिनुपर्ने बताउनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले उद्यम मैत्री निजी क्षेत्र मैत्री र लगानी मैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयास भइरहेको बताउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट तर्जुमाबारे छलफल गर्न बसेको समितिको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सिंचाई ट्रान्समिसन लाइन खानेपानी जस्ता निरन्तर सञ्चालनमा रहेका आयोजनाहरूलाई प्राथमिकतामा राखी 60% भन्दा बढ़ी काम सम्पन्न भइसकेका आयोजनाहरूमा पर्याप्त रकम विनियोजन गरी यसै वर्षभित्र सम्पन्न गर्ने व्यवस्था गरिन्छ।

0: बताउनु भयो। सोही अवसरमा अर्थमन्त्री डाक्टर वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन आगामी आर्थिक वर्षको बजेटमा यसको पुनर्संरचना गरिने बताउनुभयो। बैठकमा सांसदहरूले शिक्षा अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा लगानी वृद्धि गर्दै सरकारी सेवाको गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले आन्तरिक तथा वैदेशिक ऋणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। परियोजना बैंकमा हालसम्म दर्ता भएका परियोजनाको संख्या 4391 पुगेको छ। बैंकमा 390 नयाँ परियोजना थपिएका छन्। आर्थिक वर्ष 2081-82 को 6 चैत्र 22 126, वैशाख 10 130, वैशाख 15 31 र जेठ 4 मात्रै 103 आयोजनाहरू बैंकमा दर्ता भएका छन्। परियोजना बैंकमा रहेका आयोजना मध्ये कर्मागत 92 र अध्ययनका क्रममा रहेका 3909 रहेको अर्थ मन्त्रालयले जनाएको छ। नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा भारतीय चिया बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जनाएको हो। नयाँ दिल्ली स्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बताउनुभयो। नेपाली शेयर बजार मापक नेप्से परिसूचक शुक्रबार 16.38 अंकले बढेर 2758.49 बिन्दुमा पुगेको छ। शुक्रबार कुल 336 कम्पनीका करिब 1.09 करोड किता शेयर करिब 4.50 अर्ब रुपियाँमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ। कारोबार भएका मध्ये 203 कम्पनीको शेयर मूल्य बढेको छ भने 57 कम्पनीको शेयर मूल्य घटेको छ।
1: अहिले सुन्नुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: किराले खाएको दाँत निकाल्ने,
4: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
3: खाली ठाउँमा दाँत राख्ने,
4: दाँतको जरीदेखि उपचार गर्ने,
3: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
4: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
7: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
8: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक दङ्गालीबाट किनेर हेर न।
7: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 082-565-775।
8: सम्पर्क नम्बर 98-478-26-873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
13: मम्मी दाँत दुख्यो।
14: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
15: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
16: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
16: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
2: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
4: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
16: सम्पर्क फोन नम्बर 0825902222।
14: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
11: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
13: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
11: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
17: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
16: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
4: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
16: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
16: खुसीको खबर।
2: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047 0825908047।
19: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
20: सक्कु जे लौ खबर सुने।
19: 300 सैया कि संजीवनी टीचिंग अस्पताल आप अपनी कनक सेवा म।
20: आप बेराम परले से बिरुवा करक लाग डांग से बाहर जाइनी पर्ना।
19: छुट्टी छुट्टी से बाहर यो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
20: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेरके बा।
19: ओपीडी सेवा, भर्ना सेवा,
20: सक्कु मेरक ऑपरेशन सेवा,
19: आईसीयू सेवा, रेडियोलोजी सेवा,
20: अस्त के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा। सम्पर्क करना अस्पताल के ठेगाना
19: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बर्गदुआ दाङ। सम्पर्क फोन नम्बर 9709065225
20: 0825911
19: 5191102
20: 0825911103
19: 5191104 ओ 5191105।
21: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू
21: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
22: छाती, दम, निमोनिया, खोकी, छेरो,
21: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
22: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
21: पेट, ग्यास्ट्रिक, कलेज हो। लामो समय देखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
22: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
21: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
22: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
21: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
22: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
21: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
22: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
21: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
22: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
21: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
22: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001
1: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
3: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने कामने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
1: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
3: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ
23: हीरा काट्ने हीरैमा राखे
24: नमस्ते म रामकृष्ण काल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगा

0: नमस्कार, रेडियो कार्यक्रम लागौष शिक्षामा म कार्यक्रम प्रस्तुत बसन्त पुन उपस्थित भएको छु। लागौष दुर्व्यसन सम्बन्धी जनचेतना फैलाउने उद्देश्य लिई रेडियो मध्यपश्चिम एफएम घोराईदाङबाट उत्पादित लागौष शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई र रेडियो हाइवे एफएम 103.5 MHz लमैबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राति एफएम 98.4 MHz लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioMP.org लग अन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 MHz डाउनलोड गरी र हाम्रो पात्रोमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हाइवे एफएम लमै, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकैपटक संसारभर सुन्न सकिन्छ। हाम्रो समाजमा लागू पदार्थबारे सही समयमा सही जानकारी र नेपालमा भएका लागू पदार्थ सम्बन्धी ऐन कानूनको सशक्त कार्यान्वयन नभएको कारणले धेरै युवा युवतीहरू तथा प्रौढहरू लागू पदार्थको दलदलमा फँसिरहेका छन्। लागू पदार्थ दुर्व्यसनबाट धेरै नेपाली जनताहरूको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वास्थ्य, जीवन, घर परिवार, धन सम्पत्ति, मान सम्मान, इज्जत प्रतिष्ठा तहस नहस भएको र समाजमा नकारात्मक तथा आक्रान्त रूपले यसको समस्या दिनानुदिन बढ़िरहेको छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हाइवे एफएम 103.5 MHz लमै, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधानका उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौं। श्रोताहरू, आजको कार्यक्रममा हामीले मुख्य सामग्रीको रूपमा लिएका छौं दुर्व्यसनमा युवा पुस्ता भन्ने सामग्री, र जसलाई लेख्नुभएको छ अजबी पौड्यालले, र यो सामग्री हामीले लिएका छौं सुरक्षित जीवन पत्रिकाबाट, र जसलाई प्रकाशन गरेको छ नेपाल सरकार, गृह मन्त्रालय, लागू औषध नियन्त्रण शाखा, सिंहदरबार, काठमाडौँले। र त्यसै गरी लागू औषध नियन्त्रण, न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा प्रस्तुत गर्नेछौ। श्रोताहरू, आजको मुख्य विषयवस्तुतर्फ लागौं। आजको मुख्य विषयवस्तु छ दुर्व्यसनमा युवा पुस्ता। कुनै पनि देशको समृद्धि र विकासका लागि युवाहरूको सिप, क्षमता, संरक्षण, परिचालन र महत्वपूर्ण भूमिका आवश्यक हुन्छ। युवाहरूको सहभागिता बिना देश विकासका काम प्रभावकारी हुँदैन। लागू औषधको प्रयोग तथा दुरूपयोगले युवाहरूले आफूलाई मात्र होइन घर, परिवार, समाज र राष्ट्रलाई नै क्षति पुर्याइरहेका छन्। आफ्नै जीवन बिगारिरहेका छन्। लागू औषध सेवनकर्ता भएको परिवार आर्थिक तथा सामाजिक समस्यामा परिरहेको हुन्छ। त्यति मात्रै होइन, समाजको वातावरण नै त्रसित बनिरहेको अवस्था विद्यमान रहेको पाइन्छ। प्रसिद्ध मानव शास्त्री जेन गोडाल भन्छन्, जब सुशिक्षित र सशक्त युवाहरू समाजप्रति र आफ्नो जिम्मेवारीप्रति सचेत हुन्छन् तब उनीहरू विश्वलाई परिवर्तन गर्ने सामर्थ्य राख्छन्। उनको यो भनाईलाई आधार मान्दा युवा नै कुनै पनि क्रान्तिको स्रोत हो, ऊर्जा हो। विश्वका अधिकांश क्रान्तिकारी परिवर्तन युवाको साथ र सक्रियता बिना सफल भएका उदाहरण छैनन्। अझै सभ्य समाज निर्माणका लागि त युवाको भूमिका नै अपरिहार्य हो। यस्तो महत्वपूर्ण भूमिकामा रहेको युवा शक्ति नै गलत बाटोमा पुग्यो भने के होला? उत्तर सहजै भेटिन्छ, सभ्य समाज निर्माण हुँदैन। अहिले युवाको भूमिका विषयमा चिन्ता गर्ने समय आएको छ। परिवर्तनको मुख्य स्रोत कतै जाम भएको छ, गलत प्रयोग भएको छ, अनि कतै हराएको छ। कुहिरोको काग जस्तो यसले युवालाई कुलतमा धकेलेको छ, बेरोजगार बनाएको छ। जब युवाहरूमा नै गलत आचरण हावी हुन्छ, गलत बाटोमा लाग्न थाल्छन्, तब समाज गतिहीन हुन्छ। अहिले युवा दुर्व्यसनको समस्याले विश्वलाई गाँच्दै लगिरहेको छ। दुर्व्यसनले युवालाई गुलाउँदैछ। यो विश्वव्यापी समस्या हो। नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। युवा दुर्व्यसनका कारण र यसले पारेको प्रभावबारे बहस हुनु जरूरी बनेको छ। नेपालमा कुल जनसंख्याको 60% भन्दा बढ़ी युवा छन्। हरेक विषयमा उनीहरू जोडिएकै छन् र हुन्छन्। पछिल्लो समय सबैभन्दा बढ़ी जोड़िएको क्षेत्र हो दुर्व्यसन र कुलर। गृह मन्त्रालयले 2076 सालमा गरेको एक सर्वेक्षण अनुसार नेपालमा 1,30,424 जना लागू औषधका प्रयोगकर्ताहरू छन्। तीमध्ये 1,21,692 पुरूष र 8,732 जना महिला छन्। यसअघि 2069 सालमा गरिएको सर्वेक्षणमा 91,534 प्रयोगकर्ता थिए। यो संख्या अधिकांश युवा नै छन्। विभिन्न समयमा प्रहरीले गरेको अध्ययन र पक्राउको तथ्याङ्कले पनि यसलाई पुष्टि गर्छ। 2078 पुष 29 गते करिब 5 ग्राम ब्राउन सुगर सहित कैलालीबाट 25 वर्षीय दिपेन्द्र सिंह र 33 वर्षीय नितेश ओली पक्राउ परे। सोही वर्षको पुष 22 गते काठमाडौँको नागढुङ्गाबाट पर्साका 19 वर्षीय जय नुधिन लागू औषधकै साथमा समाते। डाइजेपाम लगायतका मनोद्दीपक लागू औषध उनको साथमा भेटियो। सोही दिन झापा कन्काई सड़कमा 38 वर्षीय अनिल यादव 12.5 ग्राम ब्राउन सुगर सहित पक्राउ परे। यसले कुलतमा फसेका र लागू औषध कारोबारमा युवाको संलग्नतालाई देखाउँछ। झापा हल्दीबारी गाउँपालिकाका 24 वर्षीय सन्दीप शर्मा गत वर्ष स्थानीय चिया बगानभित्र मृत भेटिए। विश्वनाथ चिया बगानमा भेटिएको उनको शव धारिलो हतियारको प्रयोग गरेको अवस्था थियो। लागू औषध दुर्व्यसनको कारण मानसिक सन्तुलन गुमाएपछि उनले आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भयो। झापाकै कन्काई नगरपालिकाका एकान्त टोलका अभिषेक चौधरी पनि गत वर्ष असोजमा मृत भेटिए। सुरुङ्गा खोलाको बाँसघारी मृत फेला परेका 22 वर्षीय चौधरीको हत्या वा आत्महत्या भन्ने विषयमा झापा प्रहरीले अनुसन्धान शुरू गर्यो। प्रहरीले हत्या भएको पुष्टि गर्दै हत्यामा संलग्न कन्काई नगरपालिका 7 का टल्के भनिने रविन राज वंशीलाई पक्राउ गर्यो। अनुसन्धानमा गाँजा खाने विषयमा भएको विवादको कारण चौधरीको हत्या भएको खुल्यो। युवा पुस्ता दुर्व्यसनकै कारण मृत्युको मुखमा पुगेका छन्। हत्या र हिंसा जस्ता आपराधिक क्रियाकलापमा तिनको संलग्नता पनि उत्तिकै छ। उल्लेखित घटनाक्रमलाई हेर्ने हो भने पनि लागू औषधले कतिसम्मको अवस्था सिर्जना गर्न सक्छ भन्ने देखाउँछ। यी केही प्रतिनिधि घटना मात्रै हुन्। समाजमा यस्ता थुप्रै अपराधका घटना बढ्दै गइरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ। प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 लागू औषध दुर्व्यसन तथा ओसार पसारमा संलग्न 4,546 जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा 4,204 जना पुरूष र 193 महिला छन्। त्यस्तै 131 जना भारतीय नागरिक छन्। 128 पुरूष र 3 जना महिला पक्राउ परेका थिए। 15 जना पुरूष र 3 जना महिला अन्य विदेशी नागरिक पक्राउ परे। सोही आर्थिक वर्षमा 4,335 किलोग्राम गाँजा, 400 किलोग्राम चरेस, 3 किलो हिरोइन, 40 किलो अफिम र 15 किलो कोकिन बरामद भएको थियो। आर्थिक वर्ष 2077-78 4,626 जना लागू औषध दुर्व्यसन तथा ओसार पसारमा संलग्न पक्राउ परे। ती मध्ये 4,284 जना नेपाली पुरूष, 195 जना नेपाली महिला, 135 भारतीय र 7 जना विदेशी पुरूष, 5 जना भारतीय महिला पक्राउ परे। प्रहरीले 8,183 किलो गाँजा, 490 किलो चरेस, करिब 2 किलो हिरोइन, 256 किलो अफिम बरामद गर्यो। गृह मन्त्रालयको लागू औषध नियन्त्रण शाखाले गरेको अनुसन्धानको तथ्याङ्क हेर्दा नेपालमा कारागारमा भएका कैदी बहिनी मध्ये 21% लागू औषध मुद्दाका छन्। त्यसमा 50% हाराहारीमा 14 देखि 21 वर्ष उमेर समूहका रहेका छन्। देश विकासका खम्बा मानिने युवा वर्ग लागू औषध प्रयोगकर्ता बेगर बनेर जीवन बर्बाद बनाइरहेका छन्। युवा पुस्ता बढ़ी जोखिममा देखिन्छ। कुनै पनि देशको समृद्धि र विकासका लागि युवाहरूको सिप, क्षमता, संरक्षण, परिचालन र महत्वपूर्ण भूमिका आवश्यक हुन्छ। युवाहरूको सहभागिता बिना देश विकासमा काम प्रभावकारी हुँदैन। लागू औषधको प्रयोग तथा दुरूपयोगले युवाहरूकोले आफूलाई मात्रै होइन घर, परिवार, समाज र राष्ट्रलाई नै क्षति पुर्याइरहेका छन्। आफ्नै जीवन बिगारिरहेका छन्। लागू औषध सेवनकर्ता भएको परिवार आर्थिक तथा सामाजिक समस्या परिरहेको छ। त्यति मात्रै होइन, समाजको वातावरण नै तस्विर बनिरहेको अवस्था विद्यमान भएको पाइन्छ। समाजमा घटिरहेका घटनाक्रमले पनि त्यहाँको सामाजिक संरचनामा खलल पुर्याएको रहेको छ। समाजमा बढ्दो अपराधका पछाडिको कारण लागू औषध दुर्व्यसन पनि बनेको छ। त्यो दुर्व्यसनमा मादक पदार्थ सेवनकर्तादेखि लागू औषध प्रयोग गर्ने पनि देखिएका छन्। विश्व स्वास्थ्य संगठनले मस्तिष्कको कामलाई उत्तेजित बनाउने अवैध लागू औषधको हानिकारक वा खतरनाक प्रयोगलाई लागू औषध दुर्व्यसन मानेको छ। लागू औषध नियन्त्रण ऐन 2033 अनुसार गाँजा अफिम वा तयारी अफिम औषध उपयोगी गाँजा वा अफिम कोकाको सार तत्व मिश्रण लवण समेत मिसाई तयार गरिने पदार्थलाई लागू औषध भनिन्छ। विश्वमा 27,50,00,000 भन्दा बढ़ी लागू औषध प्रयोगकर्ता छन् जसमा सबैभन्दा बढ़ी युवा तथा किशोर किशोरीहरू छन्। लागू औषधको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्ने गर्छ। सेवनकर्ताको भावना र सोचाइमा समेत असर पार्छ। मानसिक चेतना अनुभूति र मनोभावनालाई प्रभावित गर्छ। सोच्ने शक्तिलाई विकृत बनाउँछ। लागू औषध सेवन गर्ने मानिस सामान्य जीवनमा फर्किन निकै गाह्रो हुने गरेको पाइन्छ। दुर्व्यसनमा फँसिरहेको व्यक्तिलाई सुधार गृहमा राखे पनि फेरि ऊ फर्केर लागू औषध प्रयोगमै फँसिरहेको हुन्छ। आफ्नो आवश्यकता पूरा गर्न नसक्दा उसले चोरी डकैती गर्नेदेखि लिएर हत्यासम्मको अपराध गरिरहेको हुन्छ। देशका विभिन्न भागमा हुने अपराधका घटनाले पनि यसको पुष्टि गरिरहेको छ। सीमावर्ती क्षेत्रबाट पनि भित्रिन्छ लागू औषधको। हाम्रो सीमावर्ती भारतीय शहर लगायत अन्य मुलुकबाट पनि नेपालमा लागू औषध भित्रिने क्रम उच्च छ। लागू औषधको बढ़दो प्रयोगकै कारण नेपालमा आपराधिक गतिविधि पनि बढ़िरहेको छ। हामीले नेपाल प्रहरीबाट सार्वजनिक हुने बुलेटिन तथा समाचार नै हेर्ने गर्दा पनि थाहा पाउँछौ। हरेक दिन जसो लागू औषध तथा ओसार पसारमा सक्रिय भएको कारण अनेक व्यक्तिहरू पक्राउ परिरहेका हुन्छन्। लागू औषधको तस्करी र व्यापार गर्नेहरूको निशानामा धेरैजसो प्रयोगकर्ता पर्ने गरेका छन् भने कतिपय अवस्थामा यसको प्रमुख कारणका रूपमा बेरोजगारी समस्या देखिएको छ। आर्थिक प्रलोभनमा परेर अधिकांश मानिसहरू भरियाका रूपमा प्रयोग भइरहेका छन्। यसकै कारण उनीहरू पक्राउ पर्ने र सजाय भोग्नुपर्ने अवस्था छ। त्यसले उनीहरूको पारिवारिक संरचना पनि समस्या सिर्जना गरिरहेको छ। 15-25 वर्ष उमेर समूहका किशोर किशोरी विभिन्न कारणले डिप्रेसनमा जाने र दुर्व्यसनमा फस्ने गरेका छन्। लागू औषध देशका लागि नै अहिले गम्भीर समस्याका रूपमा देखा परेको छ। लागू औषध नियन्त्रण शाखाको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि नेपालमा पछिल्लो समय लागू औषध प्रयोगकर्ता मध्ये सबैभन्दा धेरै उमेर समूह युवा नै छन्। 2076 सर्वेक्षण अनुसार लागू औषध प्रयोगकर्तामा सबैभन्दा धेरै 25-29 वर्ष उमेर समूहका 35.2% रहेका छन् भने 20-24 वर्ष उमेर समूहका 34.3% छन्। 15-19 वर्ष उमेर समूहका 7.2% रहेका छन्। लागू औषध प्रयोग गर्ने व्यक्तिहरू मध्ये मुखबाट 33.7, धुवाबाट 34.9, सुईबाट 29.3 र सुगेर 2.1% रहेका छन्। लागू औषध दुर्व्यसनमा पर्ने कारणहरूमा अहिले नेपालमा पनि प्राकृतिक लागू पदार्थ र औषधिजन्य लागू पदार्थको ओसार पसार हुने र त्यसको प्रयोग बढ़िरहेको छ। प्राकृतिक लागू औषधका रूपमा गाँजा चरेस धतुरो अफिम रक्सी लगायत रहेका छन्। लागू औषधका रूपमा मानिसको जीवन रक्षाका लागि उत्पादन भएका औषधिजन्य पदार्थको पनि प्रयोग भइरहेको छ। डाक्टरको सल्लाह अनुसार सेवन गर्नुपर्ने औषधिलाई आफू खुशी नशाका रूपमा प्रयोग गरिँदै आएको छ। नेपालमा पनि अहिले नाइट्रोसन नाइट्रोभेट प्रोक्सिबोन नोर्फिन कोकिड कोरेक फेन्सिडिल फेनकोडिन नोकफ लगायतका औषधिजन्य लागू पदार्थको प्रयोग बढ़िरहेको छ। लागू औषध प्रयोग गर्ने निम्न वर्गका मानिस मात्रै छैनन्, उच्च कुल घरानाका मानिसदेखि प्रतिष्ठित व्यक्तिहरू पनि छन्। विभिन्न घटनाक्रम का समयमा पक्राउ पर्ने मानिसहरू हेर्दा पनि त्यो देखिन्छ। उच्च वर्गले आनन्द महसुस गर्न महँगो खालको लागू औषध प्रयोग गरिरहेको पाइन्छ। करोड़ौं मूल्य पर्ने लागू औषध नेपालमा बरामद हुने घटनाले त्यसका प्रयोगकर्ता पनि त्यहाँ रहेको पुष्टि हुने गरेको छ। यस बाहेकका अन्य विभिन्न कारण लागू औषध दुर्व्यसनमा देखिएका छन्। कतिपय किशोर किशोरी र युवा साथीभाइको लहलहमा लागेर पनि सेवनकर्ता बनिरहेका छन् भने कतिपयले मनोरञ्जनका लागि प्रयोग गरिरहेका हुन्छन्। लागू औषध प्रयोगको अर्को कारण बेरोजगारी समस्याले पनि निम्ताएको छ भने कति मानसिक तथा पारिवारिक तनाव भुल्ने बहानामा पनि सेवन गरिरहेका छन्। मानिसहरूमा नैराश्यता उत्पन्न हुँदै जानु र हरेक क्षेत्रमा असफलता मात्रै हासिल हुने गरेकाले पनि यसमा फसेका छन् भने युवा युवतीहरू प्रेम सम्बन्धमा धोका पाएका कारणले पनि यसमा परेका छन्। दुर्व्यसनमा पर्ने किशोर किशोरीहरूलाई सहज जीवनयापनमा ल्याउनका लागि निकै कठिन हुन्छ। विभिन्न उपायले दुर्व्यसन मुक्त भइसके पनि उसको कार्यक्षमतामा ह्रास आएकै हुन्छ। परिवार तथा समाजको भविष्य बोक्ने युवा वर्ग दुर्व्यसनमा फस्नु पक्कै पनि सकारात्मक लक्षण होइन। परिवारको जिम्मेवारी उठाउने र समाज परिवर्तनको सम्भाग मानिने युवालाई दुर्व्यसनमा फस्न नदिनु आजको आवश्यकता हो। 21% कैदीबन्दी लागू औषध मुद्दामा संलग्न हुँदा देशलाई नै घाटा भइरहेको छ। घरको पारिवारिक आर्थिक बोझ बढाउने उठाउने छोरा कारागार चलाउनु हुनु सुखद संयोग होइन। हुन त नेपालको कानून पनि युवा मैत्री छैन। लागू पदार्थ ओसार पसार बेचबिखन गर्ने तथा परिबन्धले फस्नेलाई पनि कानूनले एउटै नजरले हेर्ने गरेको छ। कारागारमा भएका अधिकांश लागू औषधका कैदीबन्दीहरूमा भरिएको संख्या उल्लेखित छ। दुर्व्यसनमा परेपछि अक्सर युवाहरूको भोगाई निकै नमिठो हुने गर्छ। भावनात्मक रूपमा निकै विचलित भएका हुन्छन्। उनीहरू झट्ट सुन्दा दुर्व्यसन किशोर अवस्था तथा युवा अवस्थामा देखिने भए पनि स्कूल कलेजमा लुकेर खाएको चुरोट गाँजा भाङ रक्सी जस्ता कुलतहरूले अन्तत लागू औषधसम्म पुर्याएको देखिन्छ। कहिलेकाहीँ खाएको चुरोट त हो नि भनेर हामीले व्यवस्था गर्नु गलत हो। लागू औषध प्रयोग गर्ने व्यक्तिहरूको व्यवहार पनि परिवर्तन भएको हुन्छ। एकान्तमा बस्न रुचाउने, कम भोक लाग्ने, खाना खान नखोज्ने, झुटो बोल्ने, आफन्त दिदीभाइ तथा घर परिवारमा ठग्ने, असामान्य व्यवहार देखाउने, उत्तेजित हुने, ससाना विवादमा गर्ने, दुब्लाउँदै जाने, पढ्न मन नगर्ने, अपराधमा लाग्ने, धन सम्पत्तिको बर्बादीतिर लाग्ने, समाजमा विभिन्न प्रकारका अपराधहरू घट्दै जाने, सामाजिक मूल्य र मान्यताहरू भत्किँदै जाने हुन्छ। धेरै जसो युवा युवती यौन विकृतिमा लाग्ने, प्रोनोग्राफी हेर्ने जस्ता असामान्य व्यवहार पनि देखाउँछन्। लागू पदार्थको सेवनले शारीरिक, मानसिक तथा सामाजिक असरहरू देखिने गर्छ। उनीहरूमा शारीरिक रूपमा विभिन्न रोगले च्याप्ने गर्छ। एचआईभी, एड्स, हेपाटाइटिस जस्ता यौनजन्य रोगहरूको संक्रमण हुने, तौल घट्ने हुन सक्छ। नेपालमा स्कूलले विद्यार्थीदेखि पाको उमेरका मानिसहरूसम्म लागू पदार्थमा अम्मली छन्। अभिभावकले सन्तानको सुनौलो भविष्यको लागि स्कूल कलेज पठाउँछन्, तर कति सन्तान लागू पदार्थमा लिप्त भएर घर परिवारमा प्रलय ल्याउँछन्। अहिलेको जटिल र प्रतिस्पर्धात्मक जमानामा चिन्ता वा तनाव कम गर्ने भ्रममा परे कति मानिसहरू लागू पदार्थ सेवनकर्ता बन्न पुग्छन्। बढ़ी आर्थिक स्वतन्त्रता पाएका मानिस दुर्व्यसनको जोखिममा हुन्छन्। जीवनका विभिन्न खुड्किलोमा असफल हुने मानिस पनि यो घातक बानीको शिकार बन्न सक्छ। नेपाल प्रहरीले लागू औषध तस्करी नियन्त्रणमाका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतना फैलाउँदै आइरहेको छ। विद्यालय समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएको भए पनि लागू औषध कारोबार र प्रयोगकर्ताको तथ्याङ्क भने कम हुन सकेको छैन। हरेक दिन लागू औषध प्रयोगकर्ता पक्राउ परेका घटना सार्वजनिक हुने गरेकै छन्। अन्त्यमा लागू पदार्थ दुर्व्यसन विरूद्ध सबै एकजुट हुन जरूरी छ। लागू पदार्थको उत्पादन, तस्करी र उपलब्धता रोक्न सबै पक्ष कर्तव्यनिष्ठ बन्नुपर्छ। यसका लागि कड़ा कानूनको निर्माण र प्रभावकारी कार्यान्वयन हुनुपर्छ। साथै प्रहरीको सक्रियता पनि बढ्नुपर्छ। लागू पदार्थको दुष्चक्रले गर्दा कति अभिभावक निर्मम मानसिक यातना खेप्न बाध्य छन्। आफ्ना सन्तानहरू लागू पदार्थको दलदलमा नपस्छन् भनेर अभिभावक सचेत र चनाखो बन्नुपर्छ। छोराछोरीका साथी समूह कस्ता छन्, कतै कुबाटोतर्फ त लागेका त छैनन् भन्ने कुरामा सचेत बन्नुपर्छ। छोराछोरीका दैनिक जीवन क्रियाकलापमा निगरानी गर्नुपर्छ। साथै लागू पदार्थ अति खराब हो भन्ने चेतना पनि दिनुपर्छ। आदरणीय श्रोताहरू, आज हामीले प्रस्तुत गर्यौं मुख्य विषयको रूपमा दुर्व्यसनमा युवा पुस्ता भन्ने सामग्री। यसलाई हामीले लिएका थियौं सुरक्षित जीवन पत्रिकाबाट र यसलाई प्रकाशन गरेको छ नेपाल सरकार, गृह मन्त्रालय, लागू औषध नियन्त्रण शाखा, सिंहदरबार काठमाडौँले, र यसलाई लेख्नु भएको थियो अजबी पौड्यालले। आदरणीय श्रोताहरू, अब सुनौ लागू औषध नियन्त्रण, न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा।
1: नमस्ते, म वामदेव भण्डारी घोराईबाट। विशेष गरिकन यो लागू पदार्थ दुर्व्यसनसँग सम्बन्धित यसको मुख्य कारण मलाई आफूले लागेको भनेको परिवारबाटै सुरु भयो जस्तो लाग्छ मलाई, किनकि यहाँ घरमा भएको प्रायः बुवाहरूले सुर्तीहरू, चुरोटहरू अनि विभिन्न यिनी कहिले काहीँ रक्सीहरू सेवन गरेको जब त्यो बच्चाले देख्छ अनि त्यसको मस्तिष्कमा लघु पदार्थको दुर्व्यसनको सुरुवात सायद उसकै घरबाट भयो जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दाखेरि यसको हामीले लघु पदार्थ सेवन भइसके पछाडि तपाईँको यो पुनर्स्थापन केन्द्रमा गएर छुटाउनु भन्दा पनि सबैभन्दा पहिले हामीले लघु पदार्थको समस्या पहिचान गर्ने भनेको नै घरबाट नै हो। र जसको घरमा अभिभावकले विभिन्न मद्यपान धुम्रपानहरू गर्नुहुन्छ, कृपया उहाँहरूले सायद यो बानी सम्बन्धीमा अलिकति सचेत भएर ख्याल गरिदिने भने पछाडि भोलि कालान्तरमा तपाईँ हाम्रो बच्चाहरू यसमा फसे थिएनन् कि भन्ने मलाई लाग्छ। र यसको समाधान भनेको सानैदेखि नै हामीले बच्चाको हरेक क्रियाकलापलाई स्वास्थ्यसँग जोड्न सक्यो भने पछाडि यसको मुख्य समाधान भनेको यही नै जस्तो लाग्छ मलाई। किनकि हामीले चुरोटहरू खान बानी परिसकेको बच्चालाई छुटाउनु भन्दा पनि सानैदेखि नै उसलाई चुरोट ल्याउन जा बाबु भन्नुको साटो ल कुनै सामान ल फलफुल किन्न जा भन्न सक्यो भनेपछि सायद यस्ता तपाईँका स्वास्थ्यसँग सम्बन्धित हरेक क्रियाकलापहरू बच्चाको क्रियाकलापलाई जोड्न सक्यो भने पछाडि मुख्य समाधान त यही नै लाग्छ मलाई। धन्यवाद।
2: नमस्ते, म बिन्दीराम नेपाली, जयशेर माविको शिक्षक। अहिले लागु पदार्थ दुर्व्यसनी अहिले हाम्रो देशमा नौलो नभए पनि अहिले विभिन्न मीडियाका माध्यमहरूबाट आम जनताहरूले बुझ्ने विषय भएको छ र यसको सेवन दिन प्रतिदिन हामीहरूले देख्ने गरी महसुस गर्ने गरी बढ़िराखेको छ। विशेष त घर गृहस्थीमा लागेका व्यक्तिहरू मात्रै नभएर पढ्ने स्कूले ससाना बालबालिकाहरू समेत यसबाट प्रभावित भएका छन्। यसको सेवनले गर्दाखेरि सामाजिक, आर्थिक, व्यक्तिगत असरहरूले बालबालिकाहरू मात्रै नभएर पूर्णत समाजलाई नै यसले चाहिँ आक्रान्त पारेको अवस्था छ र यसको सेवनले व्यक्तिको मृत्यु अल्पायुमै हुने, घर गृहस्थी बिग्रने, आर्थिक पाटो सबल नभई उसको दैनिकी यापन गर्न पनि गाह्रो हुने, बालबालिकाहरू पढ़ाईतिर ध्यान नदिने र अनावश्यक रूपमा विवादमा फस्ने, झै झगड़ा गर्ने लगायतका समस्याहरू देखा परेका छन् र यसले अन्तत व्यक्ति मात्रै नभएर समाज, परिवार र देशकै अवन्नतिको श्रृंखला शुरू भएको हामी महसुस गर्न सक्छौ र यसको निदानको लागि सर्वप्रथम हामी एउटा चाहिँ शिक्षकको हैसियतले मैले भन्नुपर्दा एउटा चाहिँ स्कूल मिनी सोसाइटी जस्तै हो जहाँ सम्पूर्ण वर्ग, लिंग, क्षेत्र, समुदायका बालबालिकाहरू सहभागिता हुन्छ विद्यालयमा र शिक्षकले भनेपछि र उसको रोल मोडललाई चाहिँ विद्यार्थीले फलो गर्ने भएको हुनाले हामीले त्यहीँबाट यस सम्बन्धी लागु औषधका असरहरू, लागु औषधले पार्ने मानसिक, सामाजिक, आर्थिक असरहरूका बारेमा हामीले त्यसरी चेतना दिँदै गयौं भने सम्भवतः बालबालिकाहरू यसको असरबाट विज्ञ भई यसबाट टाढा हुन सक्छन्। त्यसै गरी सरकार भयो, हामी समुदायमा बस्ने मान्छेहरू भयो, संघ संस्थाहरू भयो, यी सबैले सचेतनामूलक कार्यक्रमहरूको सञ्चालन गर्दै यसमा पर्न सक्ने र परिरहेका व्यक्तिहरूलाई सचेत गराउन सक्छौं भन्ने लाग्छ। धन्यवाद।
0: तपाईहरूका पनि लागू औषध सम्बन्धी कुनै जिज्ञासा, समस्या, विचारहरू छन् भने जुनसुकै समयमा 9847813849 डायल गरी रेकर्ड गराउन सक्नुहुन्छ। प्रसारण योग्य भएमा हामीहरू प्रसारण गर्दछौं। श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिन लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि बिदा हुनुपर्छ। कार्यक्रम लागू औषध शिक्षा तपाईहरूलाई कस्तो लाग्यो? जस्ताको तस्तै हामीलाई सल्लाह, सुझाव, जिज्ञासाका लागि इमेल एड्रेस drugeducationfm@gmail.com पठाउनका लागि अनुरोध गर्दछौ। त्यसै गरी मोबाइल नम्बर 9847813849 वा 98098 60077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 082560854 मा सम्पर्क राख्नुहोला। पत्राचारको लागि रेडियो मध्यपश्चिम एफएम घोराईदाङ तथा तपाईहरूले सुन्दै गर्नुभएको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। यतिन्जेल लागू शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन प्रविधिमा रही सहयोग गर्नुहुने विभिन्न रेडियोमा रहनुभएका प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता बसन्त पुन एक साताको लागि विदा हुन्छु। रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई, रेडियो हायो एफएम 103.5 मेगाहर्ज लमै, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 मेगाहर्ज लालमटिया सुन्दै गर्नुहोला। शुभ साता, नमस्कार।
3: यो दाँत दुख्यो,
4: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
3: अय्या, अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
4: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
3: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
4: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकाल्नु।
5: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
6: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
7: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
9: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
6: सम्पर्क फोन नम्बर 082563-0027,
9: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहे नाइस
2: अड्गुरी
3: होइन भाइला
4: लखर लखर कहाँ हिँडिस
5: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
5: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
5: ल ल काका गइहाले म
6: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
5: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
6: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
7: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
8: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
7: हुलासले बनाउँदैछ परिवार एक साथ
9: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। नेपाल प्रहरीले गत वर्ष वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका 2319 जना प्रहार प्रतिवादीहरूलाई पक्राउ गरेको छ, जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट 12 जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 366 जना, कोशी प्रदेशबाट 326 जना, मधेस प्रदेशबाट 730 जना पक्राउ गरेका छन्। यसै गरी बागमती प्रदेशबाट 119 जना, गण्डकी प्रदेशबाट 204 जना, लुम्बिनी प्रदेशबाट 330 जना, कर्णाली प्रदेशबाट 68 जना र सुदूरपश्चिम प्रदेशबाट 84 जना पक्राउ परेका हुन्। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको 825 वर्ष 2 महिना 25 दिन कैद सजाय कार्यान्वयनमा आएको छ। साथै उनीहरूबाट 21,53,69,110 रूपियाँ जरिमाना असुल उपल गरिएको छ। सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक विदा दिनुभएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकाले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको हो। नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट 1056 जना लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ, जसमध्ये उपत्यकाबाट 171 जना, कोशी प्रदेशबाट 206 जना, मधेस प्रदेशबाट 77 जना, बागमती प्रदेशबाट 154 जना, गण्डकी प्रदेशबाट 56 जना पक्राउ परेका छन्। यसै गरी लुम्बिनी प्रदेशबाट 160 जना, कर्णाली प्रदेशबाट 21 जना र सुदूरपश्चिम प्रदेशबाट 167 जना र लागू औषध नियन्त्रण ब्यूरो 42 जना पक्राउ परेका हुन्। सो अवधिमा अवैध लागू औषध गाँजा 1820 किलो, 318 ग्राम र 340 मिलिग्राम सरेस 19 किलो, 138 ग्राम 964 मिलिग्राम हिरोइन 4 किलो 23 ग्राम 528 मिलिग्राम बरामद भएको छ। लागू औषध कारोबार लगायतका अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भएको प्रहरी प्रावधान कार्यालयले बताएको छ। दाङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार गर्ने 8 सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ र माताहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट ती सवारी साधनहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यही जेठ 1 गतेदेखि 7 गतेसम्म गरिएको विशेष निगरानी र चेकिङका क्रममा अवैध रूपमा ढुङ्गा बालुवा गिट्टी ओसार पसार गरिरहेका 1 जेसीबी 2 टिप्पर र 5 ट्र्याक्टर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका सवारी साधनहरूबाट 2,95,000 रूपियाँ जरिमाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं डीएसपी रेशम बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार जरिमाना असुल गरेर सवारी साधनहरूलाई सम्बन्धित धनीको जिम्मा लगाइएको छ। पछिल्लो समय दाङका विभिन्न नदी तथा खोलाहरूबाट मापदण्ड विपरीत र अवैध रूपमा नदीजन्य पदार्थको दोहन बढ़दै गएपछि यसलाई रोक्न सक्रियता बढ़ाएको प्रहरीले जनाएको छ। दाङमा प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई धमाधम पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार 1 अवधिमा 26 जना प्रहार प्रतिवादी पक्राउ परेका हुन्। विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका 26 जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिनुभयो। उनीहरू जेठ 1 गतेदेखि 7 गतेसम्म पक्राउ परेका हुन्। पक्राउ परेका प्रतिवादीबाट 1,22,850 जरिवाना असुल गरिएको डीएसपी बोहराले जानकारी दिनुभयो। उनीहरूको जम्मा कैद 2 वर्ष 6 महिना हुने प्रहरीले जनाएको छ।
थारू कल्याणकारी सभा दाङको आयोजना र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा घोराई छ पक्कैमा सञ्चालन भएको एक महिने हस्तकला तालिम समापन भएको छ। कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति उत्थान प्रतिष्ठानका सदस्य बसन्ती चौधरीले सियो पनि समाउन नजान्ने सबै समान बनाउन सिक्नु भएकोमा खुशी व्यक्त गर्नुभयो। आगामी दिनमा गुन्द्री पटकी पनि बुन्न सिकाउने तयारी रहेको बताउनुभयो। थारू समुदायमा लोप हुन लागेका अन्य सामान पनि बनाउन सिकाउने तयारी रहेको उहाँको भनाइरहेको छ। खाली समयको सदुपयोग पनि हुने र सिपले आत्मनिर्भर बनाउने भएकाले सबैले सिपलाई सदुपयोग गर्न आग्रह गर्नुभयो। विशिष्ट अतिथि घोराई उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले समयको लगानी गरेको कामको परिणाम आउनुपर्ने बताउनुभयो। सिकेको सिपलाई आय आर्जनसँग जोड्न पर्ने बताउनुभयो। उहाँले सिपबाट सफल व्यवसायी बन्न आग्रह गर्नुभयो। यो सिपलाई घरका छोराछोरी र अन्य आफन्तलाई पनि सिप सिकाउन पर्ने बताउनुभयो। घोराईका 616 30 जना थारू महिलाले तालिम लिएका थिए। परीक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रम सञ्चालन थारू कल्याणकारी सभाका बसन्त चौधरीले गर्नुभएको थियो। र नेपाल मगर संघको 13 राष्ट्रिय महाधिवेशन हिजोबाट शुरू भएको छ। काठमाडौँको भिरकुटी मण्डपबाट र्याली सहित पुतली सडक हुँदै प्रज्ञा भवन कमलादी पुगेर महाधिवेशन औपचारिक रूपमा शुरू भएको हो। र्यालीमा मगर समुदायका पहिचान झल्काने पहिरन सहित विभिन्न संस्कृति प्रदर्शन समेत गरिएको थियो। महाधिवेशन हिजोदेखि 3 दिनसम्म चल्नेछ। महाधिवेशन मार्फत नयाँ नेतृत्व चयनदेखि संगठनको भावी कार्यदिशासम्म तय गरिने संघले जनाएको छ। महाधिवेशनको उद्घाटन पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य वर्षमान पुनले गर्ने कार्यक्रम रहेको छ। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
1: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
1: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
0: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
2: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
3: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
2: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
3: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
2: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइराइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
3: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच्ने मिति यही जेष्ठ 9 गते शनिबार,
5: समय बिहान 8 बजेदेखि।
2: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथा र चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।

0: आमा, तर जति खुशी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
1: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
2: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
3: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रीमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
2: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्। साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
1: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज।
3: फारम बुझाउने अन्तिम मिति NZ 9 गतेसम्म। प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजेसम्म। भर्ना सुरु NZ 11 गतेदेखि NZ 17 गतेसम्म मात्र। कक्षा सञ्चालन NZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीप

0: आज देखि तेरो भाउज
1: अजाफले माया हार्ने मान्छे
2: लाली बजार
3: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु
2: गुरु आमा
4: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए
2: र परालको आगो
5: खुसीको खबर खुसीको खबर खुसीको खबर
6: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-6563।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि
1: पाइनी भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराइदान
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराइदान
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौँ

कबुड़ काठ को मुड़ो थली को थापनी मजस्तो लड़के।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस
0: अडगुरी।

6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5562-707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
6: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
4: सम्पर्क फोन 082-5090-79, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
8: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: ब्लड प्रेसर हाई लो भएका,
8: कोलेस्ट्रोल बढी भएको,
9: मुटुको गति एकनास नभएको,
8: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
9: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
8: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
9: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: बिरामी जाँच्ने मिति जेठ 15 गते शुक्रबार।
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5090-410, मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.aspatiicare.com।
13: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: पेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेकजाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
13: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
14: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
10: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
15: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, हिमहल रोड, घोराही दाल। फोन नम्बर 0825 62 23, 98 78 18 617 र 98 78 35 645।
17: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
18: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
19: डर लाग्नु, निद्रा नलाग्नु,
18: अनौठा विचार आउनु,
19: निराशा बढ्नु, खुशी नहुनु,
18: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
19: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
18: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
19: छटपटी हुनु, चिटचिट पसिना आउनु,
18: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
19: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
18: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
19: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
20: मध्यपश्चिम ट्राङ्क्याक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजे को मध्य पश्चिम हाइलाइट्स बाट देवा भूषालको नमस्कार। हुम्ला जिल्लाको खर्पुनाथ गाउँपालिका एकमा 3 हप्तादेखि इन्टरनेट अवरूद्ध हुँदा वडा कार्यालयबाट गरिँदै आएको अनलाइन सम्बन्धी काम पूर्ण रूपमा ठप्प भएको छ। खर्पुनाथको लालीमा जडान गरिएको ओल्ड लिङ्कको इन्टरनेट सुचारू नभएपछि वडा कार्यालयबाट दिइने सेवा, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता र बसाई सराई लगायतका सबै प्रकारका पंजीकरण सेवा प्रभावित बनेको छ। उक्त सेवा अवरूद्ध हुँदा स्थानीय नागरिक आवश्यक कामका लागि करिब 3 घण्टा पैदल हिँडेर गाउँपालिका केन्द्र याङचु बजारमा धाउनु पर्ने बाध्यता आएको छ। वडा नम्बर 1 का वडा अध्यक्ष जयबहादुर शाहले जानकारी दिए अनुसार इन्टरनेट नहुँदा सबै काम रोकिएको छ। सम्बन्धित निकायमा पटक पटक जानकारी गराउँदा पनि सुनवाई भएको छैन। पालिकाबाट पंजीकरणका काम सम्पन्न गरेपछि हस्ताक्षरका लागि पुनः वडा कार्यालयमै आउनुपर्ने बाध्यता हुँदा सेवाग्राहीले थप शास्ति खेप्नु परेको अवस्था रहेको छ। खर्पुनाथ गाउँपालिका 3 रायाको थानामा रहेको नमस्ते टावर पनि 1 हप्तादेखि अवरूद्ध हुँदा यस क्षेत्रमा संचार सेवा समेत प्रभावित भएको छ। स्थानीयले नेपाल टेलिकम सिम कोर्टलाई जानकारी गराए पनि हालसम्म कुनै पहल भएको छैन। इन्टरनेट र संचार सेवा दुवै अवरूद्ध हुँदा खर्पुनाथ गाउँपालिका 1, 2 र 3 वडाका करिब 5,000 भन्दा बढ़ी सेवाग्राहीको कार्य प्रभावित बनेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष नेपाल बार एसोसिएशनले 39 बुद्धि ध्यानाकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्रा डाक्टर विजय प्रसाद मिश्र सहित टोलीले हिजो प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। भेटमा बारले हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। बारले दर्ता हुन आएको निवेदनहरू त्यही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपीठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन माग गरेको छ। ध्यानाकर्षण पत्रमा दरपीठ भएको निवेदन उप 7 दिनभित्रमा सुनवाईको व्यवस्था गर्न आग्रह गरिएको छ। सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्ले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकाले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको हो। र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी रहने तथा थोरै ठाउँहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको हो। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम धेरै भएकाले त्यो भन्दा बढ़ी पनि मापन गर्न सकिनेका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा मापन गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा भाँगिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्याहरू देखिन सक्छ। तातो हावा तथा तातो लहरबाट बच्न बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढ़ी नजान, चर्को घाममा बाहिर ननिस्कन, हल्का लुगा सुतीको कपड़ा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन विभागको आग्रह रहेको छ। यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्य कर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत विभागको अनुरोध रहेको छ। हवस्त, बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
3: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली जिसस रोड घोरा हिदाङ।
1: फोन नम्बर 082-560-788।
3: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98-128-24-072।
4: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
5: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
6: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
7: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
8: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
10: सम्पर्क मोबाइल 98-477-9770
11: र 98-578-3689।
12: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ, सम्पर्क फोन नम्बर 082-592-8029, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
17: उपचार हुने रोगहरू
16: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराही 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98-686-61-694।
11: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
18: बिमा गराउन जाँदैछु।
11: बिमा किन गर्नु पर्यो सर? बिमा
18: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
11: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
18: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
11: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
19: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
11: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
18: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
11: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
20: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
21: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
22: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
22: ल ल काका, गइहाले म।
23: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
23: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
25: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
26: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
25: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
26: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
25: तालिममा दिइने विषयहरू:
26: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
25: स्पेशल सेफ तालिम,
26: जापानिज सुसी।

0: प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 9841017099
0: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
2: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौरियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू
3: अनुभवी शिक्षकबाट पठन पाठन हुने
2: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
3: यातायातको सुविधा भएको
2: स्वच्छ खाने पानीको व्यवस्था भएको
3: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
2: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 9849473033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 9848141639 श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

फुल्ने लगाएको माया त केही दिनको छाया मात्र एक दिन मनमै हराउँछ तर मेरी माया मेरो दिलमा बसेकी थिए मसँगै बाँचेकी थिए।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9858318640 र 9848204040।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
1: अन्य विशेषज्ञ सेवाहरू:
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
10: फोन नम्बर 0825 63 479,
9: मोबाइल नम्बर 98494 67487।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट र रिसोर्टहरू मा 100% रोजगारी को सुवर्ण अवसर
2: क्षेत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम मा भर्ना खुल्यो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना को लागि
2: अब दाम को घोराही बजार में रहेको होटल पौवा में होटल तथा पर्यटन तालिम संचालन हुँदैछ नोट सीट र समय एकदम सीमित छ आज संपर्क गर्नुहोस्
1: तालिम में दिइने विषयहरू
2: स्पेशल कुक तालिम इंडियन चाइनीज कन्टिनेन्टल र इटालियन
1: स्पेशल शेफ तालिम
2: जापानीज सुशी तालिम
1: र वेट्रेस
2: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 9841170909 9841170909
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी

0: हाल्नु। लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्न बारम्बार।
1: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
1: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
2: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
1: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
3: मध्य पश्चिम ट्रान च्याट यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजे को मध्य पश्चिम हाइलाइट्स बाट देवा भूषाल को नमस्कार। हुम्ला जिल्लाको खर्पुनाथ गाउँपालिका एकमा 3 हप्तादेखि इन्टरनेट सेवा अवरूद्ध हुँदा वडा कार्यालयबाट गरिँदै आएको अनलाइन सम्बन्धी काम पूर्ण रूपमा ठप्प भएको छ। खर्पुनाथको लालीमा दरान गरिएको ओडलिङको इन्टरनेट सुचारू नभएपछि वडा कार्यालयबाट दिइने सेवा जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता र बसाइसराय लगायतका सबै प्रकारका पञ्जीकरण सेवा प्रभावित बनेको छ। उक्त सेवा अवरूद्ध हुँदा स्थानीय नागरिक आवश्यक कामका लागि करिब 3 घण्टा पैदल हिँडेर गाउँपालिका केन्द्र याङ्चु बजारमा धाउनुपर्ने बाध्यता रहेको छ। वार्ड नम्बर 1 का वडा अध्यक्ष अजय बहादुर शाहीले जानकारी दिए अनुसार इन्टरनेट नहुँदा सबै काम रोकिएको छ। सम्बन्धित निकायमा पटक पटक जानकारी गराउँदा पनि सुनवाई भएको छैन। पालिकाबाट पञ्जीकरणका काम सम्पन्न गरेपछि हस्ताक्षरका लागि पुनः वडा कार्यालयमै आउनुपर्ने बाध्यता हुँदा सेवाग्राहीले थप शास्ति खेप्नु परेको अवस्था रहेको छ। खर्पुनाथ गाउँपालिका 3 रायाको थाना रहेको नमस्ते टावर पनि 1 हप्तादेखि अवरूद्ध हुँदा यस क्षेत्रमा संचार सेवा समेत प्रभावित भएको छ। स्थानीयले नेपाल टेलिकम सिम कोर्टलाई जानकारी गराए पनि हालसम्म कुनै पहल भएको छैन। इन्टरनेट र संचार सेवा दुवै अवरूद्ध हुँदा खर्पुनाथ गाउँपालिका 1, 2 र 3 वडाका करिब 5,000 भन्दा बढ़ी सेवा गराइएको कार्य प्रभावित बनेको छ। लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ। लुम्बिनी प्रदेश सभाको 8 औं अधिवेशन अन्तर्गत आज बस्ने चौथो बैठकमा विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने प्रदेश सभा सचिवालयले जनाएको छ। आज दिउँसो 1 बजे बस्ने बैठकमा लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकतामाथि प्रदेश सभा सदस्यहरूबीच छलफल हुने भएको हो। हिजोको बैठकमा पनि 10 जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिनु भएको थियो। बैठकमा प्रदेश सभा सदस्यहरूले बैठकको शून्य समयमा समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाड़ीमा अबदेखि यात्रुको लगेज झोलामा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्य सहित यो प्रणाली लागू गर्न लागिएको हो। यसबारे हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ। यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ़दो लगेज चोरी, झोला हराउने तथा गैर कानूनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागिएको जानकारी दिनुभयो। यातायात व्यवसायीका अनुसार चाडपर्व, भीड़भाड़ तथा रात्रिकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो। कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसार पसारमा सार्वजनिक सवारीको दुरूपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए। नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ। यस प्रणाली अन्तर्गत बस काउन्टरबाट यात्रुको लगेजमा कोड वा नम्बर सहितको ट्याग लगाइनेछ। त्यही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ। गन्तव्यमा पुगेर ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिने व्यवस्था मिलाइने तयारी गरिएको छ। र प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष नेपाल बार एसोसिएसनले 39 बुधे ध्यानाकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्रा डाक्टर विजय प्रसाद मिश्र सहित टोयले हिजो प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। भेटमा बारले हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। बारले दर्ता हुन आएका निवेदनहरू त्यही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपीठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन माग गरेको छ।
ध्यानाकर्षण पत्रमा दरपीट भएको निवेदन उपर 7 दिन भित्रमा सुनवाईको व्यवस्था गर्न आग्रह गरिएको छ। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
9: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
10: र वेट्रेस,
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
10: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
11: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
11: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
10: सम्पर्क मोबाइल 98410-17-09
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
12: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
13: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
12: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
13: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
14: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
15: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825-62-23, 98478-18-617 र 98478-35-645।
17: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौरियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू
18: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
17: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
18: यातायातको सुविधा भएको,
17: स्वच्छ खाने पानीको व्यवस्था भएको
18: र 1,00,000 बराबरको दुर्घटना बीमाको व्यवस्था।
17: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449-73-033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478-41-639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

भागिन चलाउने र साथीहरूको स्वरमा सजिएको यो मिठो गीत पश्चात यहाँलाई फेरि स्वागत छ। कार्यक्रम इन्द्रेडी सुन्दै हुनुहुन्छ। आज सिद्धार्थ बैंकले प्रायोजन गरेको बसाई हो। रामजी घिमिरेले नमस्कार, कार्यक्रम सुन्दैछु भनेर लेख्नु भएको छ। चितवनबाट सम्झिँदै हामीलाई धर्मराजले लेख्नु भएको छ, सांगीतिक अभिवादन नमस्कार, म धर्मराज बिरता बोर्ड झापा घर भई हाल दुवैबाट कार्यक्रम सुन्दैछु। कार्यक्रम मार्फत सम्झना सबैमा अनि त्रिवेणी ढकाल, सानी भान्जी, अनुज्ञा पोखरेल, दमक झापाकी बहिनी सन्जु लगायत सबैमा मिठो सम्झना र मिठो माया भन्नुभएको छ। धर्मराजजी, म गएको 1-2 गते झापाको दमक तपाईँको गृह जिल्लामा पुगेको थिएँ। निकै गर्मी तर निकै सुन्दर, निकै स्वर्ग जस्तो रमाइलो ठाउँ थियो, खुशी लाग्यो। हामीलाई सम्झिनु भएकोमा मैले तपाईँको जन्मस्थल देख्न पाएँ। अनि पूर्णबहादुर मगरले गुड मर्निङ नमस्कार, घर मेरो रोल्पा, हाल भने मलेसियाबाट कार्यक्रम हेर्दैछु, सम्झना सन्देश सबैजनालाई मिठो सम्झनाको साथमा अब बज्ने भाका सुनाउँछु भन्नुभएको छ। बान्तावा जेनुले नमस्ते गुड मर्निङ, म पनि सुन्दैछु यता धनकुटाबाट, सबैमा सम्झना भन्नुभएको छ। अर्जुन आखाले गुड मर्निङ सबैलाई सम्झना, शंखुवासभाको धर्मदेवीबाट कार्यक्रम सुन्दैछु, अर्जुन याख्या सबैमा सम्झना र मिठो माया अब बज्ने भाका सुनाउँछु भन्नुभएको छ। मनको साथी जीवन कार्कीले नमस्कार, कार्यक्रम सुन्दैछु, पोखरेली नमस्कार सहितको परिवर्तन सम्भव छ इन्द्रिणी, पोखराबाट मनको साथी रेडियो परिवारलाई आजको दिन शुभ रहोस् भन्दै एकदमै सम्झना र मायाको साथमा छुटिन चाहन्छु भनेर लेख्नु भएको छ। अर्को छ डल्लु एम्फूले लेख्नु भएको छ, डिलु एम्फूले लेख्नु भएको छ, गुड मर्निङ नमस्कार सबैलाई, म डिलु एम्फू फ्रम मोरङ भनेर लेख्नु भएको छ, सबैमा मिठो सम्झनाको साथमा अब बज्ने भाका सुनाउन चाहनु भएको छ। गणेश आयरले नमस्ते, म पनि सुन्दैछु डडेलधुराको अमरगढ़ीबाट, मिठो सम्झना गणेश बहादुर अहिले परि

0: सिद्धार्थ ब्याङ्कद्वारा प्रायोजित कार्यक्रम इन्द्रेणीको यो रमाइलो शनिबारको बसाईमा हुनुहुन्छ म छु र देशभरबाट कार्यक्रमलाई सुन्दै र हेर्दै हुनुहुन्छ। गर्मी बढ़िरहेको छ, बिहानको खाना खाने समय, शनिबारको छुट्टीको दिन, आफ्नो घर परिवार छोराछोरी साथी संगी श्रीमान श्रीमती बुवा आमा सबैजनासँग हुनुहुन्छ। यहाँहरू सबैलाई फेरि एकपटक स्वागत गर्दछु। चित्र कान्छाले नमस्ते सुन्दैछु मलेसियाबाट, घर मेरो गुल्मीको घमीर हो सबैमा सम्झना र माया भन्नुभएको छ। अनि अञ्जना बहिङ राईले गुड मर्निङ नमस्कार, म पनि कार्यक्रम सुन्दैछु संखुवा सभा मकालुबाट, रञ्जना बहिङ राई मिठो सम्झना सबै साथीहरूलाई भन्नुभएको छ। लाइनमा आउने मित्रलाई स्वागत गरौं। नमस्ते हजुर, शुभ नाम डोटीबाट, नाम एकपटक भन्नुहोस् न।
1: सिम्पल स्नेहवम दाजु,
0: सुन्तली भन्नुभयो,
1: सिम्पल स्नेहवम
0: स्नेहा
1: हजुर।
0: म बुढो भएँ कि क्या हो, मैले कान सुन्न छोडे?
1: होइन दाजु, बुढो भन्नु भएको छैन हजुर,
0: आवाज अलि चर्को आएर पनि, तर प्रश्न चाहिँ मैले आज कानमा सुन्न सकेको छैन है, त्यहाँको समस्या हो कि हाम्रो समस्या हो, तर समस्या चाहिँ हाम्रै हो। ल अब डोटीतिरको खबर के छ?
1: डोटीतिरको खबर सुनाउनु पर्दा दाजु, एकदमै चर्किलो घाम लागिरहेको छ, साथमा हजुरको आवाज सुन्दै हामी बसिरहेका छौँ घरतिरै भनौ न है।
0: डोटीको कुन रेडियोबाट सुन्दै हुनुहुन्छ अहिले?
1: डोटीमा दुई रेडियोबाट प्रसारण भइरहेको छ दाजु, डोटी रेडियो डोटीबाट र रेडियो त्रिवेणीबाट नै आइरहेको छ भनौँ न है।
0: ल रेडियो डोटी र त्रिवेणीबाट हामीलाई डोटी आसपासका क्षेत्रमा सुन्ने सबैजनालाई मिठो माया मिठो सम्झना छ रिन्द्रेणीको तर्फबाट है त?
1: हजुर पक्कै गर्ने दाजु।
0: ल सबैजनाको प्रतिनिधित्व गरेर आज स्नेहाजी बोलिरहँदा म डोटी पुगे जस्तो महसुस भएको छ। म डोटी एकपटक पुगेको छु कार्यक्रमको सिलसिलामा। आजभन्दा 5-7 वर्ष अगाडि निकै सुन्दर रमाइलो त्यो स्वर्ग जस्तो ठाउँमा फेरि पनि आउने अवसर अवश्य पनि मिल्ला, यहाँसँग यसरी जोडिन पाउँदा एकदमै खुसी छु। अब तपाईँलाई मनपर्ने भाका रोज्नुहोस्।
1: हजुर दाजु, मलाई मनपर्ने भाका झल्को लाली ओठको गीत रोजाईमा पारे है त दाजु,
0: मिडन लामा र टिकापुनको। बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको साथीहरूलाई सम्झिनुहोस्।
1: हजुर स्पष्ट हजुरसँग 3 महिनापछि कुरा गर्नु पाएँ, हजुरलाई मुटुभरिको माया धेरै धेरै सम्झना, टेक्नी सपोर्टका मित्रलाई पनि धेरै माया धेरै सम्झना, देशैभरिका रेडियोका प्राविधिक मित्रलाई धेरै माया धेरै सम्झना, दाजु आशिष नयन बस्नेतलाई पनि धेरै माया धेरै सम्झना, साथी पलपल्ला पुच्छलाई पनि मुटुभरिको माया धेरै धेरै सम्झना, दाजु जीवन थापा जलनलाई पनि धेरै माया धेरै सम्झना, बसन्त गोहरालाई पनि धेरै माया धेरै सम्झना, अनि जीवन थापा जलन दाजुलाई मुटुभरिको माया धेरै सम्झेको छु दाजु, भन्दै छुट्छु। नमस्कार।
0: नमस्कार स्नेहाजी, यो बेला डोटीबाट हुनुहुन्थ्यो, सबैलाई धेरै माया र मनभरिको सम्झना दिएर जानुभएको छ, हामीलाई पनि माया मनभरिको सम्झना मुटुभरिको माया, यहाँको मनपर्ने भाका अवश्य पनि गुन्जिनेछ। फेरि पनि 4591 3 45 91 4 यो तपाईँको आफ्नै नम्बर सम्झिनुहोला। अब आउने मित्रलाई स्वागत गरौं। नमस्ते मित्र, कोही लाइनमा हुनुहुन्थ्यो प्रतीक्षामा, उहाँ सम्पर्कबाट बाहिरिनु भएको छ। फेरि माहौललाई संगीतमय नै बनाउला, एउटा मिठो गीत सुनौ मिलन लामाको सम्झना झझलको, आज धेरैपछि दिलाइदिनु भएको छ, हामीले सम्झिरहने हामीले प्रेम गरिरहने एक स्रष्टा एक सर्जक मिलन लामालाई एकपटक सम्झियौं, उहाँकै स्वरबद्ध एक गीत राख्छौं।

0: बाटो खुलियो, मोटर चल्यो, जुम्ला कालीकोटको मिलन लामा र देवी घरती मगरको स्वरलाई प्रस्तुत गर्यौं। माफ गर्नुहोला, मैले अघि टिकापुन भनेको थिएँ, मलाई टिकापुन जस्तै लागेको थियो, आजभन्दा धेरै वर्ष अगाडिको गीत हो, त्यसैले मैले टिकापुन भन्ने ठानेको थिएँ, माफ गर्नुहोला। देवी घरतीको स्वर र मिलन लामाको स्वर प्रस्तुत गर्यौं। घड़ीमा डिजिटल घड़ीमा 10:54 गएको छ, अब विस्तार एक घण्टाको बसाई छुट्टिँदैछ। यो एक घण्टा पनि मलाई एक मिनट जस्तो लाग्छ। एक घण्टा त के मलाई दिनभरि बस्न मन छ, तर धेरै मित्रहरूको सहभागिता उल्लेखनीय छ। सामाजिक सञ्जाल मार्फत दिनुभएको प्रेम अथाह छ, जो भरेर भरि नसक्नु, नापेर नापि नसक्नु, त्यो अनगिन्ती, त्यो अविस्मरणीय, त्यो उत्कृष्ट मायालाई हामी सधैँभरि मनमा राख्नेछौ, सँगाल्नेछौ। गर्मी बढ़ेको हुनाले अलि बढ़ी खानेकुरामा ध्यान दिनुहोला, गर्मी बढ़ेको हुनाले अलि बढ़ी स्वास्थ्यमा ध्यान दिनुहोला, गर्मी बढ़ेको हुनाले गर्मीसँगै वर्षा लागेको छ, वर्षा लाग्ने बित्तिकै अलि बढ़ी मौसमसँग हामी सुरक्षित रहनुपर्छ, च्यालेन्ज हुन्छ, त्यसैले हामी जहिले पनि सतर्क रहनुपर्छ। खोला नाला भीर बाढ़ी पहिरोसँग हामी जहिले पनि जोगिनुपर्छ, सतर्क रहनुपर्छ। अब हामी अन्तिम चरणमा छौं, कोही मित्र हुनुहुन्छ भने हामी उहाँलाई स्वागत गर्छौं, कोही हुनुहुन्न भने केही छैन, हामी विदा लिन्छौं। अब 4491 3 4 यो दुईटा लाइनमध्ये एकजना एउटा लाइनमा आउन सक्नुहुन्छ। आज धेरै मित्रहरूले देश विदेशबाट हामीलाई साथ दिनुभयो, सुन्नुभयो, हेर्नुभयो, सबैलाई धेरै धेरै धन्यवाद छ। नयाँ वर्ष लाग्ने बित्तिकै नयाँ धेरै मान्छेहरूको सोचे जस्तो अवश्य पनि पूरा भएको होला। यो नयाँ वर्ष अघिल्लो भन्दा धेरैको विस्तार नै राम्रो भएको छ भन्ने मैले महसुस गरेको छु। केही सकारात्मक सोच्यो भने, केही सकारात्मक कुरा बोल्यो भने, सकारात्मक मान्छेको संगत गर्यो भने अवश्य पनि राम्रो त हुन्छ नै। लाइनमा कोही मित्र आउनु भएको छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: हजुर नमस्ते। नमस्कार,
0: को बोल्नुभयो?
1: लक्ष्मी छेत्री।
0: लक्ष्मी छेत्री, बोली कत्रो मान्छे यत्री।
1: हजुर हजुर, एकदमै
0: आराम हुनुहुन्छ?
1: हजुर म एकदमै ठिक छु। हजुरलाई के कस्तो छ?
0: मलाई पनि ठिक छ। अहिले काँडा गाडीमा हुनुहुन्छ?
1: अहिले त नयाँ थिमी गएको थिएँ, अनि अलिक कार्यक्रम सुनेको गीत बज्दै रहेछ, अनि फोन ट्राई गरेको लाग्यो भन्नुपर्छ है।
0: ल लाग्यो, खुसी लाग्यो। अब काँडा घारीतिर आउँदै हुनुहुन्छ?
1: हजुर काँडा घारी आउँछु एकछिनमा।
0: ए ल, जहाँ भए पनि सम्झिनुहुन्छ, खुसी लाग्यो सम्झिनु भएकोमा। अनि जाउलो भयो त?
1: हजुर
0: जाउलो खानुभयो?
1: छैन, अब एकछिनमा खानुपर्छ।
0: ल ठिक छ, त्यसो भए अब एउटा गीत रोज्नुहोस्, छोटो मिठो रूपमा सम्झिनुहोस्, अनि हामी छुट्नुपर्छ।
1: शान्ति परियारको भागौला त्रिशुली तरेर भन्ने गीत सुन्दिउँ।
0: कसको आवाजमा भन्नुभएको?
1: शान्ति श्री। अनि सम्झना राख्नु पर्दा चाहिँ हजुरलाई रेडियो काठमाडौँ सम्पूर्ण परिवारको लागि, अनि मम्मीलाई, जति साथीहरूले यो कार्यक्रम सुनेर बस्नु भएको छ, सबैजनालाई मिठो सम्झना मिठो माया भन्दै छुट्टिन्छु। बाई बाई।
0: नमस्ते समृद्धि छेत्री, अहिले नयाँ
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दान। फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
4: बाङ्गा टिङ्गा दाँत मिलाउने,
6: शल्यक्रिया गरेर दाँत निकाल्ने,
4: खाली ठाउँमा दाँत भर्ने,
6: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
4: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
6: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 0825903 50 र सम्पर्क मोबाइल नम्बर 98578443123।
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
8: उपचार हुने रोगहरू
7: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
8: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
7: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
8: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
7: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
8: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
7: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
10: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाड़ीमा अबदेखि यात्रुको लगेज झोलामा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्य सहित यो प्रणाली लागू गर्न लागि हो। यसबारे हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ। यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ़दो लगेज चोरी, झोला हराउने तथा गैर कानूनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागि जानकारी दिनुभयो। यातायात व्यवसायीका अनुसार चाडपर्व, भीड़भाड़ तथा रात्रिकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो। कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसार पसारमा सार्वजनिक सवारीको दुरूपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए। नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ। यस प्रणाली अन्तर्गत बस काउन्टरबाट यात्रुको लगेजमा कोड वा नम्बर सहितको ट्याग लगाइनेछ। त्यही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ। गन्तव्यमा पुगेर ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिने व्यवस्था मिलाइने तयारी गरिएको छ। महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससहित नियन्त्रणमा पर्नुभएको छ। सड़क ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न वाहना बनाई सेवाग्राहीसँग घुस माग गरेको भन्दै सूचना तथा उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार टोलीले यादवलाई सेवाग्राहीबाट 72,000 रूपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। साथै उहाँको साथबाट स्रोत नखुलेको 83,145 रूपियाँ, ल्यापटप एक थान, मोबाइल दुई थान तथा अन्य सरकारी कागजात समेत बरामद गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिनुभयो। नियन्त्रणका क्रममा यादव सवार सरकारी नम्बर प्लेटको सवारी साधन समेत जिल्ला महोत्तरीको गौशाला नगरपालिका 5 निगोल स्थित शम्सी गौशाला सडक खण्डको गौशालातर्फ जाँदै गर्दा नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत आज बस्ने 4 बैठकमा विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने प्रदेश सभा सचिवालयले जनाएको छ। आज दिउँसो 1 बजे बस्ने बैठकमा लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथि प्रदेश सभा सदस्यहरूबीच छलफल हुने भएको हो। हिजोको बैठकमा पनि 10 प्रदेश सभा सदस्यले छलफलमा भाग लिनु भएको थियो। बैठकमा प्रदेश सभा सदस्यहरूले बैठकको शून्य समयमा समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ। र जल तथा मौसम विज्ञान विभागले देशभर आगामी 3 दिन अत्याधिक गर्मीको सम्भावना देखाएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यकता सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ। विभागका मौसमविद संजीव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा आगामी 3 दिनसम्म मध्यम तातो लहर तथा पहाड़ी भूभागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सोको असरबाट बस्न आवश्यक सतर्कता अपनाउन पर्ने बताउनुभयो। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् गर्ने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, असम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेका छन्। विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढ़ी नजाने, चर्को घाममा बाहिर ननिस्कने, हल्का लुगा सुतीको कपड़ा लगाउने, बाहिर निस्कदा टाउको छोप्ने टोपी लगाउन भनेको छ। यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ पिउन, जुस शर्बत आदि प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्य कर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ। हवस् त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यार, यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्धाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
13: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
10: सम्पर्क फोन नम्बर 0825367775,
13: 98-41-68-47-46।
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
6: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
15: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
15: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिममा दिइने विषयहरू
15: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
6: स्पेशल सेफ तालिम,
15: जापानिज सुशी तालिम,
6: वेट्रेस,
15: टुरिस्ट गाइड।
6: हाम्रा विशेषताहरू
15: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
6: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
15: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
6: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
15: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
6: सम्पर्क मोबाइल 9841017090, 9841017090।
15: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
16: यसी त सक्यो आमा, तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
17: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
18: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
19: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
18: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
17: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज।
19: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म। प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजे सम्म। भर्ना सुरु NZ 11 गतेदेखि NZ 17 गते सम्म मात्र। कक्षा सञ्चालन NZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज, कोराहीदाङ। सम्पर्क फोन नम्बर 0842140031, सम्पर्क मोबाइल नम्बर 9848008091 र 9776718807।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98438-30153 र 98649-41944

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक, यति बेला मध्याहको 12 बजेको छ।
2: सिद्ध बाबा सुरुङ मार्गको 68% भौतिक प्रगति पूरा, आउँदो असोजदेखि गाड़ी सञ्चालन गर्ने लक्ष्य। भारतमा फेरि पेट्रोल र डिजलको मूल्य वृद्धि, 10 दिनमा 3 पटक पेट्रोलियम पदार्थको मूल्य बढ़्यो। र आईपीएल क्रिकेटमा आज लखनऊ र पंजाब खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पाँच थरको याङबरङ गाउँपालिकामा गैराती परेको वर्षापछि आएको बाढ़ी तथा पहिरोले ठूलो क्षति पुर्याएको छ। गाउँपालिका वडा नम्बर 1, 2 र 3मा घर, गोठ, सड़क, झोलुङ्गे पुल, कृषि क्षेत्र तथा जलविद्युत आयोजनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रहरी निरीक्षक अवधेश कुमार यादवले जानकारी दिनुभयो। यसैबीच गाउँपालिकाका उपाध्यक्ष बाबा पेनवाङ्गोका अनुसार अहिलेसम्म वडा नम्बर 1मा 2 घर बगाएको छ भने 1, 2मा रहेका 3 पुल बाढ़ीले बगाएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। याङबरक 1 च्याङथापू बजार आसपास क्षेत्रमा बाढ़ीले व्यापक क्षति पुर्याएको भनिएको छ। स्थानीयका अनुसार च्याङथापूदेखि थर्पूसम्मको सड़क खण्ड झण्डै 150 मिटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। थर्पू जोड्ने सड़क हिजो रातीदेखि नै अवरूद्ध बनेको छ। स्थानीय मोहनलाल खरासको 2 तले घर बाढ़ीले बगाएको छ। बाढ़ी पहिरोका कारण पुष्पलाल मध्यपाठी लोकमार्ग अन्तर्गत यो माङ चिवा भन्ज्याङ खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। याङबरक 3 रिजाल भीर क्षेत्रमा ठूलो पहिरो झरेपछि गाड़ी बन्द भएको हो। वडा नम्बर 2 दोभाने डाइभर्सन बाढ़ीले पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रमुख अनिश कुमार कर्णले सड़क खुलाउने प्रयास भइरहेको बताउनुभयो। यस्तै तमोर करिडोर अन्तर्गत पाँच थरको हिलिहाङ सड़क पुलको ट्रस बाढ़ीले बगाएको छ। बेली ब्रिज तथा निर्माण सामग्रीमा मात्रै झण्डै 9 करोड़ रूपियाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। याङबरक 3 ओयाम बजार आसपासका खेतीयोग्य जमीनमा समेत बाढ़ीले क्षति पुर्याएको छ। आज भोलि र पर्सि लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुगेर अत्यधिक गर्मी बढ़ेकाले सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ। सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा सबैभन्दा धेरै गर्मी भएको छ भने लुम्बिनी प्रदेशका बाँके बर्दिया, दाङ, कपिलवस्तु, पश्चिम नवलपरासी, रूपन्देही लगायत जिल्लामा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री आसपास वा त्योभन्दा बढ़ी पनि मापन भएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ। नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले सुझाव दिएको छ। यसैबीच आज गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा र राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेस प्रदेश सहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका 1-2 ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ। निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको 68% भौतिक प्रगति पूरा भएको छ। आयोजनाका अनुसार अहिलेसम्मको वित्तीय प्रगति 58% पुगेको छ। 5 वर्षको निर्माण अवधि तोकिएको आयोजनामा डिजाइन, स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायीकै रहने गरी इन्जिनियरिङ प्रोक्यूरमेन्ट एण्ड कन्स्ट्रक्सन मोडलमा काम भइरहेको छ। निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन, मरमत सम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ। त्यसपछिको थप 5 वर्ष ल्याटेन्ट डिफेक्ट लायबिलिटी पीरियडका रूपमा रहने आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङ मार्ग मार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा भइरहेको छ। आयोजनामा शुरूआती चरणमा केही कानूनी र प्राविधिक जटिलता देखिएका थिए। नेपालमा ईपीसी मोडलको नयाँ अभ्यास भएकाले डकुमेन्टेशन, कागजात निर्माणमा समस्या, रूख कटानको अनुमतिमा ढिलाइ र बजेट व्यवस्थापनमा देखिएका कठिनाईले आयोजनाको गतिमा केही असर पुगेको थियो। अब आयोजनाको सञ्चालन आउँदो असोजभित्र गरिसक्ने लक्ष्य राखियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लोमानथाङमा नेपाल चीन संयुक्त सुरक्षा बैठक सम्पन्न, कोपिलासगढ़ीमा महशिकार महोत्सव लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: एन्ड रिसर्च इन्स्टिच्युट बबर महल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पाँचथरको याङ बरकमा बाढ़ीले मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध, लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी भूभागमा तातो दिन तथा तराईमा तातो लहर चल्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। खोटाङको कपिलासगढ़ी गाउँपालिकाले आयोजना गरेको महाशिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ़दै गएको छ। लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो। फेदी तेराबाको महाभीरमा स्थानीयले परम्परागत शैलीमा गर्ने भीर मौरीको महाशिकार महोत्सवको मुख्य आकर्षण भनेको गाउँपालिकाले जनाएको छ। स्थानीय स्रोत र सामग्री प्रयोग गरेर गरिने साहसिक महाशिकार अवलोकन गर्न जिल्लाभित्रका विभिन्न पालिकाका साथै भोजपुर, ओखलढुङ्गा, झापा, विराटनगर लगायत क्षेत्रबाट पर्यटक पुगेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाक मार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन शुरू गरेको छ। जिल्लाका 8 पालिकामा अहिलेसम्म 149 स्थान राहदानी घरमै सेवाग्राहीको घर पुर्याएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिनुभयो। प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्लाबीच सेवाग्राहीको राहदानी घरमै पुर्याउनका लागि भएको सम्झौता अनुसार गएको वैशाख 24 गते 61 थान राहदानी हल्काराबाट घरमै पुगेर प्रदान गरिएको छ। यसै गरी वैशाख 28 गते 19 र त्यही जेठ 5 गते 25 राहदानी घरमै पुर्याइएको छ। यस्तै गएको चैत 13 गते सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूची अन्तर्गत जिल्लामा पहिलो पटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्ने लागि प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाई छ। उपल्लो मुस्ताङको लोमानथाङमा हिजो नेपाल चीन संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठकमा नेपाल र चीनका सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधि बीच सीमा सुरक्षा, आवागमन सहजता तथा सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रणका विषयमा छलफल भएको छ। चीनको तिब्बतमा रहेको झोङबा काउन्टी सार्वजनिक सुरक्षा ब्यूरोका 8 सदस्यीय प्रतिनिधि मण्डल र नेपालका तर्फबाट मुस्ताङका सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरू सहभागी भएको बैठकमा कोर्ला नाकाको सुरक्षा व्यवस्थापन, चोरी तस्करी नियन्त्रण र आपसी सहकार्यलाई प्रभावकारी बनाउने विषयमा मौखिक सहमति भएको छ। अब विदेशको खबर। भारतमा 10 दिनमा 3 पटक पेट्रोल र डीजलको मूल्य बढ़ेको छ। दिल्लीमा पेट्रोलको मूल्य 87 रूपियाँले बढ़ेर 99.51 रूपियाँ प्रति लिटर पुगेको छ। पेट्रोल 87 पैसा र डीजल 91 पैसा प्रति लिटरले बढ़ेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार डीजलको मूल्य 91 पैसाले बढ़ेर प्रति लिटर 92.49 रूपियाँ भारतीय पुगेको छ। मे 15 मूल्य बढ़ेको यो तेस्रो पटक हो। मध्यपूर्वमा चलिरहेको तनावका कारण भारतमा पनि यसको असर पर्दा निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढ़िरहेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज बेलुकी लखनऊ सुपर जायन्ट्स र पंजाब किंग्सले खेल्दैछन्। यो खेल लखनऊमा बेलुकी 7:45 शुरू हुनेछ। लखनऊ 13 खेलमा 4 खेलमा जित र 9 खेलमा पराजित हुँदै जम्मा 8 अंक सहित तालिकाको पुछारमा छ भने पंजाब 13 खेलमध्ये 6 जित र 6 खेलमा पराजित हुँदै 13 अंक सहित तालिकाको 5 स्थानमा छ। यसअघि हिजो इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीलाई हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पाँचथरको याङबरकमा गैरातीको बाढ़ीले मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध, सड़क पुल घरमा ठूलो क्षति, पूर्ण विवरण आउन बाँकी। लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी भूभागमा तातो दिन तथा तराईमा तातो लहर चल्ने, दिउँसोको समयमा हुने अत्याधिक गर्मीबाट बस्न महाशाखाको सुझाव। सिद्ध बाबा सुरुङ मार्गको 68% भौतिक प्रगति पूरा, आउँदो असोजदेखि गाड़ी सञ्चालन गर्ने लक्ष्य। भारतमा फेरि पेट्रोल र डीजलको मूल्य वृद्धि, 10 दिनमा 3 पटक पेट्रोलियम पदार्थको मूल्य बढ़्यो। र आईपीएल क्रिकेटमा आज लखनऊ र पंजाबले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं।

0: 91.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825 60 34 र 0825 60 138।
13: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
14: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू
14: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
13: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
14: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
13: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
14: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
5: बिरामी जाँच्ने मिति 8 जेठ 9 गते शनिबार।
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98 4 78 28 900 13 र 98095 12 871।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825 63 509 र मोबाइल 98453 0653।

0: राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
4: सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियारदाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
5: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
4: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
5: यातायातको सुविधा भएको,
4: स्वच्छ खाने पानीको व्यवस्था भएको
5: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
4: प्रधान अध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449073। सहायक प्रधान अध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478416। श्री माध्यमिक विद्यालय सौडियारदा।

प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5584-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टेसिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तिनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलईडी टिभी किन्न जाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: साथै भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्।
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
5: फोन नम्बर
6: 082-5627-452
5: 082-5627-452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: सिट्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेटरेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
7: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
9: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामै 113 जना मृगौलाको पत्थरीका बिरामीको सफल शल्यक्रिया भएको छ। प्रतिष्ठानको तथ्याङ्क अनुसार वैशाख 1 गतेदेखि 31 गतेसम्मको अवधिमा युरोलोजी विभागबाट 113 जना बिरामीको सफल शल्यक्रिया गरिएको हो। सोही अवधिमा युरोलोजीतर्फ 505 जना बिरामीले ओपीडी सेवा पाएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ। यस्तै युरोलोजी सेवा अन्तर्गत भर्ना गरेर 61 जना बिरामीको उपचार गरिएको छ। प्रतिष्ठानमा युरोलोजिस्ट सर्जन डाक्टर सुशील खनिया नेतृत्वको चिकित्सक नर्स स्वास्थ्य कर्मी सहितको टोलीले सानादेखि ठूला शल्यक्रिया नियमित रूपमा सञ्चालन गर्दै आएको छ। प्रतिष्ठानले दिएको जानकारी अनुसार युरोलोजी ओपीडी मार्फत दैनिक 70 भन्दा बढ़ी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन्। यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई अन्य जिल्लाका अस्पताल जानुपर्ने बाध्यता थियो। तर प्रतिष्ठानमा अत्याधुनिक उपकरण सहित यो सेवा विस्तार भएपछि बिरामीहरूलाई सहज भएको छ। युरोलोजी सेवा अन्तर्गत पिसाब सम्बन्धी रोग, प्रोस्टेट मृगौलाको पत्थरी, पित्त थैलीको पत्थरी, पिसाबको नली सम्बन्धी समस्या, अण्डकोशमा मासु पलाउने वा सुन्निने, पिसाब चुहिने, पोल्ने लगायतका रोगहरूको उपचार प्रतिष्ठानमा गर्न सकिने युरोलोजिस्ट डाक्टर खनियाले जानकारी दिनुभयो। उहाँका अनुसार युरोलोजी सेवा लिने बिरामीको संख्या दिनानुदिन बढ़दो क्रममा छ। युरोलोजी सहित विशिष्टकृत सेवा बललाई प्रभावकारी बनाउन प्रतिष्ठानले वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायतसँग सहकार्य शुरू गरेको जनाएको छ। सेवा विस्तार भएपछि भौतिक पूर्वाधारको अभाव भने अझै चुनौतीपूर्ण रहेको प्रतिष्ठानले जनाएको छ। सल्यानको लुहाम फलाबाङ मखन टाकुरी हुँदै दाङको तुलसीपुर जोड्ने सड़क 3 दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ। सड़क स्तर वृद्धिका लागि भन्दै सबै प्रकारका सवारी साधन शुक्रबारदेखि बन्द गरिएको हो। आइतबारसम्म यो सड़क खण्ड पूर्ण रूपमा बन्द भएको र यस अवधिमा फलाबाङदेखि कपुरकोट हुँदै तुलसीपुर वा लुहाम पिमखोला हुँदै तुलसीपुर जोड्ने मोटर बाटो प्रयोग गर्न सकिने त्रिवेणी गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष छविराज शर्माले जानकारी दिनुभयो। यसैबीच सड़क निर्माण कार्यको गुणस्तर र प्रगतिबारे चासो बढ़िरहेका बेला शुक्रबार त्रिवेणी गाउँपालिकाको टोलीले निर्माणाधीन सड़कको स्थलगत अनुगमन गरेको छ। गाउँपालिका अध्यक्ष खिमबहादुर रावत, उपाध्यक्ष सीता खड्कापुन, प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसी, वडा नम्बर 4 का अध्यक्ष छविराज शर्मा तथा प्राविधिक सहितको टोलीले सड़क निर्माण स्थलको निरीक्षण गरेको हो। उहाँका अनुसार उक्त सड़क त्रिवेणी गाउँपालिकालाई तुलसीपुरसँग जोड्ने महत्वपूर्ण सड़कका रूपमा रहेको छ। सड़क स्तर उन्नतिपछि स्थानीयलाई यातायात सुविधा सहज हुनुका साथै व्यापार, शिक्षा, स्वास्थ्य तथा अन्य सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा 3 दिनसम्म अत्यधिक तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाएको छ। ती प्रदेशको तराईका भूभागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। प्राधिकरणले विपद सम्बद्ध सबै निकायलाई आवश्यक पूर्व तयारी र प्रतिकारका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागद्वारा शुक्रबार जारी तातो दिन तथा तातो लहर सम्बन्धी विशेष बुलेटिनमा जेठ 6 गतेदेखि तराई केही भूभागमा तापक्रम तीव्र रूपमा बढ़ेको जनाइएको छ। अत्यधिक गर्मीका
कारण थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउड़िने, चक्कर लाग्ने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायत स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कनै परे छाता ओढ्न तथा पातलो कपड़ाले टाउको ढाक्न प्राधिकरणले आग्रह गरेको छ। यस्तै खुकुलो, शीतल हुने, हल्का रंगको कपड़ा लगाउने, पानी धेरै पिउने, बेला बेलामा चिसो पानीले नुहाउने, धेरै चिनी नहालेको शर्बत, कागती पानी र फलफूल खाने, धेरै पसिना आएमा जीवनजल पिउन प्राधिकरणले अनुरोध गरेको छ। घरमै बनाएको ताजा खानेकुरा खान, सकेसम्म जंक फूड नखान, खेतबारीमा वा बाहिर काम गर्दा बिहान गर्मी बढ़नु अघि वा दिउँसो शीतल फर्केपछि मात्रै गर्न, बालबालिकाले चर्को घाममा खेल्न जान नदिन प्राधिकरणद्वारा जारी सतर्कता सम्बन्धी सूचनामा उल्लेख छ। र महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घोष सहित नियन्त्रणमा पर्नु भएको छ। सड़क ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न वाहना बनाई सेवाग्राहीसँग घोष रिश्वत माग गरेको भन्दै सूचना तथा उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रतिवासबाट खटिएको टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार टोलीले यादवलाई सेवाग्राहीबाट 72,000 रूपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। साथै उहाँको साथबाट स्रोत नखुलेको 83,145 रूपियाँ, ल्यापटप एक थान, मोबाइल दुई थान तथा अन्य सरकारी कागजात समेत बरामद गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिनुभयो। नियन्त्रणका क्रममा यादव सवार सरकारी नम्बर प्लेटको सवारी साधन समेत जिल्ला महोत्तरीको गौशाला नगरपालिका 5 निगौल स्थित समसी गौशाला सड़क खण्डको गौशालातर्फ जाँदै गर्दा नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार अनुसन्धान बारे थप अनुसन्धान भइरहेको छ। हवस् त एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्या नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क मोबाइल 98477
8: र 98578309।
9: हेलो पिङ्की,
10: बोल दिन।
9: एलईडी टिभी किन्न जाने?
10: जान्न।
9: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
10: जान्न।
9: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
10: जान्न।
9: किन?
10: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
9: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
10: पाइने भएर त जान लाग्यो नि।
9: हो र, कहाँ
10: भन्दिन के?
9: साथै भन्दिनौ,
10: आई लभ यु पिङ्कुली भनेको।
9: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
10: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
9: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्।
11: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
10: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
9: फोन नम्बर
10: 082562452
9: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
12: हाम्रा विशेषताहरू
13: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
12: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
13: शान्त तथा पारिवारिक वातावरण भएको,
12: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
13: तिहार सुसारको राम्रो व्यवस्था भएको,
12: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
13: घरको जस्तै माया पाउने,
14: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
15: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सही गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
14: सम्पर्क फोन नम्बर 082563387, सम्पर्क मोबाइल नम्बर 98679863303 र 98662513183।
16: नेपाली जुत्ता घर,
17: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
16: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
17: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
16: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, हुराही दाङ।
17: सम्पर्क मोबाइल नम्बर 98577175646।

0: बेस्ट प्रडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: होइन भाइला,
3: लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराहै, ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987141।

दन तपाई सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरुमा आवाजको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र सांगीतिक आवाजको संगालु रेडियो कार्यक्रम म्युजिक कलेक्सनको पर्खाईमा जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्राविधिक मित्र प्रदीप अधिकारी सँगै आवाजको दुनियाँ मार्फत तपाईँहरूकै सांगीतिक आवाजका गीत संगीतको सारथी म नारायण ऋषिको तर्फबाट हजुर श्रोता आज तपाईँहरू होइन यो गर्मी मौसम सँगसँगै के गरिराख्नु भएको छ आज अति साह्रै साह्रै गर्मी पनि छ के कस्तो अवस्थामा हुनुहुन्छ कहाँ हुनुहुन्छ के कसरी मनोरञ्जन लिँदै हुनुहुन्छ अथवा कामकाजमा तलिन व्यस्त हुनुहुन्छ है पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला भन्ने कुरा मलाई लागेको छ आज चाहिँ शनिबार आइपुगेको छ है त आज हामी शनिबार व्यवसायमा छौं हामी हरेक साता यो शनिबारको दिन दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकिएपछि आउने गर्छौं र करिब करिब 2 बजेसम्म तपाईँहरूसँग रमाइलो भलाकुसारी गर्दै तपाईँका रोजाईका विधाहरू यहाँ प्रस्तुतै रहने गर्छौं त्यही क्रममा आजको सुन्दर श्रृंखला रेडियो कार्यक्रम म्युजिक कलेक्सनको यो शनिबार बसाई श्रृंखला लिएर उपस्थित भइसकेका छौं आज पनि यो श्रृंखला निकै भन्दा निकै निकै रमाइलो यात्रा हुनेछ गर्नेछौ भन्ने कुरा मलाई लागिराखेको छ पक्कै पनि रमाइलो यात्रा हुनेछ अनि आज हामी यति बेला भने हामी तपाईँहरूमा 91.4 मेगाहर्जबाट गुनगुनाउँदैछौ है त अनि त्यसपछि भने आज पनि अब तिनै तपाईँहरूकै सांगीतिक आवाजका गीत संगीतका विधाहरू रहेका छन् रोज्नु पर्ने तपाईँहरू रोज्नको लागि आउनुपर्ने हुन्छ 082-585-854 को बाटो भएर अनि त्यसपछि भने तपाईँले आफ्ना मनपर्ने विधा रोज्न पाउनुहुनेछ अनि त्यसपछि भने हामीले तपाईँको रोजाईको विधामा पर्ने एउटा मिठो भाका यहाँबाट प्रस्तुत गर्नेछौ अवश्य पनि रमाइलो यात्रा हुनेछ रमाइलो यात्रा गर्नेछौ आउनुहोला टेलिफोनमा जोडिनुहोला अनि त्यसपछि भने आज हामीलाई तपाईँहरूले यति बेला यो समयमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँहरू इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँहरूले हामीलाई विभिन्न माध्यमबाट सुन्न सक्नुहुनेछ मोबाइल एप्लिकेशन हाम्रो पात्रो अनि त्यसपछि भने www.radioMP.org हाम्रो रेडियोको वेबसाइट रहेको छ तपाईँहरू लगइन गरेर पनि सुन्न सक्नुहुनेछ अनि त्यसपछि सामाजिक सञ्जाल फेसबुक तपाईँहरूले फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुनेछ तपाईँहरू फेसबुकमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने हाम्रो पेज भेटाउनुहुनेछ हामी त्यहाँ लाइभमा नै हुनेछौ त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ कमेन्ट गर्नुहोला तपाईँहरूका कमेन्ट पनि वाचन गरौंला अनि त्यसपछि मोबाइल एप्लिकेशन हाम्रो पात्रमा गएर पनि तपाईँले रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने त्यहाँबाट पनि सजिलै सुन्न पाउनुहुनेछ संसारभर जुनसुकै ठाउँबाट पनि सुन्न सक्नुहुनेछ सजिलो हुनेछ सुन्नको लागि तपाईँहरूलाई त्यहाँ पनि तपाईँले कमेन्ट गर्न मिल्छ तपाईँले त्यहाँ पनि कमेन्टहरू गर्न सक्नुहुनेछ केही सल्लाह सुझावहरू त्यहाँ गएर पनि दिन सक्नुहुनेछ अनि आज मलाई प्रविधि संयोजनबाट पनि हाम्रो प्रदीप अधिकारीले साथ दिँदै हुनुहुन्छ यहाँको साथ मिल्दैछ अवश्य पनि रमाइलो हुनेछ तपाईँहरू भने 082-585-854 को बाटो भएर सहभागिता जनाउनुहोला कुराकानी गरौंला आउनुहोला तपाईँसँग रमाइलो भलाखुसारी गर्दै रमाइलो यात्रा गर्दै अगाडि बढ्नेछौ आज हामीले सुन्दै सुनाउँदै तपाईँका रोजाइका विधाहरू प्रस्तुत गर्दै अनि यात्रा गर्छौं अनि ठिकै छ यति बेला त हामीले एउटा यो मिठो भाका राखिसकेका छौं तपाईँहरूमा अनि त्यसपछि भने तपाईँको टेलिफोन लिन तपाईसँग भलाकुसारी गर्न तपाईँका रोजाईका विधाहरू प्रस्तुत गर्न फेरि पनि यहाँ उपस्थित हुनेछौ यति बेला यो मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस्।

0: कार्यक्रमको शुरूआतमा सारे सारे मेट्रो गीत आउँदै जोडिसकेका छौं। निकै निकै रमाइलो यात्रा हुँदैछ सबै सबैजनालाई, जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबैजनालाई यो मिठो गीत सँगसँगै पुनः स्वागत गर्न चाहन्छु। अब भने बाँकी साथ भने तपाईँको रहनेछ 0982568054 टेलिफोन गर्ने अनि सहभागिता जनाउने, आफूलाई मनपर्ने विधा रोज्ने पाल तपाईँको। यति बेला कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते हजुर।
1: नमस्ते, गुड आफ्टरनुन हजुर।
0: नमस्ते नमस्ते हजुर, गुड आफ्टरनुन। कहाँबाट को बोल्दै हुनुहुन्छ? शुभनाम
1: म अछामदेखि नवराज साउद बोल्दैछु।
0: अछामदेखि नवराज साउद है?
1: हजुर सर।
0: नवराज जी
1: हजुर,
0: के गर्दै हुनुहुन्छ?
1: यस्तो बसी बसाइ हो नि सर।
0: बसी बसाइ, शीतलताको महसुस गरिराख्नु भएको छ होला, गर्मी बस्नु भयो होला पक्कै पनि।
1: हजुर हजुर।
0: यहाँको टेलिफोन डिस्कनेक्ट भइसकेको छ। टेलिफोन गरिसकेपछि दुई चारवटा कुराकानी गर्ने तरिकाले टेलिफोन गर्नु होला। बिचैमा टेलिफोन काट्नुभयो भने अलि नमजा नमजा पनि हुन्छ। धेरैजनाले फोन ट्राई गरिराख्नु भएको हुन्छ, धेरैजनाले सुन्नु भएको हुन्छ। क्यारे आउनु होला, टेलिफोनमा जोडिनुहोस्, फेरि पनि आउनु भनेछ भन्ने कुरा मैले आशा राखेको छु। कोही साथी हुनुहुन्छ, फेरि पनि कुराकानी गर्छौ। नमस्ते हजुर।
2: नमस्ते
0: नमस्ते नमस्ते हजुर, यहाँबाट को बोल्नु भयो? शुभ नाम
2: मेरो दाङ घराई रतनपुर हो, घर अहिलेमा काठमाडौँ सर।
0: काठमाडौँबाट को बोल्दै हुनुहुन्छ?
2: टोपेन्द्र नेपाली।
0: टोपेन्द्र नेपाली
2: हजुर,
0: दाङ घुराईको मान्छे काठमाडौँमा जानुभएको छ, पक्कै पनि केही काम काजको सिलसिलामा जानुभएको छ होला है?
2: हजुर सर।
0: कि यतिकै घुङ्गामा हो?
2: होइन सर, कामको सिलसिलामा।
0: टोपेन्द्रजी
2: हजुर,
0: पक्कै पनि सञ्चय आर्मी हुनुहुन्छ होला है?
2: हजुरको आशीर्वाद र मायाले सन्चै छु।
0: ल, सन्च त हुनै पर्यो क्यारे। अनि काठमाडौँतिरको के छ नि हाल खबर?
2: ठिकै छ, शीतलो शीतलो छ, दाङ भन्दा शीतलो छ। कता पानी पर्छ, कता चिसो गर्छ, ज्याकेट लाउनु पर्छ, चिसै छ।
0: पानी पनि परेछ भन्नु पर्छ,
2: परिराखेको छ, कतै कतै पर्छ।
0: अनि
2: शीतलो छ सर यहाँ।
0: ल, धेरै शीतलताको महसुस भएको छ त्यसो भए हजुरलाई।
2: हजुर सर, अहिले कोठामा बसेर कार्यक्रम सुनेर त्यहाँ लगाएको सर। म त सकभर चाहिँ निमि सोटा पनि हो।
0: सुनिराख्नु भएको हुन्छ भन्ने मलाई आशा लागेको हुन्छ। कहिले काहीँ चाहिँ टेलिफोन पनि गर्नुभएको हुन्छ। ठिकै छ टोपेन्द्रजी
2: हजुर,
0: आज पनि कार्यक्रममा आउनु भएको छ। आज अब कुन विधा रोज्नुहुन्छ?
2: यो मेरो माया कहाँ छ कहाँ खोज्ने होला भने।
0: मेरो माया कहाँ छ कहाँ छ कहाँ खोज्ने होला होइन?
2: हजुर, जुनलाई पनि सोधे जुनलाई पनि सोधे मेरो माया कहाँ छ कहाँ खोज्ने होला।
0: ल ठिकै छ, तपाईँको रोजाईको विधा पनि हामी एकैछिनमा प्रस्तुत गरौँला क्यारे टोपेन्द्रजी
2: हजुर।
0: पक्कै पनि स्वस्थ व्यस्त सञ्चय आरामै हुनु होला, रहनुहोला। साह्रै गर्मी गर्मी छ भएर है, आज चाहिँ अब के गर्ने त। हजुरको यो मिठो रोजाईको गीत सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस्। अहिलेलाई चाहिँ हामी छुट्टीमा भयो
2: हजुर। सर्वप्रथम त हजुरलाई, प्राविधिक बस्नु भएको चाहिने प्रदीप बाबुलाई, र मलाई चाहिँ के भन्छ नै यो आरआरी मगर, जगत चौधरी, मुस्कान जीसी, राधा आचार्य लगायत मलाई टोपिन्द नेपाली भनेर चिन्ने सम्पूर्ण साथीलाई सम्झिँदै बिदा हुन्छ। हवस् नमस्कार।
0: नमस्ते। ओके बाबाइ। हाम्रो टोपिन्द नेपाली यहाँ आउनु भएको छ, टेलिफोनमा कुराकानी गरिसक्यौं। अबको पालो चाहिँ तपाईँको है त, टेलिफोन गर्नुहोला, कुराकानी गरौंला। यहाँको रोजाईको गीत पनि हामी एकैछिनमा प्रस्तुत गर्नेछौ। अब आउने सहभागी मित्रले चाहिँ कुराकानी गर्न चाहनुहुन्छ, साथीभाइ सम्झना गर्न चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 0982568054। तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्ने गर्छु किनकि तपाईँहरूलाई टेलिफोन गर्न सहजला, टेलिफोन नम्बर सम्झन सहजला भनेर अबको यो थप बसाईमा पनि मैले तपाईँहरूलाई बारम्बार जानकारी गराइराख्नेछु। तपाईँहरूबाट पनि एउटा आशा राखेको छु मैले यति बेला, हाम्रो फेसबुक लाइभलाई, हाम्रो फेसबुक पेजलाई सेयर गरेर धेरैमा धेरै पनि पुर्याउन सक्नुहुनेछ भन्ने कुरा। हाम्रो पेज रहेको छ रेडियो मध्यपश्चिम एफएम, फेसबुकमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने त्यहाँ पाउनुहुनेछ। यस्तै यो आज हामीले सांगीतिक आवाजका गीत संगीतहरू हामीले प्रस्तुत गर्छौ, सुनाउँछौ, आफू पनि सुन्छौ, यस्तै गर्दै यात्रा गर्छौ। रमाइलो यात्रा हुन्छ, अवश्य पनि तपाईँको टेलिफोन पनि आइराख्नेछ भन्ने कुरा मलाई लागिराखेको छ। तपाईँहरू फेसबुक पेजमा गएर हाम्रो लाइभमा कमेन्ट गर्न सक्नुहुनेछ, तपाईँहरूको कमेन्ट पनि वाचन गरौंला। क्यारे समयले साथ दियो छ भने तपाईँका कमेन्ट पनि मैले एक पनि छुटाउने छैन। आजको दिनमा बाहिर हिँडौं भने साह्रै साह्रै गर्मी पनि छ, आज यो तालु खुइलेला जस्तो पो हुन्छ त हौ। साह्रै साह्रै हिँड्दा हिँड्दा हिँड्दा साह्रै छिटो छिटो थकाइको महसुस हुन्छ, यो गर्मीले गर्दा तालु नै खुइलेला जस्तो पनि हुन्छ। ठिक छ, कतै तपाईँहरू यात्रा गर्ने क्रममा हुनुहुन्छ भने अलि शीतलता भयो, तपाईँहरूलाई शीतलताको महसुस भयो भने मात्रै यात्रा गर्नुहोला। साह्रै गर्मी भएको छ, साँझ बिहान यात्रा गर्दा चाहिँ अलि राम्रो हुन्छ। यो दिउँसो साह्रै गर्मीले गर्दा अलि रुगा खोकी ज्वरो पनि आउन सक्छ। फेरि कोही साथी हुनुहुन्छ, टेलिफोनमा कुराकानी गर्छौँ। नमस्ते हजुर। नमस्ते हजुर।
1: तपाईँको त्यो सुनिरहेको छु मैले, त्यही फोन गरेँ।
0: कहाँबाट को बोल्नुभयो? शुभ नाम?
1: नारायणपुर 10 झारबेरादेखि।
0: नारायणपुर 10 झारबेरादेखि को बोल्नुभयो? शुभ नाम?
1: जम्बु चौधरी।
0: जम्बु चौधरी,
1: हजुर।
0: जम्बुजी,
1: हजुर,
0: सन्जय आरामै हुनुहुन्छ?
1: आरामै छौँ सर।
0: अनि के गर्दै हुनुहुन्छ त आज? यो साह्रै गर्मी छ बाहिर,
1: घर बसेका छौँ, अब काम पनि छैन, के गर्ने हो?
0: बस्नु भएको छैन?
1: हजुर।
0: के गर्ने त, गर्मीले साह्रै सताछ। अब गर्मी यो धेरै घाम नलाग भनौँ भने नहुने क्या रे?
1: हजुर।
0: ल ठिकै छ जम्बुजी,
1: हजुर,
0: नाम पनि साह्रै जम्बु राख्नु भएको छ, कति राम्रो क्या। ल ठिक छ जम्बुजी, आज चाहिँ अब कार्यक्रममा आउनु भएको छ, तपाईँ भन्दा पहिले नै आउनु भएको थियो टोपेन्द्र नेपाली, उहाँले गीत रोजिसक्नु भएको छ। अब चाहिँ हजुरले यो मिठो गीतलाई समर्थन जनाउँदै साथीभाइ सम्झना गर्नुहोस् है त, हामी छुट्यौं किनकि तपाईँले रोज्नको लागि हामीले टोपेन्द्र नेपालीको रोजाईको हामीले यहाँ प्रस्तुत गरिसकेका छैनौं। यो प्रस्तुत गरिसकेको भएपछि तपाईँले पनि रोज्न पाउनुहुन्थ्यो क्या अरे। यति बेला भने अब साथीभाइ सम्झना गर्नुहोस्, हामी छुट्टीमा अन्य साथीलाई पनि पालो दिनुपर्छ। के भन्दै हुनुहुन्छ?
1: अनि मलाई चिन्ने सबै साथीहरू, अनि तपाईँलाई त्यति।
0: ल सबैजनालाई सम्झिँदै छुट्टिन्छु, बाई भन्नुपर्छ क्या। ल ठिकै छ, हामी अहिलेलाई चाहिँ छुट्यौं, अन्य साथीलाई पनि पालो दिनुपर्छ है त। ल तपाईँको पालो रहेको छ अब टेलिफोन गर्ने, 082-85-8-54 हाम्रो जम्बुजी पहिलो दिन आउनु भएको छ, पहिलो पटक है त कुराकानीमा यहाँसँग कुराकानी गर्यौं। अब पनि तपाईँले टेलिफोन गर्न सक्नुहुन्छ है त, कुराकानी गरौं, भला कुसारी गर्दै अगाडि बढौंला क्यारे। यति बेला कोही साथी पनि हुनुहुन्न जस्तो लाग्छ। यति बेला हामी अब टोपेन्द्र नेपालीको यो मिठो एउटा गीत प्रस्तुत गर्छौं, अनि त्यसपछि भने तपाईँहरूबाट फेरि पनि यहाँ उपस्थित हुनेछौ तपाईँको टेलिफोन लिनलाई, तपाईँका रोजाइका विदा प्रस्तुत गर्नलाई। यति बेला यो मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस्।

0: यति बेला होइन हाम्रो टोपेन्द्र नेपालीको हृदयको गीत हामीलाई प्रस्तुत गर्यौं. अब भने पालो रहेको छ तपाईँको टेलिफोन गर्ने 082-5608-54. यति बेला यो मिठो गीत रहेको छ अत्यन्तै सुमधुर आवाजमा विष्णु माझी र भागीरथ चलाउनेको अत्यन्तै सुमधुर आवाज रहेको छ. यो गीत चाहिँ हामीले सारै सारै सुनिन्थ्यो क्या अरे है, यस्तै पुराना पुराना गीत संगीतहरू सुनाउँदै सुन्दै तपाईँहरूमा हामी यहाँ रहन्छौ. आज अवश्य पनि तपाईँको टेलिफोन आउनेछ. अबको यो थप बसाई पनि अझै रमाइलो हुनेछ. आज सुन्दै हुनुहुन्छ यति बेला तपाईँहरू दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित दाङगुराईमा रहेको रेडियो मध्यपश्चिम एफएमको आफ्नै दीर्घकालीन प्रस्तुति रेडियो कार्यक्रम म्युजिक कलेक्सनको शनिबार बसाई यो शनिबार श्रृंखला सुन्दै हुनुहुन्छ. आज अति रमाइलो भइराखेको छ. कोही साथी हुनुहुन्छ फेरि पनि टेलिफोनमा कुराकानी गर्छौ. नमस्ते हजुर.
1: हजुर नमस्ते.
0: नमस्ते नमस्कार हजुर. कहाँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम.
1: हजुर हजुर कति मिठो नमस्ते पाएँ मैले. गर्जसिंहमहल छेत्री घोराइटिनबाट.
0: गर्जसमहल छेत्री.
1: हजुर
0: गर्जसजी.
1: हजुर
0: सन्चै हारमै हुनुहुन्छ होला नि?
1: एकदमै पनि घामले पनि खाएकै छ अनि गरमले बनाएकै छ पकाएकै छ.
0: साह्रै साह्रै गर्मी छ. पक्कै पनि घरमै बस्नु भएको छ होला है?
1: हजुर हजुर पकाएकै छ.
0: घरमै बसेर शीतलताको महसुस भइराखेको छ होइन?
1: हजुर हजुर त्यसमाथि पनि अब प्रोग्राम सुन्ने फोन गर्ने होइन निल लाग्दा सुत्ने नलाग्दा उठ्ने
0: कति रमाइलो छ गर्जसजी.
1: एकदमै पनि.
0: आज यो दिन कस्तो बित्ला जस्तो छ? अबको यो थप समय कसरी बित्ला जस्तो छ तपाईँको?
1: यस्तै त हो, समय बित्ला नबित्ला भन्ने डर भएन गएर गइहाल्छ होइन.
0: यो जाने त समय नै हो, आफ्नो बाटोमा चाहिँ खोज्छ कता जाने कहाँसम्म जाने भन्ने कुरा मात्रै हो.
1: हजुर
0: आफूले कसरी बिताउने भन्ने कुरा हो.
1: हजुर
0: ल ठिकै छ गर्नुहोस्जी.
1: हजुर
0: कार्यक्रममा आउनु भएको छ, कुन विधा रोज्नुहुन्छ?
1: मैले आधुनिक विधा रोज्छु.
0: ल अनि तपाईँको रोजाइको यो आधुनिक विधा पनि हामी एकैछिनमा प्रस्तुत गरौँला. अनि अब हामी चाहिँ छुट्टिनुपर्ने हुन्छ, अन्य साथीलाई पनि पालो दिनुपर्ने हुन्छ हजुरको यो मिठो रोजाइको विधा सँगसँगै.
1: अनि त्यसपछि हाम्रो प्रदीप बाबुलाई प्रविधिमा बस्नु भएको अनि होल मध्यपश्चिम युनिट सबैलाई साथीहरूमा आर्यल मगर दलवीर घरती मगर रुद्रबहादुर पुन राजा आचार्यहरू अहिले आउनु भएको थियो टोपेन्द्र नेपाली र अरू मलाई गर्जसिंह ओली छेत्री भनेर चिन्ने या माया गर्ने साथीहरूलाई सबैलाई सम्झिँदै छुट्यौ नमस्ते.
0: ओके बाबा हाम्रो गर्जसमहल छेत्री. अब पालो तपाईँको रहेको छ, आउन सक्नुहुनेछ है त 082-5808-54. हाम्रो गर्जसमहल छेत्रीले आधुनिक विधा रोज्नु भएको छ. यहाँको रोजाइको विधामा पर्ने अवश्य पनि हामी मिठो गीत प्रस्तुत गर्नेछौ. फेरि पनि कोही साथी हुनुहुन्छ जस्तो छ टेलिफोनमा कुराकानी गर्छौ. नमस्ते हजुर.
2: नमस्ते हजुर.
0: नमस्ते नमस्कार हजुर. कहाँबाट को बोल्दै हुनुहुन्छ यति मिठो आवाजमा? शुभ नाम.
2: शुभ नाम भन्नुपर्दा घोराइ 11 शीतल परियार हो. हजुर
0: शीतल परियार भन्नुभएको?
2: नै सुन्तली परियार हो.
0: पुतली परियार भन्नुभएको?
2: नै नै सुन्तली परियार भनेको के?
0: सुन्तली भन्नुभएको?
2: हजुर.
0: सुन्तलीजी.
2: हजुर
0: कति मिठो नाम राख्नु भएको त नि. फेरि म त कता हो कता बिर्सिदिएको क्या अहिले. यो आर्यिक नाम मात्रै हो यो कता कता यो अहिले कन सुन्छ क्या कान.
2: गर्मी दिन आछ त्यही भएर सुन्तली राखेको नि त. सुन्तलाजी हुन्छ नि त.
0: आज भोलि कताबाट खाने हो र सुन्ने मात्रै त हो. कताबाट आउँदो रहेछ खै हाम्रो सुन्तलीजीले ल्याइदिनु पर्ने.
2: हुन्छ कुनै दिनमा ल्याइदिउँला है.
0: खै भन्ने मात्रै त होला. कहिले कहिले ल्याइदिनु भन्नुहुन्छ हाम्रो प्रदीपजीले.
2: प्रदीपजीले
0: साह्रै गर्मी छ भन्नुहुन्छ.
2: अनि आज भोलि त कोक सेन्टर त चिसो होला नि त.
0: हाम्रो पदवजीसरी बाहिर जान पाउनुहुन्न, त्यही त हो समस्या.
2: हजुर हजुर, त्यही
0: ल. बिहान 11 बजेदेखि साँझ 6 बजेसम्म यहीँको यहीँ मात्रै बस्नुहुन्छ हाम्रो पदवजी, त्यसैले कसले ल्याइदेला भन्ने हुनुहुन्छ क्या.
2: राम्रो छ, अनि त्यो बिहानदेखि बेलुकासम्म बस्ने त त्यस्तो जागिर पाएपछि त जसले भए पनि मन पर्छ नि त बस्ने. राम्रो हो नि त बाहिर घुम्नु भन्दा गर्मीमा.
0: ल ठिकै छ सुन्तलेजी.
2: हजुर,
0: कार्यक्रममा आउनु भएको छ हाम्रो गर्जस माहौल छेत्रीले विदा रोज्नु भएको छ, आधुनिक विदा. हजुरले चाहिँ यति बेला अब रोज्न पाउनु भएन है. अब यति बेला आउनु भएको छ, अब हजुरले चाहिँ यो मिठो विधालाई समर्थन जनाउँदै साथीभाइ सम्झना गर्नुहोस् है त, हामी छुट्टिनु पर्छ.
2: हजुरलाई र टेक्निसमा बस्ने प्रतीकजीलाई र रेडियो मध्ये पश्चिम होल मिट सबैलाई र मेरो साथीहरू सम्झिन भन्नुपर्दा नाम भन्दैन, म सबैले सम्झिँदै विदा हुन्छु. हस् नमस्कार.
0: ओके बाबा. हाम्रो सुन्तलेजी आज सायद पहिलो दिनै होला कुराकानी गर्यौं, कार्यक्रममा सहभागिता जनाउनु भएको छ. तपाईँ पनि आउन सक्नुहुन्छ है त, कुराकानी गरौंला. समय अब बिस्तारै सकिँदैछ क्यारे. हाम्रो गर्जस महल छेत्रीले आधुनिक विदा रोज्नु भएको छ, सायद अब हामी विदा माग्ने बेला हुँदैछ जस्तो लाग्छ. आउन सक्नुहुनेछ है त, तपाईँको टेलिफोन पनि लिन सक्छ, थोरै समय बाँकी छ. अब चाहिँ हामीले विदा माग्दै तपाईँसँग भलाकुसारी गर्नुपर्छ भन्दै आज तपाईँलाई फेरि पनि मैले टेलिफोन नम्बर सम्झाउँछु, 082-568-854. तपाईँहरू यो नम्बरको सहारा लिएर सहभागिता जनाउन सक्नुहुनेछ है त. बाहिर चाहिँ अलिक गर्मी छ, कतै यात्रा गर्ने क्रममा हुनुहुन्छ, गोठालो जाने क्रममा हुनुहुन्छ भने अलि शीतलता छायो, अलि शीतलताको महसुस आफूलाई भयो भने मात्रै गर्नुहोला यी कामहरू. आज अलिक साह्रै गर्मी छ, यो गर्मीमा हिँड्दा यात्रा गर्दा चाहिँ अलिक गाह्रो हुन सक्छ आफूलाई है त. ठिकै छ, अब आज यस्तै हो, समय चाहिँ सकिँदैछ, फेरि कोही साथी आउँदै हुनुहुन्छ जस्तो लागिराखेको छ. यहाँसँग कुराकानी गर्यौं भने सायद हामीले यहाँबाट विदा माग्नु पर्ने हुन्छ होला. कोही साथी हुनुहुन्छ के छ प्रदीपजी, कोही साथी पनि हुनुहुन्न भन्ने संकेत पाइसकेको छु यति बेला. आउने क्रममै हुनुहुन्छ, यहाँसँग कुराकानी गर्छौ. आउने क्रममै हुनुहुन्छ भन्दा भन्दै पनि यहाँ आइसक्नु भएको छ, कुराकानी गर्छौ. नमस्ते हजुर.
3: नमस्ते. नमस्कार हजुर, म त दुगुर्दा दुगुर्दै खुट्टै पाटिगो कि के गर्ने.
0: दौडिराख्नु भएको छ, साह्रै गर्मी छ, धेरै नदौडनुहोस् है राधाजी. यो गर्मीले फेरि
3: म त सर्को ओजन परेर दौड्याएको, हेर्नुहोस् यो एफएममा पुग्ने गाह्रो भइगयो मलाई त.
0: एफएमै आइसक्नु भएको छैन.
3: हजुर हजुर,
0: मैले देखाएको छैन तपाईँलाई हाम्रो एफएममा अहिले त.
3: फेरि एफएममा आइपुगेको छु भनेर सुन्दाखेरि भर्याङमा त लड्दै दौडिनु होला हेर्न है त.
0: ल ठिकै छ राधाजी.
3: हजुर,
0: कार्यक्रममा त आउनु भएको छ, सबैभन्दा अन्तिममा पर्नु भएको छ. हाम्रो गर्जस महल छेत्रीले रोजिसक्नु भएको छ आधुनिक विधा, समय पनि सकिँदैछ. अब के गर्ने त, हामी चाहिँ छुट्टिनु पर्ने हुन्छ, हामीसँग समय एकदम कम छ. यति बेला भने हाम्रो गर्जसजीको रोजाइको विधा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त, हामी छुट्टिनु पर्ने हुन्छ.
3: सर, समय त अझै छ होइन, तर टाइम गयो भन्नुहोस् के. टाइम गयो, टाइम भएन भन्नुहोस्.
0: एउटै हो, टाइम भने पनि समय भने पनि, मेरो लागि सकिँदैछ अहिले यति बेलाको समय.
3: तपाईँसँग कति हाँसो कुरा गरौँला भन्दा भन्दै समय पनि कटे त. लौ त हजुर, धन्यवाद. हजुरलाई पनि मिठो माया सम्झना, अनि प्रदीप सरलाई पनि मिठो माया सम्झना, अघि आउने सुन्तली परिवारलाई पनि मिठो माया सम्झना, गजर सिंह पहिले दाई, अब गीत रोनी मान्छेलाई झन् मिठो माया सम्झना है त, अनि टोपेन्द्र दाई, अरू सम्पूर्ण साथीहरूलाई नाम भनियो भने त दिनभरि लाग्छ, नाम भन्दैन. मलाई राधा आचार्य भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई, मध्ये पश्चिममा फोन लगाउने साथीहरू सम्पूर्णलाई नमस्ते, गुड आफ्टरनुन, बाई भन्दै छुट्टी है त.
0: ओके बाबा. हाम्रो राधा आचार्य अन्तिममा आउनु भएको छ, ठिकै छ, अब चाहिँ हामीले तपाईँको टेलिफोन लिन सक्दैनौँ है दाजु, मैले नेटवर्क काटिसकेको छ। आजको यो बसाई अब हामी यही नै हो अन्तिम चरणमा छौँ। जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ स्वदेश तथा विदेशमा रहेर सुन्नुहुने यहाँहरू सम्पूर्ण सम्पूर्णलाई मिठो माया, मिठो सम्झना अनि कार्यक्रममा सहभागिता जनाउनु हुने श्रोता मनहरू, सहभागी मित्रहरूलाई मिठो माया, मिठो सम्झना छ। अनि प्राविधिक मित्र प्रदीप अधिकारीलाई पनि मिठो माया, मिठो सम्झना छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको यो बसाईमा चाहिँ अब गर्जस महल छेत्रीको रोजाईको विधानले यहाँ प्रस्तुत गर्दै आजको यो बसाईबाट पनि म कार्यक्रम प्रस्तुता नारायण जीसी पनि विदा हुन चाहन्छु। रेडियो मध्य पश्चिम एफएम सुन्दै गर्नुहोला अनि तपाईँहरूको बाँकी पल बाँकी समय जति पनि छ आजको यो दिनमा यो समय शुभ बिताओस्, शुभ रहोस्। नमस्कार।

0: देखो माता माया को नहीं छाया।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै थाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-563-479
4: मोबाइल नम्बर 98-494-67-487।
6: हामी जन्मदार नै सिकारी हौ सिकारी पुरै दैलेख मलाई चाहियो।
7: भिएफएक्स सिनेमा कुराही 10 नारायण पुरसौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
8: हेलो फ्रम अमेरिका वाकवाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
7: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
9: सूचना श्री गणेश चित्रालय घोराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
10: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
11: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
12: त्यो त मैसकी बहिनी हो
13: आजदेखि तेरो भाउजू
14: आफूले माया हार्ने मान्छे।
11: लाली बजार
15: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
11: गुरु आमा
16: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए
11: र परालको आगो।
17: मध्य पश्चिम ट्राङ च्याक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राजपुर गाउँपालिका 7 भवनाका स्थित शिवशक्ति माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक कालुराम भिकले प्रेसरका कारण गत फाल्गुन 4 गते मृत्यु हुनुभएका आफ्नै स्वर्गीय श्रीमती हरिकला भिकको सम्झनामा 1,00,000 रूपियाँ बराबरको हरिकला स्मृति अक्षय कोष स्थापना गर्नुभएको छ। अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष कक्षा 8 को परीक्षामा विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयका प्रधानाध्यापक लीलाधर भिकले जानकारी दिनुभयो। विद्यालयमा आयोजित कार्यक्रममा अक्षय कोष स्थापना गरिएको घोषणा गरिएको हो। शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्य सहित स्थापना गरिएको उक्त अक्षय कोषले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्ने अपेक्षा गरिएको छ। अक्षय कोषको ब्याजबाट उत्कृष्ट विद्यार्थीलाई हरिकला स्मृति छात्रवृत्ति प्रदान गरिने जनाइएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम बहादुर झाँक्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अक्षय कोषदाता कालुराम भिकले अक्षय कोष केवल श्रीमतीको स्मरण मात्र नभई विद्यार्थीलाई पढ़ाईप्रति प्रोत्साहन गर्ने, शैक्षिक उपलब्धि हासिल गर्न प्रेरित गर्ने तथा शैक्षिक लगानीमा सहयोग पुर्याउने उद्देश्य राखिएको बताउनुभयो। यो सँगै विद्यालयमा 2 वटा अक्षय कोष स्थापना भएको छ। सोही ओडाको स्याउले नाका बस्ने तुलसीराम नेपालीको काम गर्ने क्रममा बिजुलीको करेन्ट लागेर 18 वर्षको उमेरमा मृत्यु भएपछि परिवारले 2080 सालमा विद्यालयमा तुलसीराम नेपाली स्मृति अक्षय कोष स्थापना गरी हरेक वर्ष ब्याज बापत आउने ₹7,000 एसईएमा उत्कृष्ट हुने एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक लीलाधर भिकले गर्नुभएको थियो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 1 महिनामा 113 जना मृगौलाको पत्थरीका बिरामीको सफल शल्यक्रिया गरिएको छ। प्रतिष्ठानको तथ्याङ्क अनुसार वैशाख 1 देखि 31 गतेसम्मको अवधिमा युरोलोजी विभागबाट 113 जना बिरामीको सफल शल्यक्रिया गरिएको हो। सोही अवधिमा युरोलोजी तर्फ 505 जना बिरामीले ओपीडी सेवा पाएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ। यस्तै युरोलोजी सेवा अन्तर्गत भर्ना गरेर 61 जना बिरामीको उपचार गरिएको छ। प्रतिष्ठानमा युरोलोजिस्ट सर्जन डाक्टर सुशील खनिया नेतृत्वको चिकित्सक, नर्स, स्वास्थ्य कर्मी सहितको टोलीले सानादेखि ठूला शल्यक्रिया नियमित रूपमा सञ्चालन गर्दै आएको छ। प्रतिष्ठानले दिएको जानकारी अनुसार युरोलोजी ओपीडी मार्फत दैनिक 70 भन्दा बढ़ी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन्। यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई अन्य जिल्लाका अस्पताल जानुपर्ने बाध्यता थियो। तर प्रतिष्ठानमा अत्याधुनिक उपकरण सहित यो सेवा विस्तार भएपछि बिरामीहरूलाई सहज भएको छ। सल्यानको लोहाम फलाबाङ मखन टाकुरी हुँदै दाङको तुलसीपुर जोड्ने सड़क 3 दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ। सड़क स्तर वृद्धिका लागि भन्दै सबै प्रकारका सवारी साधन शुक्रबारदेखि बन्द गरिएको हो। आइतबारसम्म यो सड़क बन्द पूर्ण रूपमा भएको र यस अवधिमा फालाबाङदेखि कपुरकोट हुँदै तुलसीपुर वा लोहाम पिमखोला हुँदै तुलसीपुर जोड्ने मोटर बाटो प्रयोग गर्न सकिने त्रिवेणी गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष छविराज शर्माले जानकारी दिनुभयो। यसैबीच सड़क निर्माण कार्यको गुणस्तर र प्रगतिबारे चासो बढ़िरहेका बेला शुक्रबार त्रिवेणी गाउँपालिकाको टोलीले निर्माणाधीन सड़कको स्थलगत अनुगमन गरेको छ। गाउँपालिका अध्यक्ष खिमबहादुर रावत, उपाध्यक्ष सीता खड्गापुन, प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसी, वडा नम्बर 4 का अध्यक्ष छविराज शर्मा तथा प्राविधिक सहितको टोलीले सड़क निर्माण स्थलको निरीक्षण गरेको हो। अनुगमनका क्रममा टोलीले सड़क निर्माणको हालसम्मको प्रगति, प्रयोग भइरहेको निर्माण सामग्री, प्राविधिक मापदण्ड तथा कामको गुणस्तर बारे जानकारी लिएको थियो। निरीक्षणका क्रममा केही स्थानमा निर्माण कार्यमा कमजोरी र त्रुटि देखिएको भन्दै टोलीले यी विषयमा तत्काल सुधार गर्न निर्माण कम्पनी तथा प्राविधिक पक्षलाई निर्देशन दिएको छ। र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा 3 दिनसम्म अत्यधिक
तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ। ती प्रदेशको तराईका भूभाग मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा कपिलवस्तु, रूपन्देही, अगाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। प्राधिकरणले विपद सम्बन्ध सबै निकायलाई आवश्यक पूर्व तयारी र सतर्कताका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागद्वारा शुक्रबार जारी तातो दिन तथा तातो लहर सम्बन्धी विशेष बुलेटिनमा जेठ 6 गतेदेखि तराईका केही भूभागमा तापक्रम तीव्र रूपमा बढ़ेको जनाएको छ। अत्यधिक गर्मीका कारण थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाहुडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, दन्त बान्ता हुने लगायत स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाई छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेका बेला, दिउँसोको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कनै परे छाता ओढ़न वा पातलो कपड़ाले टाउको ढाक्न प्राधिकरणले आग्रह गरेको छ। यस्तै खुकुलो, शीतल हुने हल्का रंगको कपड़ा लगाउने, पानी धेरै पिउने, बेला बेलामा चिसो पानीले नुहाउने, धेरै चिनी नहालेको शर्बत, कागती पानी र फलफूल खाने, धेरै पसिना आएमा जीवनजल पिउन प्राधिकरणले अनुरोध गरेको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: No, it like pro.
1: Rasita pao from 2M+. Chayats ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnu ho. Kinaki yesma sabai cha.
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
4: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
3: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
5: शुद्ध महका लागि कहाँ जाने त?
6: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
5: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
7: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
8: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh powerful battery के साथ थप अत्याधुनिक विशेषताहरू ले तपाईको मन जित्छ बारम्बार।
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ, सम्पर्क फोन नम्बर 082-5590-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825। सामुदायिक विद्यालयतर्फ SEE उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौरियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
4: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
2: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
4: यातायातको सुविधा भएको,
2: स्वच्छ खाने पानीको व्यवस्था भएको
4: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
2: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98-4-49-73-033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98-4-78-41-639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2,700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। बाय नेट, अब सबै कनेक्टेड।
1: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
2: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
3: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
2: सम्पर्क मोबाइल नम्बर 98229264।
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता। सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
9: उपचार हुने रोगहरू
8: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
9: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
8: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
9: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
8: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
9: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
8: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम जाम चेक। यति बेला दिउँसोको 3 बजेको छ।
2: बीपी राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने, बाढ़ीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी, अमेरिकामा ग्रीन कार्डका लागि कडाई, आवेदन दिन स्वदेश फर्किनु पर्ने, र कावा महिला भलिबल च्याम्पियनशीपमा नेपाल किर्गिस्तानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाइ छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिल वस्तु रूप पन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतलाई अध्यावधिक रहनु पर्ने सूचीमा राखेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोश हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बाल बालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसो पछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। एटीएम लाउन्ज भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनुपर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख छ। बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र संचालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाड़ी गुड़िरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुल्ला गरिएको छैन। सभापति गजुरेलका अनुसार ट्र्याकको फाउण्डेशन तयार गरिसकेको छ भने केही क्षेत्रमा पर्खाल लगाउने काम मात्र बाँकी छ। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। आउँदो 10 दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सड़कबाटै गाड़ी गुड्ने वातावरण मिलाउने लक्ष्य छ। बाढ़ी वा अन्य संकटकालीन अवस्थामा नयाँ ट्र्याक तत्काल प्रयोग गर्न सकिने प्राविधिक टोलीको भनाइ छ। 10 किलोमिटरको खण्डमा झण्डै 100 कामदार नियमित खटिएका छन्। काभ्रे सिन्धुली खण्डमा बाढ़ीले भत्काएको सड़कलाई असार 15 गतेसम्म व्यवस्थित रूपमा संचालन गर्ने गरी काम तीव्र पारिएको सभापति गजुरेलले जानकारी दिनुभएको छ। पो पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डील, भीर, तालतलैया, खोला, नाला र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ। महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वस्त गर्ने मात्र नभई तिनलाई सकारात्मक ढंगले उपयोग गर्ने नीति लिएको उहाँको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
2: सिधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। यार्सा गुम्बा संकलन गर्न गएका गोर्खाका एकजना युवाको भीरबाट लडेर ज्यान गएको छ। आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका 3 पाङसिङका 25 वर्षीय प्रकाश गुरूङको भीरबाट लडेर ज्यान गएको हो। बुद्ध हिमालको फेदबाट यार्सा गुम्बा संकलन गरेर फर्कने क्रममा गएको बुधबार भीरबाट लडेर ज्यान गएको वडा सदस्य विकास गुरूङले जानकारी दिनुभयो। ताप्लेजुङको तिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फताङलुङ गाउँपालिका 7 का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। कोविड 19 को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको वहाँले जानकारी दिनुभयो। नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड़िएको सबैभन्दा छोटो व्यापारी केन्द्र ओलाङचुङ गोला हो। ओलाङचुङ गोलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चीनको सीमा तिप्ताला नाका पुग्न सकिन्छ। अब विदेशको खबर। अमेरिकी ग्रीन कार्डका लागि आवेदन दिने विदेशीहरूले अब आफ्नै देशमा फर्किएर प्रक्रिया अघि बढ़ाउनु पर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिका भित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। H1B, L1 भिसा धारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिइएको छ। अमेरिकामा हरेक वर्ष ग्रीन कार्डका लागि झण्डै 6 लाख जना विदेशी नागरिकले आवेदन दिन्छन्। अमेरिकामा बितेको 60 वर्षदेखि ग्रीन कार्ड प्रक्रिया परिवर्तन भएको थिएन। विदेशीहरूले अमेरिकामै बसेर वा स्वदेश फर्केर सम्बन्धित कन्सुलेटमा मार्फत ग्रीन कार्डको आवेदन दिन पाउने व्यवस्था थियो। यो नीतिले कानूनका छिद्रहरूलाई प्रोत्साहन गर्नुको साटो आप्रवासन प्रणालीलाई कानूनको मर्म अनुरूप सञ्चालन गर्ने मनसाय राखेको ट्रम्प प्रशासनले जनाएको छ। अब खेल खबर। हिजोदेखि शुरू भएको काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ। खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बेलुकी 5 बजे शुरू हुनेछ। हिजो भएको पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो। यसै गरी आज भएको पहिलो खेलमा कजाकिस्तानले श्रीलंकालाई 3-0 सोझो सेटमा हराएको छ। यसै गरी अहिले भारत र मालदिव्स बीच खेल भइरहेको छ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा भने इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराईमा तातो हावाको लहर, घाम लागेको बेला घरमै बस्न सुझाव। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मैत्री शाखा हुनुपर्ने। बीपी राजमार्गको 400 खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने। बाढ़ीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी। अमेरिकामा ग्रीन कार्डका लागि कड़ाई, आवेदन दिन स्वदेश फर्किनु पर्ने। र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल किर्गिस्तानसँग खेल्दैछ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
9: मम्मी दाँत दुख्यो।
10: मम्मी, मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
11: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
12: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
10: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
12: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
8: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
13: सावधान, उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
14: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
15: सम्पर्क फोन नम्बर 0825902222।
10: रोड सुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
17: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
18: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
18: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँत नदुखाई जरैबाट निकालिने,
18: मुखमा घाउ खटेरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 98578443123।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
20: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू
20: डाक्टर हेमकर गेवाली द्वारा दिइने सेवाहरू
17: छाती दम निमोनिया खोकी छेरो
20: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
17: मधुमेह सुगर मृगौला रोग पिसाब
20: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
17: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
20: हाड जोर्नी

0: को एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001।

ढेरी माँ ज्योति जगाऊ बिजली झे आकाश मती मिरमाऊ

0: नमस्ते, म रामकृष्ण ढकाल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।
10: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
10: हाम्रा विशेषताहरू:
11: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
10: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
11: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
12: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड, खोराही दाङ।
13: फोन 562-521।
10: सम्पर्क मोबाइल
12: 98-578-32-819 र 98-578-32-223।
14: बजाज आरी फ्री सर्भिस क्याम्प।
15: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
14: सर्भिस चार्जमा 50% छुट,
15: इन्जिन आयलमा 18% छुट,
14: टायर किन्दा 10% छुट,
15: पाँच पूर्जामा 10% छुट।
14: आगामी 4 सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
15: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
14: सुनेर होइन हेरेर पत्याउँ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
16: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
17: सम्पर्क ओम बाबा अटो प्राली, बिपी चोक, घोराही दाङ।
18: सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।
19: मध्य पश्चिम चाङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय संघ कोराही दाङले नेपाल मोबाइल व्यवसाय महासंघका नवनिर्वाचित पदाधिकारीलाई आज कोराहीमा सम्मान गरेको छ। संघका अध्यक्ष कृष्ण बहादुर कौरको अध्यक्षतामा महासंघका केन्द्रीय उपाध्यक्ष दीपक पाण्डे र केन्द्रीय सदस्य शेष नारायण शर्मालाई कदर पत्रले सम्मान गरिएको थियो। यसैगरी लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रथम उपाध्यक्ष शालिकराम खनाल र सचिव शरद केसीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि निर्वाचित केन्द्रीय उपाध्यक्ष पाण्डेले मोबाइल फोनको नयाँ दर रेट देखि त्यसको दर्ता चोरीको हो कि होइन भन्ने थाहा पाउने एप्स बनाउन लागेको जानकारी दिनुभयो। उहाँले व्यवसायलाई परेको मर्का र समाधान गर्नुपर्ने समस्या केन्द्रबाट सरकारमा पहल हुने बताउनुभयो। पढ़े लेखेकाले गर्ने इज्जतको व्यवसायलाई मर्यादित बनाउन कही कतै कमजोरी नगर्न व्यवसायलाई आग्रह गर्नुभयो। सामाजिक कामलाई पनि महत्वका साथ अघि बढ़ाउन र प्रतिष्ठित व्यवसाय बन्न आग्रह गर्नुभएको हो। यसैगरी महासंघका केन्द्रीय सदस्य शर्माले व्यवसायको व्यक्तिगत र व्यावसायिक विकासमा ध्यान दिन आग्रह गर्नुभयो। सो अवसरमा स्वागत मन्तव्य संघका उपाध्यक्ष सुरेश पोखरेल र संचालन सचिव चन्द्र प्रकाश विकले गर्नुभएको थियो। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकारी गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसैगरी अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख गरिएको छ। नेपाल कमर्सियल आर्टिस्ट र संघ दाङको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन आज घोराहीमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै कलाकार लक्ष्मी नारायण शर्माले कला र शिल्पको सही सदुपयोग गर्दै सबै कलाकार एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले दाङलाई कलाको उर्वर भूमि उल्लेख गर्दै यहाँ ललित कलाभित्र पढ़ने धेरै कलाका कलाकारहरू सक्रिय रूपमा कलाको सृजना संरक्षणमा लगातार ठूलो भूमिका रहेको बताउनुभयो। साथै उहाँले आर्टिस्ट कला एक अमूर्त विधा भएको र यसको संरक्षणमा स्थानीय कलाकारको ठूलो भूमिका रहेको बताउनु भएको थियो। र राजपुर गाउँपालिका साथ भवानाका स्थित शिवशक्ति माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक कालुराम विकले प्रेसरका कारण गत फागुन 4 गते मृत्यु हुनुभएका आफ्नै स्वर्गीय श्रीमती हरिकला विकको सम्झनामा 1 लाख रूपियाँको हरिकला स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ। अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष कक्षा 8 को परीक्षामा विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयका प्रधानाध्यापक लीलाधर विकले बताउनुभयो। आयोजित कार्यक्रममा अक्षयकोष स्थापना गरिएको घोषणा गरिएको शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यसहित स्थापना गरिएको उक्त अक्षयकोषले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्ने अपेक्षा गरिएको छ। अवस्थ अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाम
8: सम्पर्क मोबाइल नम्बर 98577175046

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: यसी त सक्यो आमा तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ अब फ्युचरको बाटो कहाँ जाने हो कुन कलेज राम्रो होला गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ
3: बाबु जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु
4: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ अब के गर्ने बुवाले पनि सोध्न शुरू गरिसक्नु भएको छ
5: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रीमलाई डाइरेक्सन मिल्छ त्यो हो दीपशिखा कलेज
4: दीपशिखा कलेजमा क्लास 11 का लागि तीन प्रमुख स्ट्रीमहरू छन् साइन्स डाक्टर इन्जिनियर आईटी प्रोफेसन बन्ने आधार म्यानेजमेन्ट बिजनेस बैंकिङ र लिडरशिपको बाटो होटेल म्यानेजमेन्ट हस्पिटालिटी इन्टरनेशनल करियरको अवसर यहाँ केवल किताब पढाइ हुँदैन विद्यार्थीको आत्मविश्वास क्षमता र भविष्य निर्माण गरिन्छ
3: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज
5: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म भर्ना सुरु एनजेट 11 गते देखि एनजेट 17 गते सम्म मात्र कक्षा सञ्चालन एनजेट 18 गते देखि थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ प्राचार्य दीपशिखा कलेज कोराहीदाङ सम्पर्क फोन नम्बर 082-41-40-31 सम्पर्क मोबाइल नम्बर 98478-0981 र 97-76-18-807

0: होइन भाइ हो, झाइ पार्ने कहिले हो, यसको चाँचो पाँचो मिलाउन बिहेको
1: दाइ। आफै त महादेव कसले देला पर, बिहे गर्न बिना सिटी नगर है त।
2: आफै त सानो भाइ दुधको दाँत।
3: चाहेको कुराहरू सबैको कहाँ पाइन्छ र? मन पराउनु अनि माया गर्नु फरक चिज हो। देख्दा सबै राम्रो देखे पनि वास्तविकता कहाँ त्यस्तो हुन्छ र? जिन्दगीको घोरेटो हो, हिँड्दै जाँदा गई कतै राम्रो नराम्रो सबै चिजहरू बोक्न पर्छ। चाहेर होस् या नचाहेर होस्, जिन्दगीका कुरेटोहरूमा सामना गर्नै पर्छ। गलत परिस्थिति अनि गलत सङ्गतले जिन्दगी साथ सके भारी हुँदो रहेछ। समयसँगै कोही भेटिन्छन् अनि कोही छुटिन्छन्, कोही अतीत भनेर बसिरहन्छन्। चाहना भन्दा पनि बढी बाध्यताले भरिएको जिन्दगी खै कसरी सुनाऊ अनि कसरी भनौ? सबै सपनाहरू सजाएर पनि मार्नु परेको छ। आँखा रसौदा सुनाउने अनि बुझिदिने मान्छे कोही छ जस्तो लाग्दैन। आफ्नो भनेर सिनेकाहरू पनि दुःख पर्दा साथ दिने कोही हुँदैनन्। त्यसैले आफूले आफ्नो लागि जिउनु छ अनि माया गर्नु छ। नमस्कार, आवाज सुनको आवाज, पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम अभिनय तपाईँकोमा। प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तुता अमृता डागेको तर्फबाट। तपाई रेडियो कार्यक्रम अभिनय तपाईँको शनिबार यसै समय अर्थात अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्स र केही व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम अभिनय तपाईँकोमा हामीहरूले हजुरहरूको अभिनय सुन्नेछौ। हजुरहरूले दोहोरो अभिनय पनि सुनाउन सक्नुहुनेछ र एकल अभिनय पनि सुनाउन सक्नुहुनेछ। दोहोरो अभिनय सुनाउने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय सुनाउने साथीले चाहिँ तपाईँले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरहरूले आफै लिनुपर्ने हुन्छ है। 082-8654 टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै नै मिठो साङ्गीतिक आवाज। Tchau.

एकदमै मिठो गीत तपाईँको माझमा हामीले प्रस्तुत गरेका थियौं। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ हो। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँको छ, हजुरहरू पनि जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा अभिनय तपाईँकोमा। हामीहरूले हजुरहरूको अभिनय सुन्नेछौ। दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ है। दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु चाहिँ हजुरहरूले आफै लिनुपर्ने हुन्छ। एकदम धेरै चर्को चर्को घाम लागिरहेको छ, सबैजना साथीहरू व्यस्त नै हुनुहुन्छ होला। आज शनिबार अलिकति आफ्नो लागि पनि समय छुटाउनु भएको छ होला है। सो त्यो भएको भएर हजुरहरू सुनिराख्नु भएको छ भने जोडिन सक्नुहुनेछ। यति बेला फेरि पनि मिठो साङ्गीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छु, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ हो। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। है तपाईँहरूको माझमा 4 बजेको मध्य पश्चिम हाइलाइसकै व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म चाहिँ रहने गर्दछौ। हजुरहरू पनि जोडिन सक्नुहुनेछ। हजुरहरूले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। है दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरले आफै लिनु पर्ने हुन्छ। सहभागी साथी आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई जोड्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत तपाईहरुको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईको माझौ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुत अमृता डागी। बाँकी साथ तपाईँको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। हजुरहरू पनि जोडिन सक्नुहुनेछ है। आजको श्रृंखलामा तपाईँले दोहोरो अभिनय पनि सुनाउन सक्नुहुनेछ र एकल अभिनय पनि सुनाउन सक्नुहुनेछ। दोहोरो अभिनय सुनाउने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय सुनाउने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु चाहिँ हजुरहरूले आफै लिनुपर्ने हुन्छ। सहभागी साथी आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई सोध्नेछौ। यति बेला फेरि पनि मिठो साङ्गीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउनु नै छ सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत तपाईहरुको माझमा चाहिँ प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईको माझमा छौ। हामीले फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत मिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता दागी। बाँकी छ तपाईँहरूको छ, हजुरहरू पनि जोडिन सक्नुहुनेछ। तपाईँहरूको माझमा 4 बजेको मध्यपश्चिम हाइलाइट र केही व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म चाहिँ रहनेछौ। अभिनय सुनेछौ है। आफूलाई मन परेको विषयवस्तुमा तपाईँले चाहिँ अभिनय गर्न सक्नुहुनेछ, दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरहरूले आफै लिनुपर्ने हुन्छ। सो साथीहरू चाहिँ आउँदै गर्नुहोला। यति बेला फेरि पनि मिठो साङ्गीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

अह एकदमै धेरै मार्मिक गीत चाहिँ तपाईँहरूको माझमा प्रस्तुत गरेका थियौ। गीत पछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुत अमृता डागी। बाँकी साथ तपाईँहरूको छ हाम्रा फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। हजुरहरू पनि जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा। तपाईँहरूको माझमा हामीले अभिनय सुन्नेछौ, दोहोरो अभिनय पनि सुनाउन सक्नुहुनेछ र एकल अभिनय पनि सुनाउन सक्नुहुनेछ। दोहोरो अभिनय सुनाउने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय सुनाउने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु चाहिँ हजुरहरूले आफै लिनुपर्ने हुन्छ है। सो सहभागी साथी आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई जोड्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौं। त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ हो। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँको छ। अब नै तपाईँको माझबाट छुटिएर जाने बेला भइसकेको छ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: दुख्यो
1: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 0825902222
1: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश
7: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
8: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
7: स्पेशल सेफ तालिम
8: जापानिज सुशी तालिम
7: वेट्रेस
8: टुरिस्ट गाइड
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
8: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
7: सम्पर्क मोबाइल 9841170909
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: 6.9 इंच स्टैंडर्ड डिस्प्ले एआई पावर्ड कैमरा दुई वर्ष को वारंटी सहित रेडमी ए7 में 5200 mAh तथा रेडमी ए7 प्रो में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषता मन जित्छ बारम्बार
1: सामुदायिक विद्यालय तर्फ एससी मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङ मा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं। हाम्रा विशेषताहरू
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
2: यातायातको सुविधा भएको
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 9849473033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 9848741639 श्री माध्यमिक विद्यालय सौडियार दाङ
3: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ।

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। आज बसेको प्रदेश सभा बैठकमा भाग लिएका सदस्यहरूले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरता मुख्य कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्। लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 135 उपनियम 3 बमोजिम लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकताका माथि छलफल गर्न सभामुखले छलफलका लागि 3 घण्टा अर्थात 180 मिनटको समय निर्धारण गर्नुभएको थियो। छलफलका सदस्यहरूले प्रदेश सरकारले ल्याउने बजेट कार्यान्वयन योग्य, परिणाममुखी र नागरिकमा आशा तथा भरोसा ल्याउने खालको हुनुपर्ने धारणा राखेका थिए। युवाहरूलाई लक्षित रोजगारी सिर्जना, सिप विकास र उद्यमशीलता प्रवर्धनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा समेत उनीहरूले जोड़ दिएका छन्। यसैबीच लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदको बैठकले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। सरकारले आगामी जेठ 11 गते नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ। मन्त्री परिषद बैठकले बैठक नीता पोखरेल आचार्यलाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ। यस्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इन्जिनियर छविराज पोखरेललाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ। मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ घोराईदाङले नेपाल मोबाइल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई आज घोराईमा सम्मान गरेको छ। संघका अध्यक्ष कृष्ण बहादुर कवरको अध्यक्षतामा महासंघका केन्द्रीय उपाध्यक्ष दीपक पाण्डे र केन्द्रीय सदस्य शेष नारायण शर्मालाई कदरपत्रले सम्मान गरिएको थियो। यसै गरी लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रथम उपाध्यक्ष शालिगराम खनाल र सचिव शरद केसीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष पाण्डेले मोबाइल फोनको नयाँ दर रेटदेखि त्यसको दर्ता चोरीको हो कि होइन भन्ने थाहा पाउने एप्स बनाउन लागेको जानकारी दिनुभयो। उहाँले व्यवसायलाई परेका मर्का र समाधान गर्नुपर्ने समस्या केन्द्रबाट सरकारमा पहल हुने बताउनुभयो। पढे लेखेकाले गर्ने इज्जतको व्यवसायलाई मर्यादित बनाउन हक कहिले कतै कहीँ कतै कमजोरी नगर्न व्यवसायलाई आग्रह गर्नुभयो। सामाजिक कामलाई पनि महत्वका साथ अघि बढ़ाउन र प्रतिष्ठित व्यवसाय बन्न आग्रह गर्नुभयो। यसै गरी महासंघका केन्द्रीय सदस्य शर्माले व्यवसायको व्यक्तिगत र व्यावसायिक विकासमा ध्यान दिन आग्रह गर्नुभयो। सो अवसरमा स्वागत मन्तव्य संघका उपाध्यक्ष सुरेश पोखरेलले र संचालन सचिव चन्द्रप्रकाश विकले गर्नुभएको थियो। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान गर्नुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख छ। र नेपाल कमर्सियल आर्टिस्ट संघ दाङको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन आज घोराईमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै कलाकार लक्ष्मी नारायण शर्माले कला र शिल्पको सही सदुपयोग गर्दै सबै कलाकार एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले दाङलाई कलाको उर्वर भूमि उल्लेख गर्दै यहाँ ललित कला क्षेत्र पर्ने धेरै कलाकारहरू सक्रिय रूपमा कलाको सिर्जना र संरक्षणमा लगातार ठूलो भूमिका रहेको बताउनुभयो। साथै उहाँले
आर्टिस्ट कला एक अमूर्त विधा भएको र यसको संरक्षणमा स्थानीय कलाकारको ठूलो भूमिका रहेको बताउनुभयो। यस्तै अर्का पुराना कलाकार बसन्तराज भट्टले दिवंगत कलाकार प्रभातनाथ योगीको कला योगदानलाई भुल्न नहुने स्मरण गर्नुभयो। संघका अध्यक्ष विष्णु प्रसाद पोखरेलको अध्यक्षता तथा प्रभात कलानाथ प्रतिष्ठानका अध्यक्ष लक्ष्मी नारायण शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा खोराई खानेपानी तथा सरसफाई संस्थाका वरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे, समाजसेवी माधव पन्थी, कलाकारहरू श्याम गिरी र टेमन बुढा मगरको सहयोग तथा उपस्थिति रहेको थियो। कार्यक्रममा कोषाध्यक्ष सागर चौधरीले आय व्यय विवरण र सचिव मंगल चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दाङका लमई, भालवाङ, नारायणपुर, घोराई र तुलसीपुर क्षेत्रमा करिब 50 जना व्यावसायिक आर्टिस्टहरू सक्रिय छन्। डिजिटल प्रविधिको वर्तमान युगमा पनि क्यानभास र हस्तकलाको आयु लामो हुने भएकाले यसलाई बढ़ी प्राथमिकता दिइने धारणा कलाकारहरूले व्यक्त गरेका छन्। अधिवेशनले पुरानै कार्य समितिलाई सर्वसम्मत रूपमा पुनः चयन गरेको छ। हवस् त, बेलुकी 5 बजेको मध्यपश्चिम हाईलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि सतत न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड, खोराही दाग,
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847877977
8: र 9858383689।

0: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू
1: ब्लड प्रेसर हाई लो भएका,
0: कोलेस्ट्रोल बढी भएको,
1: मुटुको गति एकनास नभएको,
0: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
1: मुटुको बासोक मुटु सुन्निएको, हृदयघात भएको,
0: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
1: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: बिरामी जाँच्ने मिति जेठ 15 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड जाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2813 र 98-095-12-871।
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
5: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही डाल।
5: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
6: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
7: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
7: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिममा दिइने विषयहरू
7: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
6: स्पेशल सेफ तालिम,
7: जापानिज सुशी तालिम,
6: वेट्रेस,
7: टुरिस्ट गाइड।
6: हाम्रा विशेषताहरू
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
6: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
7: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
6: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
7: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
6: सम्पर्क मोबाइल 98-410-17-09, 98-410-17-09।
7: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: अखरू, कोकोनट, चोकोनट, वीटा मिल्क, बटर फैट, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अड्गुरी।
2: यसी त सक्यो आमा, तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
3: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
4: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
5: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
4: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
3: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज।
5: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म। प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म। भर्ना शुरू एनजेट 11 गतेदेखि एनजेट 17 गते सम्म मात्र। कक्षा सञ्चालन एनजेट 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98478-0-28-91 र 97-6-76-18-807।

0: अर्थात गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्णचन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको खर्च जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
18: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
2: फोन बाटी नाम दर्ता गर्न सकिने
3: संपर्क सुवर्ण मेडिकल हल ओराही 14 आर्मी रोड संपर्क फोन नंबर 082-561-6994 संपर्क मोबाइल नंबर 98578-30145 98478-30153 र 98649-41944
21: सूर्य को विकिरण बढ्दै छ आँखा कमजोर हुँदै छ ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेंटर में विज्ञ आँखा का डाक्टर संगे आँखा चेक करने अत्याधुनिक उपकरण हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटी का पावर ग्लास र फ्रेम उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेंटर ले तपाईको आँखा को रक्षा गर्नेछ पशुपति आई केयर सेंटर कपासी दान संपर्क नंबर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
22: खुशी को खबर
23: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्कैन सेवा नया व्यवस्थापन का साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौं
22: सम्पर्क घोराही सिटी स्कैन सेंटर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
24: सम्पूर्णलाई संजीवनी टिचिंग अस्पताल को सूचना 300 सैया को संजीवनी टिचिंग अस्पताल अब तपाईको सेवामा अब उपचार का लागि टाङ भन्दा बाहिर जान नपर्ने सामान्य देखि जटिल सबै प्रकार का स्वास्थ्य उपचार सेवा को लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपीडी सेवा भर्ना सेवा सबै प्रकार का अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिंग हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
25: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ
23: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ सम्पर्क फोन नम्बर 082-592-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
25: होइन भाइला लखर लखर कहाँ हिँडिस्
27: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
25: अरे केटा उमेर जो जाँग छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
27: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
25: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ
27: ल ल काका गइहाले म
28: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
27: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
28: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-498-87-741
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
25: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
4: सूचना सूचना सूचना।
7: दाङको घोराहीमा सञ्चालनमा रहेको कनक ज्योति सुनचाँदी खरिद बिक्री केन्द्र घोराही, नेपाल सुनचाँदी व्यवसाय संघ घोराही, दाङमा आबद्ध नरहेको व्यवहार सम्पूर्ण साधारण तथा ग्राहक वर्गमा सूचित गरिन्छ। उक्त कनक ज्योतिका नाममा भइरहेको व्यावसायिक कारोबारमा यस सुनचाँदी व्यवसाय घोराही दाङ सम्बन्धित सेवा, कारोबार र प्रतिबद्धतामा सम्बन्धित नरहेको व्यवहार अनुरोध गर्दछौ। त्यसैले कुनै पनि आर्थिक कारोबार वा अन्य निर्णय गर्नु अघि सम्बन्धित निकाय आवश्यक जानकारी तथा सत्य तथ्य बुझेर कारोबार गर्न अनुरोध गर्दछौ।
4: नेपाल सुनचाँदी व्यवसाय संघ घोराही दाङ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगरसँगै म सुशीला ओलीको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
0: लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो। जेठ 11 गते लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने।
1: मार्क इन्टरनेशनल कलेजद्वारा बीबीएस चौथो वर्षका विद्यार्थीलाई विदाई। नेपाल मोबाइल व्यवसायी महासंघका पदाधिकारीलाई सम्मान।
0: नेपाल कमर्सियल आर्टिस्ट संघ दाङको दोस्रो साधारण सभा सम्पन्न। पछिल्लो समय विभिन्न सिप सिकेर महिलाहरू आत्मनिर्भर बन्दै।
1: र ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकलाई विशेष बैंकिङ सेवाको व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन।
0: अब खबर विस्तारमा।
1: लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। शनिबार बसेको प्रदेश सभा बैठकमा भाग लिएका सदस्यहरूले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्। लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 135 उपनियम 3 बमोजिम लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न सभामुखले छलफलका लागि 3 घण्टा अर्थात 180 मिनटको समय निर्धारण गर्नुभएको थियो। छलफलमा सदस्यहरूले प्रदेश सरकारले ल्याउने बजेट कार्यान्वयन योग्य, परिणाममुखी र नागरिकमा आशा तथा भरोसा जगाउने खालको हुनुपर्ने धारणा राखेका थिए। युवाहरूलाई लक्षित गरी रोजगारी सिर्जना, सिप विकास र उद्यमशीलता प्रवर्धनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा समेत उनीहरूको जोड़ दिएका छन्। यसैबीच लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदको बैठकले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। सरकारले आगामी जेठ 11 गते नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ। मन्त्री परिषद बैठकले नीता पोखरेल आचार्य अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ। त्यस्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इन्जिनियर हविराज पोखरेललाई नियुक्ति गर्ने निर्णय पनि गरिएको छ।
0: कोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा बीबीएसको अध्ययन पूरा गरेका चौथो वर्षका विद्यार्थीको आज विदाई गरिएको छ। कलेजमा बीबीएस चौथो वर्ष 2079 ब्याचले कोराहीको होटल पौवामा एक कार्यक्रमको आयोजना गरी बीबीएस चौथो वर्ष 2078 ब्याचलाई विदाई गरेका हुन्। बीबीएस चौथो वर्षका विद्यार्थी समीक्षा बन्जारीको अध्यक्षतामा एवं क्याम्पस प्रमुख लालमणि बसेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीलाई टीका खादा माला र मायाको चिन्ह प्रदान गरी विदाई गरिएको थियो। कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बसेलले अध्ययन पूरा गरेका विद्यार्थीलाई आफ्नो व्यक्तिगत विकाससँगै समाजमा सकारात्मक कार्य गर्न आग्रह गर्नुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि कलेजका पूर्व प्रमुख वामदीप लम्सालले विद्यार्थीलाई कलेजमा सिकेको ज्ञान र सिपलाई समाजमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा कलेजका कोअर्डिनेटर कृष्ण केसी, प्राध्यापकहरू नवराज सुविधि, यज्ञ केसी, सन्दीप न्यौपानी, नवीन कुमार गौतम, सूरज गुप्ता, हेमराज शर्मा, शिशिर छेत्री, कमल रेग्मी, विद्यार्थी र अनिल नेपाली ले मन्तव्य व्यक्त गर्नुभएको थियो। विदाई कार्यक्रममा विद्यार्थीहरू गीत, कविता, गजल, नृत्य, खेल सहितका प्रस्तुति राखेका थिए। कार्यक्रमको सहजीकरण बीबीएस चौथो वर्षका विद्यार्थी लजिम चन्द ठकुरी, धनु नेपाली र तुलसी कंवरले गर्नुभएको थियो। बीबीएस र एमबीएस कार्यक्रम सञ्चालनमा रहेको मार्क इन्टरनेशनल कलेजले दाङकै पुरानो र लोकप्रिय कलेजका रूपमा आफूलाई स्थापित गरेको छ।
1: मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय संघ घराई दाङले नेपाल मोबाइल व्यवसाय महासंघका नवनिर्वाचित पदाधिकारीलाई आज घराईमा सम्मान गरेको छ। संघका अध्यक्ष कृष्ण बहादुर कंवरको अध्यक्षतामा महासंघका केन्द्रीय उपाध्यक्ष दीपक पाण्डे र केन्द्रीय सदस्य शेष नारायण शर्मालाई कदर पत्रले सम्मान गरेको थियो। यसै गरी लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रथम उपाध्यक्ष शालिग्राम खनाल र सचिव शरद केसीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष पाण्डेले मोबाइल फोनको नयाँ दर रेटदेखि त्यसको दर्ता चोरी हो कि होइन भन्ने थाहा पाइने एप्स बनाउन लागेको जानकारी दिनुभयो। उहाँले व्यवसायलाई परेका मर्का र समाधान गर्नुपर्ने समस्या केन्द्रबाट सरकारमा पहल हुने बताउनुभयो। पढे लेखेकाले गर्ने इज्जतको व्यवसायलाई मर्यादित बनाउन कहीँ कतै कमजोरी नगर्न व्यवसायलाई आग्रह गर्नुभयो। सामाजिक कामलाई पनि महत्वका साथ अघि बढ़ाउन र प्रतिष्ठित व्यवसाय बन्न आग्रह गर्नुभयो। यसै गरी महासंघका केन्द्रीय सदस्य शर्माले व्यवसायको व्यक्तिगत र व्यावसायिक विकासमा ध्यान दिन आग्रह गर्नुभयो। सो अवसरमा स्वागत मन्तव्य संघका उपाध्यक्ष सुरेश पोखरेल र संचालन सचिव चन्द्र प्रकाश विकले गर्नुभएको थियो।
0: नेपाल कमर्सियल आर्टिस्ट संघ दाङको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन आज घोराहीमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै कलाकार लक्ष्मी नारायण शर्माले कला र शिल्पको सही सदुपयोग गर्दै सबै कलाकार एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले दाङलाई कलाको उर्वर भूमि उल्लेख गर्दै यहाँ ललित कला भित्र पर्ने धेरै कलाका कलाकारहरू सक्रिय रूपमा कलाको सृजना र संरक्षणमा लगातार ठूलो भूमिका रहेको बताउनुभयो। आर्टिस्ट कला एक अमूर्त विधा भएको र यस्तो संरचनामा स्थानीय कलाकारको ठूलो भूमिका रहेको बताउनुभयो। यस्तै अर्का पुराना कलाकार वसन्त राज भट्टले दिवंगत कलाकार प्रभात नाथ योगीको कला योगदानलाई भूल्न नहुने स्मरण गर्नुभएको थियो। संघका अध्यक्ष विष्णु प्रसाद पोखरेलको अध्यक्षता तथा प्रभात नाथ कला प्रतिष्ठानका अध्यक्ष लक्ष्मी नारायण शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा घोराही खानेपानी तथा सरसफाई संस्थाका वरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे, समाजसेवी माधव पन्थी, कलाकारहरू श्याम गिरी र टेमन बुढा मगरको सहयोग तथा उपस्थित रहेको थियो। कार्यक्रममा कोषाध्यक्ष सागर चौधरीले आयव्यय विवरण र सचिव मंगल चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दाङको लम्ही, भलुबाङ, नारायणपुर, गोराही र तुलसीपुर क्षेत्रमा करिब 50 जना व्यावसायिक आर्टिस्टहरू सक्रिय छन्। डिजिटल प्रविधिको वर्तमान युगमा पनि क्यानभास र हस्तकलाको आयु लामो हुने भएकाले यसलाई बढ़ी प्राथमिकता दिइने धारणा कलाकारहरूले व्यक्त गरेका छन्। ले पुरानी कार्य समितिलाई सर्वसम्मत रूपमा पुनः चयन गरेको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। पछिल्लो समय महिलाहरू विभिन्न सिप सिकेर आत्मनिर्भर बन्न थालेका छन्। खाली समयको सदुपयोग गर्दै सिप सिकेर आत्मनिर्भर बन्न थालेका हुन्। कसैले व्यक्तिगत उद्योग र व्यवसाय सञ्चालन गरेका छन् भने कतिपयले सामूहिक रूपमै काम थालेका छन्। घरैमा विगत लामो समयदेखि महिला उद्यमी रचना सुवेदीले सञ्चालन गर्नुभएको स्वप्न होजियारी तथा प्रशिक्षण केन्द्रबाट धेरै महिलाहरू पनि रोजगार बन्न थालेका छन्। यसै विषयमा केन्द्रित रहेर तयार पारिएको एक रिपोर्ट।
0: कोराही उपमहानगरपालिका सौध कपासिकी 50 वर्षीय मीना ओली स्थानीय स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा उनबाट विभिन्न सामग्री बनाउने कला सिकिरहनु भएको छ।
2: यो त अब अर्काले लाख रुपियाँ दिएको र आफूले 5 रुपियाँ कमाएको ठूलो गर्व हुन्छ हामीलाई। उसले लाख रुपियाँ दियो भने पनि हामीलाई त्यो आफ्नो स्वतन्त्रता हुन्न कि। हामीलाई यो 5 रुपियाँ र 50 रुपियाँ कमायौँ भने आफ्नै स्वतन्त्र हुन्छौँ, हामी आफै कमाउँछौँ, कसैलाई ल्याऊ 1 रुपियाँ भन्न पर्दैन, कसैलाई माग्न पर्दैन, हामी एकदम खुसी छौँ यसमा।
0: उहाँ जस्तै बंगलासोली 5 का सम्झना पुन र प्युठानका बेली घरती पनि सिप सिक्न पाउँदा खुसी हुनुहुन्छ।
3: हामीले 3 वर्ष जति भयो शुरू गरेको, समयको सदुपयोग पनि अलिअलि आमदानी पनि हुन्छ। त्यही भएर हामीले चाहिँ अहिले चाहिँ टोपीहरू अनि त्यसपछि किरिङ डलहरू त्यस्तै किरिङको सामानहरू चाहिँ सिकेका छौँ, उत्पादन गर्छौँ। तर यही होजियारीकै उबाट अनि सामान यहीँबाट दिनुहुन्छ म्यामहरूले, लगेर गिनेर ल्याउने हामीले यही दिन्छौँ। म्यामहरूले 50%मा काम गर्छौँ। हामीले कच्चा पदार्थ चाहिँ यही म्यामले दिनुहुन्छ, हामीले चाहिँ सामान लगेर बिन्ने, यही ल्याएर बुझाउने, अनि म्यामले हामीलाई हुन्छ। खुसी लाग्छ नि, धेरै खुसी लाग्छ। अनि त्यो आमदानी भन्दा पनि त्यो हामीले बनाएको सामानहरूबाट राम्रो फिनिसिङ आउँदा चाहिँ आफूलाई खुसी लाग्छ के, राम्रो लाग्छ।
4: अब सक्दिनँ जस्तो त लागेको थियो तर सिकेपछि हुने रहेछ भनेर थाहा भयो। अहिले त धेरै आउँछ, गुडियाहरू, टोपी सबै आउँछ। अब मासिक रूपमा 80 भनेर ठाउँमा आफ्नो मेहनत अनुसार हुन्छ। उहाँहरूले पनि आउनुहोस्, समयको सदुपयोग गर्नुहोस्, बच्चा बच्चीहरू स्कुल पठाएर समय मिलाएर आउनु सिक्नुहोस् भन्छ। हामीले 2 महिना लाग्यो, जानियो अलिअलि जानियो, नजानेको कुरा पछि पछि सिक्दै गरिन्।
0: प्रशिक्षण केन्द्रले बेरोजगार महिला लक्षित गरी उनबाट बन्ने खेलौना लगायत घर सजावटका सामग्री बुनाईको तालिम दिइरहेको छ। केन्द्र मार्फत अन्य समयमा पनि विभिन्न बुनाई सम्बन्धी शिवयुक्त तालिम सञ्चालन भइरहन्छन्। सिप सिकेर विभिन्न प्रकारका खेलौना बनाउने र बजारसम्म लैजाने तयारी रहेको बताउनुहुन्छ कोराई सोर मकैका चमेली चौधरी।
5: यो व्यस्त भइने रहेछ, टेन्सन गर्ने फुर्सदै हुन्न, काम कसरी गर्ने, अब माग धेरै भा हुन्छ, त्यहीमा कसरी पुर्याउने, पैसा कसरी कमाउने, त्यहीमा ध्यान हुन्छ, टेन्सन चाहिँ कति हुन्न।
6: पहिला चाहिँ खाली बस्ने, पैसा पनि नहुने, त्यही मात्रै टेन्सन थियो। अहिले चाहिँ यति बनाएपछि यति पैसा पाइन्छ भनेर फुर्सदै हुन्न, आजभोलि कोहीसँग बस्ने कुरा गर्ने फुर्सदै हुन्न।
0: यसअघि चुलो चौको र पानी पन्देरामा सीमित हुने महिलाहरू सिप सिकेर आय आर्जनको बाटोमा लागेका छन्। कोराही 15 का विष्णा पोखरेलले पनि उनका सामग्री बनाउने सिप सिक्दै हुनुहुन्छ। सिपले उहाँमा सकारात्मक ऊर्जा भरेको छ।
7: घर त्यतिकै बसेर टाइम खेर फाल्नु भन्दा यहाँ आएपछि 2-4 चिजहरू बनाउन सिके। म आएको धेरै भएको छैन, 1 हप्ता जति भयो। कुरुस चलाउन, काँटी चलाउन नजानेको मान्छेले अहिले धेरै कुरा सिकिरहेको छु। दिमागमा सोच्ने उनै हुँदैन, नकारात्मक कुराहरू खेल्दैनन्।
0: महिलाहरूलाई आत्मनिर्भर बनाउन स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रका प्रमुख प्रशिक्षक रचना सुविधीले सिप सिकाउँदै आउनु भएको छ। केन्द्रमा हाल 15-16 महिलाले सिप सिक्दै आएका छन्। प्रशिक्षक सुविधीले सिप सिकेर व्यावसायिक रूपले अगाडि बढ्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुहुन्छ।
8: चुनौती के छ भने त्यही अलिकति कसैले हामीलाई सोर सपोर्ट गरिदियो भने लेबर काम गर्न जाने बहिनीहरू हुनुहुन्छ होइन, उहाँहरूलाई दिनको 500 यहाँबाट सिक, त्यसपछि तिमी काम गर्न पाउँछौ, तिमीलाई यसरी देऊ भन्ने हामीसँग स्रोतै कति छैन होइन, हुन्छ भन्नेमा छ।
0: उनबाट विभिन्न सामग्री बुनाईको सिप सिकेपछि महिलाहरूको खाली समय सदुपयोग भएको छ भने आय आर्जनको बाटो पनि खुलेको छ।
1: अब बाँकी समाचार। गढवा गाउँपालिकामा महिला नेतृत्व भूमिका कानूनी तथा लैंगिक तथा सामाजिक समावेशीकरण सम्बन्धी 3 दिने क्षमता विकास तालिम आजदेखि गढवामा शुरू भएको छ। गढवा गाउँपालिका महिला बाल बालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन भएको उक्त तालिम आजदेखि 11 गतेसम्म गाउँपालिकाको सभा हलमा सञ्चालन हुने भएको छ। तालिममा गाउँपालिकाका सदस्य, वडा सदस्य तथा विभिन्न क्षेत्रका महिला प्रतिनिधिहरूको सहभागिता रहेको छ। तालिमको उद्घाटन गर्दै कार्यक्रमका सभाध्यक्ष तथा गढवा गाउँपालिका गाउँ कार्यपालिका सदस्य चन्द्रा केसीले महिलाको नेतृत्व विकास र अधिकारका विषयमा यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो। तालिममा महिला अधिकार, नेतृत्व विकास, कानूनी व्यवस्था, लैंगिक समानता तथा सामाजिक समावेशीकरणका विषयमा सहजीकरण गरिने गढवा गाउँपालिकाले जनाएको छ। तालिम उद्घाटन कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला विकास तथा ज्येष्ठ नागरिक शाखा प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।
0: राजपुर गाउँपालिका 7 भुवानाका स्थित शिवशक्ति माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक कालुराम विकले प्रेसरका कारण गत फागुन 4 गते मृत्यु हुनुभएका आफ्नी स्वर्गीय श्रीमती हरिकला विकको सम्झनामा 1,00,000 रूपियाँको हरिकला स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ। अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष कक्षा 8 को परीक्षणमा विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयका प्रधानाध्यापक लीलाधर विकले बताउनु भएको छ। विद्यालयमा आयोजित कार्यक्रममा अक्षय कोष स्थापना गरेको घोषणा गरिएको, शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्य सहित स्थापना गरिएको उक्त अक्षय कोषले विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्ने अपेक्षा गरिएको छ। अक्षय कोषको ब्याजबाट उत्कृष्ट विद्यार्थीलाई हरिकला स्मृति छात्रवृत्ति प्रदान गरिने बताइएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम बहादुर झाङ्क्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि अक्षय कोषदाता कालुराम विकले अक्षय कोष केवल मतिको स्मरण मात्र नभई विद्यार्थीहरूलाई पढ़ाईप्रति प्रोत्साहन गर्ने, शैक्षिक उपलब्धि हासिल गर्न उत्प्रेरित गर्ने तथा शैक्षिक लगानीमा सहयोग पुर्याउने उद्देश्य राखिएको बताउनु भएको छ। यो सँगै विद्यालयमा 2 अक्षय कोष स्थापना भएको छ। सोही ओडाको स्याउले नाका बस्ने तुलसी नेपाली को काम करने क्रम में बिजुली को करेन्ट लगे 18 वर्ष को उमेर में मृत्यु भएपछि परिवार ने 2080 साल में एक विद्यालय में तुलसीराम नेपाली स्मृति अक्षय कोष स्थापना करी हरेक वर्ष ब्याज बाफत आउने 7000 रूपया एसी में उत्कृष्ट होने एकजना विद्यार्थी छात्रवृत्ति प्रदान गर्दै आएको छ। कार्यक्रम में विद्यालय का शिक्षक विद्यार्थी अभिभावक तथा स्थानीय सरकारवाला को सहभागिता रहेको थियो। कार्यक्रम को सहजीकरण विद्यालय का प्रधानाध्यापक लीला धर विकले गर्नुभएको थियो।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामै 113 जना मृगौलाको पत्थरीका बिरामीको सफल शल्यक्रिया भएको छ। प्रतिष्ठानको तथ्याङ्क अनुसार वैशाख 1 गतेदेखि 31 गतेसम्मको अवधिमा युरोलोजी विभागबाट 113 जना बिरामीको सफल शल्यक्रिया गरिएको हो। सोही अवधिमा युरोलोजी तर्फ 505 जना बिरामीले ओपीडी सेवा पाएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ। यस्तै युरोलोजी सेवा अन्तर्गत भर्ना गरेर 61 जना बिरामीको उपचार गरिएको छ। प्रतिष्ठानमा युरोलोजिस्ट सर्जन डाक्टर सुशील खनिया नेतृत्वको चिकित्सक नर्स स्वास्थ्यकर्मी सहितको टोलीले सानादेखि ठूला शल्यक्रिया नियमित रूपमा सञ्चालन गर्दै आएको छ। प्रतिष्ठानले दिएको जानकारी अनुसार युरोलोजी ओपीडी मार्फत दैनिक 70 भन्दा बढ़ी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन्। यस अघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई अन्य जिल्लामा अस्पताल जानुपर्ने बाध्यता थियो, तर प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित यो सेवा विस्तार भएपछि बिरामीहरूलाई सहज भएको छ।
0: नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण लामो आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसैगरी अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख गरिएको छ।
1: नेपालमा हुने कुल मृत्यु दर मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार 2030 यो दर 79% पुग्ने प्रक्षेपण छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको 71% हिस्सा रहेको नसर्ने रोगले झण्डै 22% 30-70 वर्षको उमेरबीच अकाल मृत्युमा र पुर्याउने गरेको छ। नेपालमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र श्वास प्रश्वास सम्बन्धी लगायत नसर्ने रोगको मृत्युको कारण बन्दै आएका छन्। यो समस्या घटाउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सेवा विभागसँगको सहकारीमा पेन्डी प्याकेज नामक एक नयाँ कार्य ढाँचा विकास गरेको छ।
0: सल्यानको लुहाम फलाबाङ मखन टाकुरी हुँदै दाङको तुलसीपुर जोड्ने सड़क 3 दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ। सड़क स्तर वृद्धिका लागि भन्दै सबै प्रकारका सवारी साधन शुक्रबारदेखि बन्द गरिएको हो। आइतबारसम्म यो सड़क खण्ड पूर्ण रूपमा बन्द भएको र यस अवधिमा फलाबाङदेखि कपुरकोट हुँदै तुलसीपुर वा लुहाम पिमखोला हुँदै तुलसीपुर जोड्ने मोटर बाटो प्रयोग गर्न सकिने त्रिवेणी गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष छविराज शर्माले जानकारी दिनुभएको छ। यसैबीच सड़क निर्माण कार्यको गुणस्तर प्रगतिबारे चासो बढ़िरहेका बेला शुक्रबार त्रिवेणी गाउँपालिकाको टोलीले निर्माणाधीन सड़कको स्थलगत अनुगमन गरेको छ। गाउँपालिकाका अध्यक्ष खिमबहादुर राउत, उपाध्यक्ष सीता खड्का, पुन प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसी, वडा नम्बर 4 का अध्यक्ष छविराज शर्मा तथा प्राविधिक सहित

0: कुनै स्वचालित अधिकार नभई विवेकमा आधारित प्रशासनिक कृपा मात्र भएको स्पष्ट पारेको छ। अमेरिका नछोडी स्टार्टअप परिवर्तन गर्न खोज्नेलाई नकारात्मक रूपमा हेरिनेछ, तर वाच एन एच वान बी एल वान भिसा सुधारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिएको छ। यसैबीच ट्रम्प प्रशासनले देश निकाल्न सम्बन्धी मुद्दाहरू छिटो टुंग्याउन एकैपटक 80 भन्दा बढ़ी नयाँ अध्यागमन न्यायाधीशहरू नियुक्ति गरेको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीलाई हराएको छ। हैदराबादमा हिजो भएको खेलमा हैदराबाद 55 रनले विजयी भयो। टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले 4 विकेट गुमाएर 255 रन बनाएको थियो। हैदराबादका लागि ईशान किशनले 46 बलमा 79 रन बनाउनुभयो। अभिषेक शर्माले 22 बलमा 56 रन र हेनरिक क्यासलेनसेनको 24 बलमा 51 रन बनाउनुभयो। 256 रनको लक्ष्य पछ्याएको आरसीबीले 4 विकेट गुमाएर 200 रन मात्र बनायो। आरसीबी पराजित भए पनि 14 खेलमा 18 अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ भने हैदराबाद समान खेलमा समान अंकका साथ रन रेटले पछि पर्दै तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 पंजाब किंग्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 36.4 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25.3 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.4 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 40% रहेको मौसम कार्यालयकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभयो।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो। जेठ 11 गते लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने।
1: मार्क इन्टरनेशनल कलेजद्वारा बीबीए चौथो वर्षका विद्यार्थीलाई विदाई। नेपाल मोबाइल व्यवसाय महासंघका पदाधिकारीलाई सम्मान।
0: नेपाल कमर्सियल आर्टिस्ट संघ दाङको दोस्रो साधारण सभा सम्पन्न। पछिल्लो समय विभिन्न सिप सिकेर महिलाहरू आत्मनिर्भर बन्दै।
1: र ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकलाई विशेष बैंकिङ सेवाको व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाँगी र तपाईँ श्रोताले पनि धन्यवाद दिदै
0: म शान्त कुमार बुढामगर
1: अनि म सुशीला ओली पनि विदा हुन्छौ।
0: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भए त जान लाग्यो नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्।

0: जी तथा एलजी ब्रांड को आधिकारिक विक्रेता
1: पंजारी इलेक्ट्रोनिक घोराई दांग
2: फोन नंबर
1: 082-562-452
2: 082-562-452 पुनस्त अब बंजारे इलेक्ट्रोनिक्स न्यू रोड बाट सहित उमेश मार्ग में सर को जानकारी गराउँदछौ।
3: सूचना श्री गणेश चित्रालय घोराई दांग में हल स्तर उन्नत मरमत को लगी कई समय बंद भएको जानकारी गराउँदछौ।
4: फिल्म तो मैं ठूल हल में हेने औकात राख्छु।
5: स्वर्गद्वारी चलचित्र मंदिर घोराई दांग भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
6: त्यो त मैले सिकी बहिनी हो
7: आजदेखि तेरो भाउजू
8: आफूले माया हार्ने मान्छे
5: लाली बजार
9: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
5: गुरु आमा
10: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए
5: र परालको आगो
11: हामी जन्मदात नै सिकारी
12: पुरै दैलेख मलाई चाहियो।
13: VFX सिनेमाज कुराही दश नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
14: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डीसी जस्ट डब्लु बस हाल हाल हालो।
13: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौं।

0: hello, let's go.
1: 6.9 inch ko Sanda display, AI powered camera, 2 barsha ko warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik vishesta harule, tapai ko man jitna barambar.
2: आया मम्मी मम्मी दाँत दुख्यो
3: मम्मी मेरो दाँत भङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
4: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
6: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
7: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
5: सम्पर्क फोन नम्बर 0825902222
3: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
9: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
10: राम्रो जोडी छ दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
9: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन
10: हो खिचौ खिचौ केटाकेटी सबैको सामूहिक खिचौ न
9: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
10: यो दाइजोको कुरा चाहिँ नगरौ तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: आदरणीय श्रोता, दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाजहीनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियोबाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबलीबाट हामी बोलिरहेका छौ। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माडी आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचुली 91.7 मेगाहर्ज, रेडियो कृपालु 900 मेगाहर्जबाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्य पश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। आदरणीय श्रोता, हाम्रो शैक्षिक कार्यक्रमको दैलो खुल्यो, हामी यहाँहरूको रेडियो सेटमा आइपुग्यौं। श्रोता, हामी आज यहाँहरूको माझमा समसामयिक कुराकानी पस्कने जमर्को गर्दैछौ। अर्थात आज हाम्रो स्टुडियोमा तीनजना विद्यार्थी भाइलाई निम्तो गर्यौं र उहाँहरू उपस्थित हुनुहुन्छ। अलिकति मेधावी छात्रको रूपमा चिनिनुहुन्छ, पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय भरतपुरमा 2082 एसईको नतिजामा उच्च अंक प्राप्त गर्ने तीनजना भाइसँग आज हामी समसामयिक कुराकानी गर्नेछौ। आज हामीसँग रहनुभएका भाइ श्रीधर रिजाल हुनुहुन्छ, एकजना उच्च अंक प्राप्त गर्ने मध्येमा रेशम सापकोटा हुनुहुन्छ, त्यसै गरेर सन्तोष भण्डारी हुनुहुन्छ, उहाँहरूको उच्चतम अंक रहेको छ र त्यो अंकको आधारमा उहाँहरूलाई सम्मानका निम्ति पनि हामीले रेडियोमा निम्तो गरेका हौ। यो सम्मान खास गरेर उच्चतम अंक प्राप्त गर्ने हाम्रा सम्पूर्ण विद्यार्थी भाइ बहिनीको लागि हो भनेर यहाँहरूले सम्झिदिनुहुनेछ र जो भाइ बहिनी अंक प्राप्त गर्न सक्नु भएन, उच्चतम अथवा नन ग्रेडेड अवस्थामा हुनुहुन्छ, तपाईँहरूलाई उहाँहरूले के सन्देश दिन चाहनुहुन्छ? आज राम्रो अंक प्राप्त गर्ने भाइहरूले तपाईँहरूलाई केही सन्देश दिनुहुनेछ, अवश्य पनि आफ्ना साथीहरूलाई उहाँहरूको सन्देश अनुसार यहाँहरूले आफूलाई अगाडि बढाउनुहुनेछ, हामी त्यही कामना गर्यौं। आज कार्यक्रममा प्रवेश गर्नु अघि तीनैजना विद्यार्थी भाइ श्रीधर रिजाल, रमेश सापकोटा, रेशम सापकोटा र सन्तोष भण्डारीलाई म कार्यक्रम शैक्षिक डबलीमा स्वागत गर्न चाहन्छु। तीनैजना भाइलाई स्वागत छ।
1: धन्यवाद सर।
0: अनि तपाईँहरू उच्चतम अंक प्राप्त गर्नु भएको हुनाले तपाईँहरूलाई बधाई र तपाईँहरूको जीवनको एउटा मार्ग सुखमय बनोस् भन्ने पनि म कामना गर्न चाहन्छु। त्यसरी पनि तपाईँहरूलाई धन्यवाद टक्र्याउन चाहन्छु।
2: धन्यवाद सर।
1: धन्यवाद सर।
0: हामी अब अगाडि बढ्यौं है त, म श्रीधर रिजाल भाइबाट जिज्ञासा सुरु गरे। तपाईँ उच्चतम अंक प्राप्त गर्नुभयो, कस्तो महसुस भइराखेको छ?
2: महसुस
0: हजुर
2: हजुर, उच्चतम अंक प्राप्त गर्दा मलाई धेरै खुसी भएको छ। आफ्नो मेहनत आफ्नो कोसिसमा सफल हुन पाउँदा एकदमै खुसी लागेको छ।
0: अनि तपाईँलाई जस्तो यो अंक प्राप्त गर्नुभयो यो भने अझै हामीले तोक्या छैनौँ, तपाईँले आफै सन्देश दिनुहोला है, मेरो अंक यो हो भनेर, त्यो घर परिवारबाट र विद्यालयबाट कस्तो रेस्पोन्स पाउनुभयो?
2: मैले चाहिँ आफ्नो एसई परीक्षामा 4 GPA हासिल गर्न सफल भएको थिएँ र यो 4 GPA हासिल गर्ने क्रममा घर परिवारबाट पनि अत्यन्तै साथ मिल्यो। विद्यालयका शिक्षकहरू, अभिभावक संघका अध्यक्षहरू र हाम्रा प्यारा साथीहरूबाट पनि धेरै राम्रो सहयोग र आत्मबल बढाउने खालको एकदमै सहयोग मिल्यो।
0: अनि रेशम भाइ, तपाईँ भन्नुहोस् त, अहिले यो अंक प्राप्त गरेकोमा कस्तो महसुस भइराखेको छ? मैले 3 जिज्ञासा राखे, परिवारबाट कस्तो पाउनुभयो रेस्पोन्स अनि विद्यालयबाट कस्तो पाउनुभयो?
3: म आफूले यो अंक ल्याएकोमा आफूबाट भित्रैबाट नै धेरै नै खुसी छु र परिवारहरू पनि खुसी हुनुहुन्छ। त्यहाँ उहाँहरूले पनि लगभग अब 4 GPA नै ल्याउला भन्ने त सोच्नु भएको थिएन होला, त्यही पनि लिएपछि चाहिँ भित्रैबाट हर्षित हुनुहुन्छ र शिक्षकहरूको रेस्पोन्स पनि राम्रै नै छ उहाँहरूले पनि आफ्नो स्कूलबाट फोजिपे तीनजनाले ल्याउन सफल भएकोमा त्यहाँहरू उहाँहरू पनि अत्यन्तै हर्षित हुनुहुन्छ भन्ने मलाई लाग्छ
0: अनि सन्तोष भाइ तपाईँलाई आफूलाई महसुस भएको कुरा परिवारबाट पाएको रेस्पोन्सको कुरा अनि विद्यालयबाट पाएको रेस्पोन्सको कुरा
4: पर्वतारी पब्लिक नमुना माध्यमिक विद्यालयबाट मैले फोजिपिए प्राप्त गर्दा मलाई निकै नै खुसी लागेको थियो त्यो क्षण मेरो लागि अविस्मरणीय हुनेछ र अब टिचरहरूले मलाई मात्र नभएर हरेक विद्यार्थीलाई म विद्यार्थी सर नै अरूलाई पनि धेरै पढाउनु भएको हो र हामीलाई शिक्षक दिने गुरुहरूपट्टि पनि म आभार व्यक्त गर्न चाहन्छु र मेरो अभिभावकले पनि मलाई हरेक कुरामा सहयोग सपोर्ट गर्दै आउनु भइरहेको छ र शिक्षक र मेरो अभिभावक भनेका मेरा भगवान हुन् र उनीहरूलाई उहाँहरूलाई धेरै धेरै धन्यवाद छ म जहाँसम्म पुगेको छु उहाँहरूकै कारणले पुगेको छु र मार्गदर्शन पनि उहाँबाटै पाउँछु र प्रेरणा पनि उहाँ नै हुनुहुन्छ यति भन्न चाहन्छु
0: अनि तपाईँहरूलाई विद्यालयले सम्मान पनि गर्यो अहिले एसीमा ग्रेडेडहरूलाई भनौँ न समग्रमा भन्दाखेरि जतिजना पास हुन सक्नुभयो सफल हुनुभयो तपाईँहरूलाई विद्यालयले सम्मान गर्यो भने मैले कतै सन्देश पाथे समाचार पढेका थिएँ सन्तोष भाइ भन्नुहोस् त कस्तो लाग्यो त्यो सम्मान पाउँदाखेरि विद्यालयबाट
4: एकदमै खुसी लागेको छ सम्मान जुन किसिमले दिनुभयो उहाँहरूले त्यो मेरो सम्झना योग्य हुनेछ र पछिसम्म पनि म त्यो सम्मानलाई सम्झिरहनेछु मैले गरेको मेहनत र उहाँहरूले गरेको मेहनत यो पर्वतारी पब्लिक नमुना माध्यमिक विद्यालयलाई नै एउटा ऐतिहासिक क्षण भन्नेछ र मैले उक्त सम्मान पाउँदा चाहिँ आफूले पनि अलिकति हर्षित भएको छु र विद्यालयले पनि एउटा गौरव बढाउने कुरा भएको हुँदा उत्तिकै खुसी चाहिँ भएको छु सम्मान केवल हाम्रो लागि मात्र थिएन त्यहाँ जति पनि उपस्थित जति पनि ग्रेडेड साथीहरू हुनुहुन्थ्यो उहाँहरूको लागि पनि एउटा सम्मानको कार्यक्रम थियो र विशेष गरी हामीले भए पनि उत्कृष्ट नजिदा हासिल गर्ने विद्यार्थीहरूले पनि उक्त सम्मान थियो यति भन्दै
0: कस्तो मिठो कुरा गरिदिनु भयो भने सम्मान सबैका लागि थियो हामी उत्कृष्ट नम्बर प्राप्त गर्ने र सबै ग्रेडेडहरूको लागि भन्नुभयो राम्रो काम गरेपछि अथवा उत्कृष्ट काम गरेपछि सम्मान पाइँदैछ भन्ने एउटा उदाहरण आयो यो यही हो नि त कुरा त अनि रेशम सापकोटा भाइ भन्नुहोस् त तपाईँलाई कस्तो महसुस भयो विद्यालयले सम्मान गर्ने बेलामा
3: अब आफूले गरेको मेहनत र विद्यालयको दुवैको मेहनतले नै आफू सफल हुन सकिएको हो र अभिभावकको पनि साथ सहयोग र आफ्नो मेहनतले गर्दाखेरि आफूले सफल हुन पुगेको हामी सफल भएको हो त्यसैले अब विद्यालयले आफ्नो सफलतामा गरेको सहयोग र हामीलाई गरेको स्वागत मलाई अत्यन्तै राम्रो लाग्यो र विद्यालय
0: खुसी हुनुहुन्छ
3: हजुर खुसी छु
0: अनि भन्नुहोस् त यसित सँगसँगै तपाईँ जो यो फोजिबी ल्याउन सफल हुनुभयो नि यसको श्रेय कसलाई स्वयं आफूलाई शिक्षकलाई परिवारलाई कसलाई दिन चाहनुहुन्छ
3: यो मेरो मात्र नभएर शिक्षक अभिभावक र सबैको समग्र प्रयासले गर्दाखेरि भएको हो यसमा सबैको बराबर नै भूमिका छ बराबर भूमिका रहेको छ यो कसै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसमा सबैको सहभागी रहेको छ यो मेरो मात्र मेहनतले गरेको हुँ भन्न मैले मिल्दैन अब शिक्षकहरूले पनि त्यति नै साथ सपोर्ट दिनुभयो घरबाट पनि त्यतिकै साथ सपोर्ट मिल्यो र मेरो मेहनत अनि अरू छरछिमेकी सबैको साथ सपोर्टले नै भएको हो त्यसैले यसको श्रेय चाहिँ प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ज जसले मलाई सहयोग गर्नुभयो त्यहाँ सबैलाई यो दिन चाहन्छु श्रेय
0: अनि रिजाल भाइ कसलाई श्रेय दिन चाहनुहुन्छ
2: मैले चाहिँ आफ्नो अब मैले यासीमा फोजिपी ल्याउन सफल भए अब यो प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मेरा साथीभाइ मेरा शिक्षक तथा मेरा गुरुवर्गहरू सबै अभिभावक सबै सामेल हुनुहुन्छ मलाई पढाइमा मोटिभेट गर्नेदेखि लिएर पढाइमा उत्सुक प्रेरणा जगाउने सबैमा म धन्यवाद व्यक्त गर्न चाहन्छु र हजुरहरूको मेहनत र हजुरहरूको साथले नै गर्दा मेरो आज यासी परीक्षामा यति राम्रो अङ्क ल्याउन सफल भएको छु र धन्यवाद
0: खुसी हुनुहुन्छ
2: हजुर एकदमै
0: अनि भण्डारी बाबु कसलाई श्रेय दिन चाहनुहुन्छ तपाईँले
4: उहाँहरूले भने जस्तै नै मैले पनि आफ्नो गुरु अभिभावक र सम्पूर्ण साथीभाइहरू र विद्यालयका हरेक विद्यालय परिवारप्रति र उत्तिकै आभार व्यक्त गर्न चाहन्छु र यसको श्रेय उहाँहरूलाई नै हुन्छ उहाँहरूको जुन पढाउने शैली थियो उहाँहरूले गर्ने जुन सहयोग थियो, साथीहरूको सहयोग अनि गुरुहरूको प्रेरणा, अनि पछि जुन उहाँहरूले ज्ञान प्रदान गर्नुभयो र मेरो मेहनतले नै म आज फोजिपी ल्याउन सफल भएको छु। त्यसकारण यसको श्रेय विद्यालय परिवार सबैलाई नै हुन्छ र मेरो साथीभाइ छरछिमेक सबैलाई नै हुन्छ।
0: अनि सिन्दर बाबु, अब कहाँ पढ्ने, के पढ्ने र के बन्ने, सँगैचोटि एकैचोटि तीनवटा जिज्ञासा। कहाँ पढ्ने सबभन्दा पहिले, पद्मदमी पढ्ने अथवा अन्यत्र कतै जाने, के छ यहाँको सोचाइ?
2: मैले चाहिँ आफ्नो पद्मोदयको यात्रा कक्षा 6 सुरुवात गरेको हुँ र कक्षा 10 यासी परीक्षा पनि पद्मोदयकै मातहतमा लगेर दिए र मेरो आगामी दिनहरू पनि पद्मोदयमै रहनेछ र पद्मोदयबाटै पनि मैले आफ्नो जीवनको नयाँ सुरुवात गर्नेछु। कक्षा 11 र 12 उत्कृष्ट सपनाहरू देखेर पद्मोदयमै आएको छु र पद्मोदयमै पढेर केही 11-12 केही गर्न चाहन्छु भन्ने आशा लागेको छ। र
0: अब के बन्ने,
2: अब आगामी दिनहरूमा पद्मोदयमै अध्ययन गरेर मैले चाहिँ अहिलेसम्म डाक्टर भन्ने चाहिँ सोचमा छु।
0: कति मिठो कुरा गरिदिनु भयो, तपाईँको लक्ष्य पूरा होस् है त। म एउटा संसारकर्मीको नाताले तपाईँको डाक्टर बन्ने लक्ष्य पूरा होस् भन्न चाहन्छु। अनि सापकोटा भाइ, तपाईँलाई पनि त्यही जिज्ञासा, कहाँ पढ्ने, के पढ्ने र के बन्ने?
3: म यस पद्मोदय विद्यालयमा चाहिँ कक्षा 1 नै पढ्न लागेको हो र यहाँको यात्रा पनि मेरो लागि धेरै नै राम्रो भयो। सानैदेखि पढ्दाखेरि पद्मोदय विद्यालय चाहिँ जति बाहिरबाट राम्रो देखिन्छ त्यति भित्रबाट त्यहाँको पढाइ र सुविधाहरू पनि त्यतिकै राम्रो नै रहेको छ। त्यही भएर नै मैले आफ्नो 10 थाहै नपाएर बिताउन सफल भयो। त्यसैले अबको 2 पनि आफ्नै त्यही पद्मोदय विद्यालयमा नै बिताउने सपना देखेको छु र म 11-12 चाहिँ साइन्स पढ्ने इच्छा राखेको छु र त्यसपछि चाहिँ के पढ्ने भनेर अझै राम्ररी सोचेको छैन। पछि अब सोच्दै गरौँला, समय छ 2 जति। अब चाहिँ त्यही पद्मोदय विद्यालयमा नै पढेर केही गरौँला भन्ने इच्छा लागेको छ।
0: अनि के छ, तपाईँ पढिसकेपछि विदेशतिर दौड्ने त्यस्तो सोचाइ त छैन नि अहिलेसम्म?
3: अब घर परिवारमा पनि विदेश चाहिँ नजाने नै भन्नुहुन्छ, त्यही भएर अब विदेश चाहिँ जान्छु भन्ने चाहिँ त्यस्तो छैन। अब बाध्यता नै पर्यो भने त जान परिहाल्ला, तर सकेसम्म चाहिँ जाँदै जान्नु।
0: एकदम ल, तपाईँले पनि लक्ष्य निर्धारण गर्दै गर्नु होला, किनभने लक्ष्य पहिले त्यो गोल पोस्ट बनिसक्यो भने बल्ल यताबाट चाहिँ फुटबल हानेर गोलमा छिराइदिनु पर्छ, होइन? ल, एउटा चाहिँ म यो बन्ने भनेर लक्ष्य निर्धारण गरिहाल्नु होला, किनभने अब त्यो तपाईँको लागि समय आइपुगेको छ। अनि
2: हुन्छ सर
0: भण्डारी भाइ, के छ, मैले उहाँहरूलाई राख्या जस्तै जिज्ञासा, कहाँ पढ्ने, के पढ्ने र के बन्ने, यो तीनवटा एकैचोटि।
4: मेरो शिक्षाको थालनी नै पद्मोदयबाट भएको हो। नर्सरी कक्षामा पनि म अध्ययन थिएँ, बीचमा नपढे तापनि म फेरि कक्षा 5 पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा 5 अध्ययनरत, अहिले हाल 10 अध्ययनरत गरिरहेको छु र अब आउने 11-12 कक्षा पनि यही पद्मोदय पब्लिकबाट पूरा गर्नेछु र मेरो जीवनमा लक्ष्य राख्नुपर्छ भन्ने छ र मेरो पनि लक्ष्य रहेको छ एउटा डाक्टर भन्ने। कतिको पुरा हुन्छ या हुँदैन त्यो मेरो मेहनतमा भर पर्छ, मैले मेहनत कस्तो किसिमको गर्छु त्यसमा पनि हुन्छ, त्यसको प्रतिफल आउला। मेहनत गर्नेछु, मैले आफ्नो सक्दो मेहनत गर्नेछु। लक्ष्य अब आउने दिनहरू पद्मोदयमै, यहाँ सुविधा सम्पन्न पनि छ पद्मोदय, होइन, दाङकै पुरानो विद्यालय यही नै छ, स्कलरसिप पनि अरू पनि धेरै निकालिरहेको हुन्छ पद्मोदयले, त्यसकारण म पद्मोदय नै रोजाई बनाउन चाहन्छु।
0: ल, तपाईँको पनि डाक्टर बन्ने लक्ष्य पूरा हुन सकोस्। अनि तपाईँको साथी सापकोटालाई पनि, ल साथी, अब हामीसित सँगसँगै डाक्टरै बन्ने आला बोकेर हिँड्नु पर्छ भनेर उहाँलाई पनि कन्भिन्स गर्नु होला।
4: हुन्छ,
0: आखिर विषय एउटै हो तपाईँहरूको, होइन, विज्ञानबाट सुरुवात गर्दै हुनुहुन्छ। अनि श्रीधर भाइ भन्नुहोस् त, तपाईँको पद्मोदयमा साइन्स पढ्नका निम्ति भरपूर सुविधा छ?
2: मलाई जतिसम्म लाग्छ र मैले जति अवलोकन गरेको छु, जति रिसर्च गरेको छु, मलाई त्यति लाग्छ कि पद्मोदयमा धेरै भन्दा धेरै उच्चतम प्राविधिक व्यवस्था छ। सरहरू र शिक्षकहरू गुरुवर्गहरूले पनि अत्यन्तै साथ दिनुहुन्छ। मैले कक्षा 6-10 अध्ययन गर्ने क्रममा पनि यो अनुभव गरेको छु र मेरो अनुभवको आधारमा मैले यो भन्न चाहन्छु कि पद्मोदय यो दाङ जिल्ला भरिकै सरकारी विद्यालय मध्येमा नम्बर 1 हो र यसको पद्मोदयमा रहेका प्राविधिक र गुणस्तरीय शिक्षा प्रणाली अत्यन्तै राम्रो रहेको छ र बेस्ट छ।
0: यस क्वालिटी युक्त विद्यालय अनि सापकोटा भाइ तपाईँले के छप्न चाहनुहुन्छ विद्यालयमा भएका सुविधाहरू, पुस्तकालयको व्यवस्था के छ, खेल मैदान के छ, के खेलहरू खेल्न पाइन्छ, खाने पानीको व्यवस्था के छ, पुस्तकालयबाट सुरुवात गरौँ न, कस्तो छ तपाईँको पुस्तकालयको व्यवस्था?
3: अहिले हेर्ने भने पुस्तकालय पनि व्यवस्था गरिएको छ। अब विद्यार्थीहरूलाई पढ्न मन छ भने अब हाफ टाइममा गएर पढ्न सकिन्छ। पुस्तकालयमा बस्ने अनि बसेर पढ्ने पूरा व्यवस्थाहरू रहेका छन्। अनि खाने पानीको पनि राम्रै व्यवस्था रहेको छ भने अब ग्राउन्डको झन् के कुरा गर्ने, हजारौँ मान्छे पनि खेल्न मिल्छ। अब जुन खेल खेल्ने भने त्यहाँ चाहिँ खेल्नलाई बस्नलाई चाहिँ पूरा सुविधायुक्त नै छ। अनि बगैँचा चौतारीहरू फलफुलको बुटाहरू पनि छन्। अब कुरा गरेँ त अनि व्यवस्था अनि सरसफाइ अनि सबैको राम्रै व्यवस्था छ।
0: सबको राम्रो व्यवस्था छ
3: देखेसम्म अहिलेको।
0: दाङको पुरानो विद्यालय भनिदिनुभयो रिजाल भाइले, अनि तपाईँले त्यहाँ भएको कुरा थपिदिनुभयो। अनि सन्तोष भाइ भन्नुहोस् त, त्यहाँको शिक्षक साथीहरूको लगनशीलता कति पाउनुहुन्छ तपाईँ?
4: शिक्षक एकदमै दक्ष हुनुहुन्छ। उहाँहरूले आफूले जानेका कुराहरू विद्यार्थीसँग सेयर गर्नुहुन्छ र उहाँहरूले चाहिँ रिसर्च गरेर पनि आउनुभएको हुन्छ। प्रोजेक्टरको व्यवस्था छ, प्रोजेक्टरमा देखाइदिनुहुन्छ। हामीले नजानेका कुराहरू उहाँहरूले 3D हुन्छ कि केबाट हुन्छ सम्पूर्ण प्रयास चाहिँ गर्नुहुन्छ। आफ्नो आफूले कति सक्दो विद्यार्थीलाई प्रभावित पार्न सक्ने हो, कति सक्दो ज्ञान सेयर गर्न सक्ने हो, उहाँहरूले आफ्नो सक्दो प्रयास गर्नुहुन्छ। र उहाँहरू पनि विद्यार्थीमै घुलमिल हुन सक्ने खालको उहाँहरूमा क्षमता छ। विद्यार्थीका मन भावनाहरू बुझेर उहाँहरूले विद्यार्थी केसमा कमजोर छ त्यसमा बढी ध्यान आकर्षण गर्नुहुन्छ र विद्यार्थीलाई नजानेका कुराहरू उहाँहरूले विद्यार्थीलाई जसरी पनि सिकाउनुपर्छ भन्ने उहाँहरूको मान्यताका साथ उहाँहरू अघि बढ्नुहुन्छ। र जसको कुरा जसले गर्दा म पनि पद्मदायप्रति प्रभावित छु र पद्मदायमा हरेक विद्यार्थीहरूले एउटा सुलभ शिक्षा प्रदान पाइरहेका छन्, यति भन्न चाहन्छु।
0: धन्यवाद, मिठो कुरा गरिदिनु भयो। एउटा विद्यालयमा शिक्षकले गर्न पर्ने क्रियाकलाप गर्नुभयो कि गर्नु भएन त्यसैबाट विद्यार्थीको नतिजा पनि थाहा हुन्छ, हो नि?
2: हजुर,
0: होइन। अनि रिजाल भाइ, खेलकुदमा कतिको मन लाग्छ?
2: मैले चाहिँ सानैदेखि खेलकुद र शिक्षालाई सँगसँगै लैजाएको छु, तर स्तरीय रूपमा र ठूलो प्रतियोगिता नखेले तापनि सामान्य रूपमा आफ्नो दैनिक जनजीवनमा खेलकुदलाई अनिवार्य गराएको छु। अध्ययन गर्ने क्रममा पनि, विद्यालयमा अध्ययन गर्ने क्रममा पनि, घरमा पनि मैले खेललाई भने अनिवार्यकै गराएको छु। हाम्रो पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा पनि खेलकुदको भरपूर सम्भावना रहेको छ। फुटबल खेल्ने ग्राउण्ड रहेको छ, बास्केटबलको राम्रो कोर्ट रहेको छ, तपाईँले जुन खेल खेल्न चाहनुहुन्छ अत्यन्तै राम्रो व्यवस्था रहेको छ पद्मोदयमा।
0: अनि एउटा जोड्न मन लाग्यो है, एसएससी त तपाईँहरू तिनैजनाको अभिव्यक्ति सुन्दाखेरि एउटा भर्खर वक्ता जस्तै देखिनुभयो, खुसी लाग्यो। भर्खरै एसी मात्रै दिएर उत्तीर्ण गरेर आउनु भएको छ है। तपाईँहरूको यो स्पिच सुन्दाखेरि म अत्यन्त प्रभावित भएँ। साहित्यमा कतिको रुचि छ? अलिकति यो स्पिच बचाउने काम चाहिँ साहित्यले गर्छ, भन्नुहोस् त रिजाल भाइ, कतिको रुचि छ साहित्यमा?
2: साहित्य चाहिँ
0: पढ्नमा र लेख्नमा?
2: साहित्यमा चाहिँ मेरो खासै आजसम्मको दिनसम्म मैले रुचि त्यस्तो भेटाएको छैन, तर आगामी दिनहरूमा कोहीबाट प्रभावित भएर हुन सक्छ भने साहित्य क्षेत्रमा पनि आफ्नो कदम चाल्नेछु। र अहिलेसम्म आजको दिनसम्म खासै साहित्यसम्म रुचि त राखेको छैन, तर साथीहरूबाट प्रभावित बेला बेलामा भइरहन्छु। साथीहरूको कविताहरू, कथाहरू,
0: गीतहरू
2: सुनेर आफूलाई सन्तुष्ट महसुस हुन्छ। हाम्रा फुजिपे होल्डरहरूले पनि गीतहरू लेख्ने गर्नुहुन्छ।
0: अनि
2: अत्यन्तै
0: ठिक छ, यहाँको एउटा भावनाको कुरा बुझियो। अनि सापकोटा भाइ, के छ तपाईँलाई यो खेलकुदमा र साहित्यमा कतिको रुचि छ?
3: सबमा अलिअलि छ भनौँ। खेलकुद पनि त्यही आफूलाई शारीरिक तथा शारीरिक मानसिक रूपमा तन्दुरुस्त राख्नका लागि चाहिने कुरा नै हो। त्यसैले खेलकुद पढाइको साथै खेलकुदमा पनि ध्यान दिनुपर्छ। खेलकुद स्वास्थ्य बनाउनका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ। अब पढाइभन्दा पनि स्वास्थ्य पनि सबैभन्दा राम्रो, सबभन्दा अगाडि स्वास्थ्यलाई हेर्ने त्यसपछि पढाइ भन्छन्। त्यसैले स्वास्थ्यलाई तन्दुरुस्त राख्नलाई खेलको आवश्यक पर्ने भएकाले म घरमा र विद्यालयमा पनि खेलमा मतलब समय मिलेपछि आफूलाई त्यसमा खेलकुदमा पनि सहभागी गराउने गर्छु भने साहित्यको त कुरै के गरौँ, साहित्य त सुन्न नै राम्रो लाग्छ, सुन्न पनि पढ्न सबै नै राम्रै नै हुन्छ साहित्य, अनि अलिअलि लेख्न पनि राम्रै हुन्छ, अनि पढ्न सुन्न साहित्य चाहिँ मनैदेखि राम्रै नै हुन्छ।
0: अनि अहिलेसम्म त्यस्तो गीत कविता केही कोर्नु भएको छ कि नानी तपाईँले?
3: अलिअलि कहिले कहिले खोजिन्छ,
0: प्रयास गर्नुहुन्छ?
3: हजुर, प्रयास
0: अब निरन्तरता दिँदै जानु होला है त।
3: हजुर, समय मिलेसम्म निरन्तर।
0: अनि सन्तोष भाइ के छ, तपाईँलाई पनि यही जिज्ञासा, खेलकुदमा कतिको रुचि छ अनि साहित्यप्रति कतिको रुचि राख्ने गर्नुहुन्छ?
4: खेलकुदमा मेरो रुचि छ भनौँ, खेलकुद म खेल्ने गर्छु, टाइम फ्री टाइम मिलेसम्म म खेलकुदमा खेल्ने गर्छु, फ्री टाइम नै मेरो लागि खेलकुद हुनेछ। जति मेरो साथीहरूले मलाई आऊ खेल्न जाम भन्दाखेरि म फ्री टाइम मिलेसम्म जान्थे र म पाँच कक्षा छ कक्षा सात कक्षामा खेल्दै आइरहेको छु र अहिले धेरै निरन्तरता नदिए तापनि खेलकुदमा मेरो खेलकुदप्रति उति रुचि छ। म फुटबल खेल्न मन पराउँछु, म ब्याडमिन्टन खेल्न मन पराउँछु, कहिलेकाहीँ म आफ्नो अभिभावकहरूसित ब्याडमिन्टन खेलिरहेको नै हुन्छु, भेट्न सक्नुहुनेछ हजुरले मलाई खेलिरहेको देख्न। अनि बिहान मैले चाहिँ खेलकुद भन्दा पनि व्यायामहरू चाहिँ गर्ने गर्छु र त्यस्तै कुरा गर्नुपर्दा खेलकुद राम्रो लाग्छ।
0: अनि यो खेलकुद साहित्यको कुरा गर्दाखेरि तपाईँ अलिक बढ्ता उत्साहित देखिनुभयो, अभिभावकसँग पनि ब्याडमिन्टन खेल्छु भन्नुभयो, बडा मिठो कुरा गर्नुभयो, परिवारमा मिलेर खेल्ने भन्नु भन्ने कुरा त ठुलो कुरा हो नि, होइन? अनि के छ यो नृत्यतिर पनि कतिको रुचि राख्नुहुन्छ, नाच्न गाउन आउँछ?
4: नृत्यतिर त्यस्तो रुचि छैन तर सङ्गीततिर चाहिँ मेरो रुचि छ, म गाउन प्रयास गर्छु, कहिलेकाहीँ एक्लै भएको बेला म हल्का सुरमा सुर लगाएर गाउने गर्छु र त्यो कस्तो मैले गाउँदाखेरि कस्तो हुन्छ त्यो मैले आफ्नो स्वर चाहिँ सुनेको अरूबाट प्रशंसा केही पाएको छैन किनकि मैले अरूलाई धेरै सुनाउँदैन आफ्नो सङ्गीत गाएको, म हल्का लजालु मान्छे चाहिँ छु त्यसकारण अलि मलाई
0: ल तपाईँ एउटा गीत सम्झिराख्नु होला अनुकूल मिल्यो भने एउटा गाइदिनु होला होइन, रेडियोबाट चाहिँ तपाईँको गीत गुन्जाइदिँदा राम्रै हुन्छ। अनि सापकोटा भाइ के छ तपाईँको यो गीत संगीततिर साहित्यमा त रुचि छ हल्का कोर्ने गर्छु भन्न भन्नुहुन्छ, नृत्य पनि आवश्यक छ विद्यार्थीका निम्ति है, गायन विधा पनि त्यत्तिकै आवश्यक छ किनभने पर्फेक्ट हुनका निम्ति एक चिजले मात्रै होइन धेरै चिजमा चाहिँ संलग्नता हुनुपर्छ, कस्तो छ तपाईँको गायन र वाद्यवादन बजाउने केही त्यस्तो छ कि छैन सिप?
3: अब बजाउने त्यस्तो केही त जान्दैन, अलिअलि बाँसुरी बजाएपछि हो, न त नि बजाउन त्यस्तो वाद्यतिर त्यति केही छैन। अब नृत्य पनि चाहिन त शारीरिक रूपमा तन्दुरुस्त लाग्नलाई चाहिने नै हो, तर सानैदेखि त्यसतिर त्यति ध्यान नदिएर हो कि के हो, अब नृत्यमा त्यति राम्रो चाहिँ छैन है, म त्यति नाच्दै नाच्दैन भने नि भयो कहिले कहिले अवसरमा।
0: अनि रिजल बाबु के छ तपाईँको नृत्यमा गायनमा केही बजाउन जान्नु भएको छ त्यस्तो?
2: वाद्यवादनको साधन त त्यस्तो बजाउन आन्न मलाई, तर नृत्य भने अलिअलि कोसिस गरिरहन्छु एक्लै भएको बेला।
0: एक्लै भएको बेला पनि तपाईँ नृत्यलाई साथ दिनु भएको छ?
2: हजुर, यो उच्च स्तरीय रूपमा नभए तापनि नृत्यलाई अब साथीभाइहरूसित हर्षमा अलि नृत्य गर्ने गरेको छु।
0: जे होस् कसैले ल सिरदार एकछिन उठेर नाच दिनु पर्यो भनेपछि नाइ भन्नुहुन्न तपाईँ
2: सकेसम्म?
0: गजब ल, अब नाइ नभन्नु होला, भन्न पनि हुँदैन किनभने आफ्नो कला भने जानेर देखाउनु पर्ने हुन्छ नि, त्यही ठाउँमा आफ्नो कला देखाइहाल्नुपर्छ, नबिर्सनु होला है यो शब्दलाई, जानेर आफ्नो कला देखाउनु पर्ने हुन्छ, नाइ नभनिकन देखाउने हो भने बल्ल लाज भाग्छ अनि अगाडि जान सकिन्छ है त। अनि म अलिकति थोरै प्रसङ्ग बदले, तपाईँहरू 4GB ल्याउनु भएको मैले बधाई पनि टक्र्याएँ रेडियोबाट, घर परिवारबाट चाहिँ सम्मान पाएको मान पाएको कुरा गर्नुभयो, विद्यालयबाट मान पाएको कुरा गर्नुभयो, विद्यालयले त सम्मान कार्यक्रम राखेर तपाईँहरूलाई स्टेजमा लगेर दुई शब्द भए पनि बोल्न लगाएको कुरा मैले सुनिसकेको छु है। 4GB ल्याउनलाई चाहिँ स्टेजमा लगेर दुई शब्द आफ्नो मनको कुरा भन्न पठाउनु पर्छ भनेर सरहरूले भन्नुभयो, तपाईँहरू उठेर मिठा कुरा गरिदिनु भयो, मैले त्यहाँसम्मका कुरा सुनेको छु तपाईँहरूको है त। अब यतिका मिठो कुरा गर्नेले भोलिको उज्यालोलाई चाहिँ अझै उज्यालो बनाउँदै लैजानु पर्ने हुन्छ, त्यसका निम्ति मेहनत गर्न पर्ने हुन्छ है त। अब भन्नुहोस् तपाईँले यसी दिने बेलामा कति घण्टासम्म पढेर त्यो मेहनत कति घण्टा गर्नुभयो दैनिक रूपमा?
2: अब यो पढ्ने क्रममा घण्टा त मैले कहिले हेरेन.
0: कसरी पढ्नुभयो, कसरी बित्यो त्यो एक्जाम?
2: अब यो पढ्ने क्रममा चाहिँ जति सको आफूले आफ्नो दिमागमा प्रेसर नपर्ने गरी र आफ्ना विभिन्न क्षेत्रहरूलाई पनि पढाइसँग जोड्दै गएपछि मात्र आफूले अध्ययनलाई निरन्तरता दिन सकिन्छ र धेरै कुरा बुझ्न र जान्न पनि सकिन्छ. हामीले किताबी ज्ञानलाई मात्र नभएर किताबमै भएका ज्ञानलाई बाहिर कुराहरूसँग जोडेर अध्ययन गर्दा त्यो झन राम्ररी बुझिने गरेकाले हामीले परीक्षामा राम्ररी उतार्न सक्छौँ र राम्ररी परीक्षामा प्रस्तुति गरे मात्र हामीले राम्रो अङ्क ल्याउन सक्छौँ.
0: अनि जस्तो दैनिक कति घण्टा जति मेहनत गर्नुभयो होला सरदरमा भन्दाखेरि नि 4 घण्टा 6 घण्टा 10 घण्टा विद्यालयको टाइमदेखि बाहेकमा अनुमानित
2: 3-4
0: राति कति बजेसम्म बस्नुभयो?
2: राति त म धेरै पढ्न सक्दैन. बिहान भने छिट्टै उठ्ने गर्छु, ट्युसन भएको पनि होला.
0: अनि रेशम सापकोटा भाइ, तपाईँ कति घण्टा मेहनत गर्नुभयो?
3: अब त्यही यिनले भने जस्तै समय त हेरिँदैन, अब कहिले कति हुन्छ कहिले कति, अवस्था अनुसार हो. अब पढाइलाई पनि त्यही कति समय मिल्छ त्यति अनुसारै हो.
0: अनि सन्तोष भाइ, तपाईँको मेहनत पनि सुनौ न, कति घण्टा जति?
4: मैले पनि घण्टा चाहिँ हेर्ने गरेको छैन. र कस्तो पर्छ भनेपछि घरमा सहयोग गर्नुपर्ने हुन्छ बुवा आमालाई, अनि बुवा आमालाई सहयोग गर्दाखेरि पनि कहिले काहीँ टाइम जाने गर्छ र अनुमानित भन्दाखेरि 3-4 घण्टा चाहिँ मैले पढ्ने गर्छु र साँझ म 10 बजीसम्म बस्ने र बिहान चाहिँ 4 बजी उठ्ने, किनकि बिहानको टाइम र साँझ सुत्नेको टाइम चाहिँ निर्धारण गर्नुपर्छ आफूले, बल्ल सफल भइन्छ. अनि यही बिहान र साँझको टाइम निर्धारित गरेको छु र पढ्ने बेला म पढिरहेको हुन्छु आमा बुवालाई सहयोग गर्नेदेखि ल्याएर, आफ्नो गृह कार्य गर्नेदेखि ल्याएर पढ्ने समयका कुराहरू मैले गरिरहेको.
0: अब हामी अन्तमा पुग्यौँ है त, अनि ल भन्नुहोस्, भन्नै पर्ने केही कुरा छुट्यो भने राखिदिनुहोस् छोटोमा. मैले हाम्रो भण्डारी भाइलाई अनुरोध गरे.
4: भन्नुपर्ने त अब एनजी ल्याउनुभएका सम्पूर्ण मेरा साथीभाइहरूले म के भन्न चाहन्छु भन्दाखेरि, तपाईँ एकचोटि फेल हुँदैमा केही हुँदैन, अझै पनि हजुरको थुप्रै जिन्दगीहरू छन्, पछि फेल भएका मानिसहरू पनि ठूल्ठूला व्यक्तिहरू बनेको हामीले देखेका नै छौँ. आफ्नो यहाँ देशहरूमा कतिपय फेलियर मान्छेहरू पनि ठूल्ठूला व्यक्तिमा गएको हामीले देखे सुनेको जानेको नै हो. र यसरी फेल हुँदै भन्दैमा हामीले हार खानु हुँदैन, हामीले अब रिस्टार्ट गर्नुपर्छ. हामीले रिस्टार्ट गरेर आफ्नो फेरि पनि राम्रो मेहनत गर्नुपर्छ र अब आउने दिनहरूमा मैले यस्तो गल्ती गर्दैन, अब मैले विगतका दिनहरूमा धेरै गल्ती गरे तापनि अब आउने दिनहरूमा म मेहनतसित लाग्नेछु भन्ने अठोटका साथ लाग्नुपर्छ भनेर मैले सन्देश दिन चाहन्छु.
0: ल धन्यवाद तपाईँलाई. अनि सापकोटा भाइ, छोटोमा भनिदिनुहोस् त, के छ अन्तमा भन्न पर्ने? उहाँले चाहिँ एनजी ल्याएका साथीहरूलाई मेहनत गर्नुहोस् भनेर एउटा मिठो, कस्तो मिठो सन्देश दिनुभयो, तपाईँ छोटोमा के भन्न चाहनुहुन्छ? अब
3: मेरो सन्देश पनि त्यही नै रहेको छ, एनजी ल्याएका साथीहरूलाई चाहिँ अब फेरि परीक्षा हुनेछ, त्यसमा चाहिँ अलि राम्ररी पढ्नुहोला र परीक्षा दिनुहोला. यदि यसमा सफल नभए पनि आफ्नो रुचि र आवश्यकता अनुसार तपाईँलाई केमा रुचि लाग्छ त्यही अनुसार आफ्नो जीवनलाई अगाडि बढाउनु होला. जीवनमा धेरै पाटाहरू रहेका छन्, पढाइ एक महत्वपूर्ण पाटो भए पनि त्यो मध्ये अरू पनि थुप्रै पाटाहरू रहेका छन्, त्यसमा अगाडि बढ्न सक्नुहुन्छ. त्यही भएर पढाइलाई पनि व्यावहारिक रूपमा लिएर अगाडि बढ्नुभयो भने चाहिँ तपाईँलाई त्यति धौ हुन होला. अहिलेका लगभग हरेक प्रश्न नै त्यस्तै व्यावहारिक किसिमका नै हुन्छ, तपाईँले व्यावहारिक रूपमा हेर्नुभयो भने त्यो सजिलै नै प्रश्नको उत्तर दिन सक्नुहुन्छ र राम्ररी आफ्नो परीक्षा पनि दिएर पास जरुर हुनुहुनेछ भन्ने म आशा गर्दै म आफ्नो सानो भने यही अन्त्य गर्दछु.
0: धन्यवाद. अनि रिजाल भाइ, छोटोमा राखिदिनु होला, हामी एकदम अन्तमा पुग्यौँ. के छ अन्तमा भन्नै पर्ने केही र त्यो एनजी भाइहरूलाई चाहिँ केही सन्देश?
2: यो एनजी लिएका साथीभाइहरूलाई चाहिँ एउटा कोटबाट भन्न चाहन्छु, अ पीस अफ पेपर कान्ट डिसाइड योर फ्युचर. तपाईँले गरेको मेहनत कतै जाँदैन, तपाईँले जुन प्रकारको मेहनत गर्नुभयो त्यो मेहनत तपाईँसित हमेसा हुनेछ र आगामी दिनहरूमा पनि अत्यन्तै धेरै मेहनत गरेर यो एसी आइरन गेटलाई चाहिँ कटाउनु होला र 11-12 राम्रो अङ्क, अरे 10 राम्रो अङ्क लिएर 11-12 प्रवेश गर्नु होला. सँगै पढाउला हजुर.
0: ल धन्यवाद तिनैजनालाई है त.
2: धन्यवाद सर. धन्यवाद.
0: मैले यो 12 रेडियोको तर्फबाट तपाईँहरूको यो समय र संवादका निम्ति आभार व्यक्त गरे, धन्यवाद प्रक्रियाए. धेरै प्रगति गर्नु होला जीवनमा. त्यो डाक्टर बने सर भनेर भन्नु होला है मलाई, तपाईँहरूले त्यो डाक्टर बनेको सन्देश मैले पाउनु पर्छ. मेरो फोन नम्बर राखिराख्नु होला अथवा तपाईँको अहिलेको वर्तमान हेड सर सहायक हेड सरलाई सम्पर्क गरेर रेडियोमा कार्यक्रम चलाउने पदम सरलाई चाहिँ भनिदिनु होला सर भनेर अथवा नम्बर दिनुहोस् भनेर भन्नुहोला र तपाईँ डाक्टर भनेको सन्देश दिनुहोला म यही कामना गरे र अन्तमा फेरि धन्यवाद टेक्राए यतिन्जेल प्रविधिमा सघाउने प्राविधिक मित्र शालिग्राम चौधरीलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै आजको बसाईबाट यो सञ्चालक पद्म प्रसाद शर्मा विदा चाहन्छ। हस्त अभिवादन जय शिक्षा।
5: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 7 बजेको छ।
6: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
7: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराहीदान फोन नम्बर 082-5861-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
8: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
9: वरिष्ठ हार्ट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
10: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
9: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा,
11: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
12: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
13: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
15: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
17: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
8: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5861-218।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदै छ परिवार एक साथ
3: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
4: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
3: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
4: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूको सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
5: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: डाक्टर आउने बारे सूचना
8: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
7: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
9: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
10: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार
11: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
12: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847571193 र 9818980828
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
9: उपचार हुने रोगहरू
13: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
9: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
13: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
9: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
13: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
9: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
13: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686861694
15: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
16: बिमा गराउन जाँदैछु
15: बिमा किन गर्नु पर्यो सर बिमा
16: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
15: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
16: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
15: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
17: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने। बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने। कसैले भनेको कुरालाई मात्र आधार नलिने। आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने। सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
15: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
16: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
15: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
18: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
19: बजाज आरी फ्री सर्भिस क्याम्प।
20: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
19: सर्भिस चार्जमा 50% छुट,
20: इन्जिन आयलमा 18% छुट,
19: टायर किन्दा 10% छुट,
20: पाँच पूर्जामा 10% छुट,
19: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
20: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
19: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
21: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
19: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ।
22: सम्पर्क फोन नम्बर 082-563-919, सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिटाङमा।
6: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
6: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा धमधम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
5: नोट: अशक्त, वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
6: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड जान।
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
8: सम्पर्क मोबाइल नम्बर 9857171546।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट

0: न
1: तल्लो घरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।
4: स्वदेश तथा विदेशका फाइभ स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू:
5: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
4: स्पेशल सेफ तालिम,
5: जापानिज सुशी तालिम,
4: वेटरेस,
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू:
5: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
5: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासी र मेन पावरको व्यवस्था भएको।
4: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
5: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
6: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
4: सम्पर्क मोबाइल 98410170909।
5: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
7: बजाज आरी फ्री सर्भिस क्याम्प।
8: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
7: सर्भिस चार्जमा 50% छुट,
8: इन्जिन आयलमा 18% छुट,
7: टायर किन्दा 10% छुट,
8: पाठ पूर्जामा 10% छुट।
7: आगामी 4 सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
8: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
7: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
9: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
10: सम्पर्क ओम बाबा अटो प्राली, बीपी चौक, घोराही, दाङ।
11: सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-28-45-955।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तराईमा तीन दिनसम्म लू चल्ने, सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म तापक्रम पुग्ने चेतावनी, डाक्टरद्वारा उच्च सतर्कता अपनाउन आग्रह।
1: 40 डिग्री सेन्टिग्रेड भन्दा बढ़ी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन, अलिकति पातलो खालको कपड़ाहरू लाउनु पर्छ, लूज फिटिङ कपड़ाहरू लाउनु पर्छ।
0: कांग्रेसद्वारा कोशी संकल्प, सार्वजनिक समावेशी विकासमा जोड़, एमालेभित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनैतिक विश्लेषकको दावी।
2: सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो, अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब ती पार्टीका मान्छेले विचार गर्नु पर्यो।
0: नेपालगंजको हलपुर सड़क क्षेत्रमा अतिक्रमित संरचना हटाउन 30 दिने समय सीमा जारी, तिप्लाटा नाका पुनः सञ्चालनमा, पाँच थरमा बाढ़ी पहिरोको कहर, याङवरका स्थानीय समस्यामा।
3: खवासको दुईटा घर बगाएको अनि माथि दुईटा घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्त्य सारिएको, तीन नम्बर वडामा तीनटा घर बगाएको क्षतिग्रस्त।
0: र चीनको कोइला खानी विस्फोटमा 90 जनाको मृत्यु, संयोग कामदार प्रभावित, काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्रेस काउन्सिलको अध्यक्षको पदपूर्तिका लागि दरखास्त आह्वान भइरहँदा कस्ता अध्यक्ष छनौट होलान् भनेर चासो व्यक्त भइरहेका छन्। प्रेस काउन्सिल सक्षम, स्वायत्त र अधिकार सम्पन्न भयो भने समाज र सरकारसँग संचारकर्मीको प्रत्यक्ष द्वन्द पनि कम हुन्छ। राज्यका अन्य निकायले पत्रकारलाई दुःख दिन सक्दैन, पत्रकारले पनि एउटै नियामक निकायको संहिता र नियम पालना गरे पुग्छ। काउन्सिल अर्धन्यायिक प्रकृतिको निकाय हुनाले ती काम गर्न सक्ने पदाधिकारी छनौट हुनु अत्यावश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: आजदेखि पर्सीसम्म तीन दिन तराईका धेरै स्थानमा तातो हावाको लहर अर्थात लू चल्ने सम्भावना देखिएकाले विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि अनुरोध गरेको हो। महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानहरूमा तातो बढ़ने जनाएको छ। अधिकतम तापक्रम 38 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियससम्म वा सो भन्दा बढ़ी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध समेत गरेको छ। सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुकेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्दी र कपिलवस्तु रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
6: विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भूभागहरूमा चाहिँ अलिकति तातो हावाको लहर चल्न सक्ने सम्भावना चाहिँ बढ़ी छ र जुन सुदूरपश्चिम प्रदेशको पहाड़ र लुम्बिनी प्रदेशको पहाड़ी भूभागहरूमा विशेष गरी तल्लो पहाड़ी चुरेको पहाड़ी भूभागहरूमा चाहिँ अथवा भ्याली खोँचहरूमा चाहिँ तातो दिन हुन सक्ने सम्भावना देखिन्छ भने अन्य जुन क्षेत्रहरू छ देशको अन्य भूभागहरू छ जस्तै अब कोशी मधेस बागमती गण्डकी र जुन कर्णाली प्रदेशको पनि पहाड़ी हिमाली भूभागहरूमा चाहिँ बाटो लाग्ने पानी पर्न सक्ने सम्भावना छ। तापक्रम बढे पनि केही समयपछि विशेष गरी अपराह्नपछि चाहिँ ठाट हुन सक्ने सम्भावना चाहिँ देखिन्छ।
5: विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिर चर्को घाममा नजाने, हल्का सुतीको कपड़ा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने टोपी लगाउन पनि सुझाव दिएको छ। त्यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ जुस शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्य कर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन सक्ने समेत डाक्टरहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै डाक्टर रोशन झाले भन्नुभयो,
1: एउटा कुरा के बुझ्नुपर्छ भने 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ़्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40 डिग्री सेन्टिग्रेड भन्दा बढ़ी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपड़ाहरू लाउनुपर्छ। अनि त्यसमा चाहिँ तपाईँको कस्तो भने अलिकति पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ। सो बच्चाहरू स्कूलमा अहिले चाहिँ एसेम्ब्लीमा या कुनै स्पोर्ट्सहरू भइरहेको हुन्छ, बिहान तिनीहरूलाई गेम्स खेलाइरहेको हुन्छ होइन, आजकल त एक्स्ट्रा करिकुलम भनेर विभिन्न किसिमका गेमहरू पनि खेलाउँछन्। त्यसमा चाहिँ अब बाबुहरू आउँदाखेरि भन्छन् आज त पापा तीन चारजना ढल्यो, भावलाई पनि गाह्रो भइरहेको हुन्छ। सो यस्तोमा हामीले के भन्छौँ भने गर्मी यदि बाहिरी टेम्परेचर बढ़िरहेछ भने त्यस्तो अवस्थामा हामीले कि सेड भएको ठाउँमा एसेम्ब्ली गर्नु पर्यो, बच्चाहरूले पानी प्रोपर खाएछ कि छैन, अत्याधिक मात्रामा बच्चाहरूले पानी खानलाई हामीले चाहिँ इन्करेज गर्नु पर्यो। अर्को चाहिँ हामीले चाहिँ सक्दो यदि बढ़ी गर्मी छ भने बाटोमा जस्तो बसमा आउँछन् बसहरू एसी छैन होइन, कतिपय बच्चा हिँडेर स्कूल जान्छन् होइन, त्यस्तो अवस्थामा छाताहरू ओढेर जाने। यदि 40 भन्दा माथि टेम्परेचर छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 दिन चाहिँ बिदा राख्नु नै उत्तम उपाय हो गर्मीबाट जोगिने भनेको।
5: नेकपा एमाले भित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै गएको छ। पछिल्लो शीर्ष नेताहरूबाट एमालेमा नेतृत्व परिवर्तनको माग बढ़दै गएको हो। हिजो पछिको सचिवालय बैठकमा नेता विष्णु पौडेल र पृथ्वी शर्मा गुरूङले नैतिकताको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभएको थियो। बैठकमा शीर्ष नेताहरू नै चुनावमा तेस्रो पार्टी हुनुमा नेतृत्व नै जिम्मेवार रहेको भन्दै सांगठनिक पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने अडान समेत राखेका थिए। नेता ईश्वर पोखरेलले पनि आत्मसमीक्षा र पुनर्गठनको बाटो अवलम्बन गर्न सुझाव दिनुभएको छ। आज बसेको बैठकमा पनि राजीनामाको विषय उठेको छ। नेताहरू योगेश भट्टराई, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले अध्यक्ष ओलीले राजीनामा दिनुको विकल्प नभएको समेत बताएका छन्। एमाले उपमहासचिव लेखराज भट्टले बैठकका बारेमा जानकारी दिँदै भन्नुभयो,
7: पार्टीको अनुशासन विधि पद्धतिमा जे दिनुपर्ने हो त्यो दिनुपर्छ। बाहिर आफ्ना लागेका विषय वस्तुहरू हाम्रो कमिटी छ, त्यो कमिटीमा गर्ने कुरा हुन्। कमी कमजोरीहरू कहाँ कहाँ छन् त्यसको समीक्षा गरेर जान सच्याउनु पर्ने हो। ज जसका छन् ती कमी कमजोरीलाई हटाएर पार्टी एकमना एकता एकताबद्ध भएर अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ त्यो संकट जे छ आइलागेको त्यो संकटका विरूद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
5: नेता अष्टलक्ष्मी साकेले पनि सामाजिक सञ्जालमा लेखेर अध्यक्ष ओलीको राजीनामाको माग गर्नुभएको छ। पार्टीलाई पुनर्जीवित गर्न अध्यक्ष ओलीको राजीनामाको विकल्प नभएको उहाँले बताउनु भएको हो। पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता खुलाएसँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस चुलिएको छ। 11 महाधिवेशन सम्पन्न भएको एक वर्ष नबित्दै पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चल्नुलाई कसरी लिन सकिन्छ? राजनैतिक विश्लेषक श्याम श्रेष्ठले सीआईएनसँग भन्नुभयो,
2: जुन पराजय भोग्यो नि एमाले त्यहीदेखि यो कुरा उठेको थियो। सबभन्दा अगाडि पनि यो कुरा थियो तर मनमा कुरा उठाउन नसक्ने स्थिति अगाडिपट्टि परेर सबैले डराएको स्थिति भयभीत स्थिति त्यस्तो खालको स्थिति हो। अब अहिले चाहिँ अब उनीहरू चाहिँ डरबाट अलिकति माथि उठेर कुरा उठाउन खोजेको स्थिति त्यो हो। त्यहाँ नेतृत्व परिवर्तन हुनुपर्छ भनेर अब अलि अगाडिदेखि नै कुरा थियो तर त्यो अगाडि आउन सकेको थिएन, अहिले आएको मात्रै हो।
5: जस्तो चुनावलाई मात्रै लिन सकिन्छ या अरू कुनै त्यस्ता कारण हुन सक्छन्?
2: त्यो पार्टी विधानमा 70 वर्ष पुगे पछाडि नेतृत्व छोड्ने भन्ने कुरा थियो र त्यो कुरालाई योभन्दा अगाडि नै सच्याएर फेरि केपी ओली नै कन्टिन्यू गर्ने भन्ने कुरा गरियो। त्यो कुराप्रति अब गर्न त गरियो तर सन्तोष चाहिँ अब युवा नेताहरूको थिएन किनभने उनीहरूको पालो चाहिँ कहिले पनि नआउने भयो बरुन्जेल पनि नआउने भयो भनेर भन्ने खालको मनस्थिति त्यहाँ भइरहेका म बुझ्छु होइन
5: के त्यसो भए नेकपा एमालेको नेतृत्व परिवर्तनको बहस अहिलेको समयमा आउँदा उपयुक्त हो या अरू कुनै हुनुपर्ने
2: त्यो सबै पार्टीमा एमालेको मात्र कुरा होइन एमाले माओवादी नेपाली कंग्रेस सबैतिर नै नेतृत्व परिवर्तनको लागि त्यो आवाज उठेको स्थिति हो कंग्रेसमा चाहिँ त्यो लागू भयो अरूमा चाहिँ भएन त्यति मात्रैको कुरा हो सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब त्यही पार्टीका मान्छेले विचार गर्नु पर्यो
5: नेपाली कंग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेश स्तरीय परामर्श कार्यशालाबाट 28 बुधे कोशी संकल्प सार्वजनिक भएको छ संकल्प पत्रमा कोशी प्रदेशको पहिचान भाषा संस्कृति कृषि पर्यटन र प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिँदै समावेशी विकासमा जोड़ दिएको छ साझा खबरमा अब विदेशका खबर उत्तरी चीनमा एक कोइला खानीमा भएको भीषण विस्फोटमा 90 जनाको मृत्यु भएको छ सान्सी प्रान्त स्थित लिउ सेनु कोइला खानीमा ग्यास विस्फोट हुँदा आग लागि भएको थियो दुर्घटनाका समयमा खानीभित्र 247 कामदार रहेको चिनिया संचार माध्यमले जनाएका छन् अब अन्त्यमा खेल खबर काबा महिला भलिबल च्याम्पियनशीपमा भारतले लगातार दोस्रो जीत निकालेको छ त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर हलमा आज भएको समूह एको खेलमा भारतले मालदिव्सलाई 25-9 25-14 र 25-17 पराजित गरेको हो पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई 3-2 पराजित गरेको थियो मालदिव्सको यो लगातार दोस्रो हार हो दुई जीतपछि भारत 5 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ भारतले समूहको अन्तिम खेल सोमबार किर्गिजस्तानसँग खेल्नेछ
0: पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बन्न सफल
8: स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिनलाई अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी जाँच गर्नलाई चाहिँ स्वास्थ्य संस्थामा पठाउँछ हाम्रो गाउँमा सबैजनाले त्यही सेवा लिनुहुन्छ
0: मातृ तथा शिशु मृत्युदर कम हुने अपेक्षा रिपोर्टसँगै देउरागीत नेपालको पहिचान बन्दै विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
10: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
9: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
9: अनुहार हड्डी भाँचिएको जोड्ने
11: दाँतको एक्सरे सेवा
9: सामान्य तथा जटिल दाँत निकाल्ने
11: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
9: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
11: मेसिनबाट जरेदेखि दाँत फरिने
9: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
11: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
9: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
11: साथै
10: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
11: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
12: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082562707

0: पदार्थहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी
2: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
2: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहाले
2: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
3: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: अहिले जम्मा एक नम्बर वडामा तिनटा झोपु झोलुङ्गी पुल बगाएको खवासको दुईटा घर बगाएको अनि माथि दुईटा घर पनि बस्न नहुने गरी क्षति पुर्याएको त्यहाँको मान्छे अन्त्य सारिएको तीन नम्बर वडामा तिनटा घर बगाएको क्षतिग्रस्त अनि एउटा महादेव थान भनेर एउटा मन्दिर निर्माण गर्दै गरेको त्यो पनि सबै बगाएको त्यहाँ कि यो मध्यपारी लोकमाग जो दार्चुलादेखि चुवा भन्जाङ भारत सिक्किमसँगको सिमाना त्यो बाटो चाहिँ सम्पूर्ण बाटोहरू अवरुद्ध आवाज जात नै बन्द भएको अहिले गाउँपालिकाले हामी जान सक्ने अवस्था भएन वडालाई जिम्मेवारी दिएर सुरक्षित ठाउँमा उहाँहरूलाई राखिएको छ अनि अब त्यहाँ के हुन्छ उहाँलाई घाँस बाँस कपास आवश्यकता कुराहरूलाई चाहिँ पालिकाले हेरिरहेछ
7: सड़क डिभिजन कार्यालय नेपालगंजको जमुनाहा नेपालगंज कोहलपुर चिसापानी सड़क खण्डमा पर्ने सड़क सीमाभित्रका अनाधिकृत संरचनाहरू हटाउन परिपत्र गरिएको छ कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै 30 दिनभित्र संरचना हटाउन निर्देशन दिएको छ ताप्लेजुङको तिमलाता नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ फतलानुङ गाउँपालिका सातका वडाध्यक्ष छेतेन लामाका अनुसार ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बनेको छ यो सँगै पाल्पामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिने सुनिश्चितता भएको हो यसले घरमै असुरक्षित प्रसूति गर्ने पुरानो अभ्यास मेटाउँदै मातृ तथा शिशु मृत्युदर कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ
8: लुम्बिनी प्रदेश सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड 2080 पूरा गरेपछि पाल्पालाई औपचारिक रूपमा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरिएको छ जिल्लाका सबै 10 स्थानीय तहले आवश्यक सूचक पूरा गरेपछि पाल्पाले यो ऐतिहासिक उपलब्धि हासिल गरेको रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राणा बताउनुहुन्छ
9: गाउँपालिका भित्रको भटी सेन्टर अथवा अन्य प्रसूति गर्ने ठाउँमा चाहिँ सुत्केरी भएकोलाई हामी एकिन गर्छौँ एकिन गरिसकेपछि हामी घर दैलो अभियान सञ्चालन गर्छौँ जहाँ हामीले सुत्केरी कहाँ भएको हो र कतिपटक सुत्केरी जाँच भयो घर दैलो अभियानमा सबै कुरा सोध्छौँ त्यसपछि स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछौँ कार्यालय पाल्पाले पनि फेरि पुनः यो ठिक छ कि छैन एकिन यो यथार्थ हो कि होइन भनिसक्यो भनेर एकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ खास गरेर चाहिँ लुम्बिनी प्रदेशले छुट्टै प्रजनन सम्बन्धी एउटा छुट्टै ऐन बनाएको छ कार्यविधि बनाएको छ हामीले त्यसैमा टेकेर चाहिँ यो पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेका छौँ
8: घोषणासँगै पाल्पामा ग्रामीण स्वास्थ्य स्वयं सेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको छ गाउँघरमा पुगेर गर्भवती महिलालाई नियमित गर्भ जाँच स्वास्थ्य संस्थामै प्रसूति र सुत्केरी सेवा लिने प्रेरित गर्ने काम स्वयं सेविकाले गर्दै आएका छन् तेलगाकी स्वास्थ्य स्वयं सेविका सिर्जना विष्ट यस घोषणासँगै जिम्मेवारी बढेको बताउनुहुन्छ
10: गर्भवती महिलालाई हामीले गर्भमा बच्चा रहेदेखि चेक गर्न पठाउँछौँ प्रसूति हुने बेलामा पनि स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिनलाई अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी जाँच गर्नलाई चाहिँ स्वास्थ्य संस्थामा पठाउँछ हाम्रो गाउँमा सबैजनाले त्यही सेवा लिनुहुन्छ
8: पूर्ण संस्थागत प्रसूति सेवायुक्त बन्न प्रत्येक वडाले मापदण्डका सूचक 90% भन्दा माथि पूरा गरेको हुनुपर्छ यसपछि पालिका र जिल्ला तहबाट पटक पटक अनुगमन तथा मूल्याङ्कन गरिन्छ सबै सबै प्रक्रिया पूरा भएपछि मात्रै पालिकालाई पुनः संस्थागत प्रसूति सेवायुक्त घोषणा गरिन्छ। बङ्गनासकाली गाउँपालिका भने 2076 सालमै पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भइसकेको थियो। स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी,
11: बङ्गनासकाली गाउँपालिका 2076 सालदेखि नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका हो। हामीले हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ। यस वर्ष पनि हामीले यो पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर पालिका जिल्लामा पेश गरिसकेपछि जिल्ला पनि घोषणा भएको छ। हामीले पालिका सुनिश्चित गर्यौँ र पालिका सुनिश्चित गरिसकेपछि जिल्लामा सबै पालिकाहरू पेश गरिसकेपछि जिल्ला घोषणा चाहिँ भएको छ।
8: यस घोषणाले पाल्पामा स्वास्थ्यका सूचकहरू कर्मश सुधार हुँदै गएको देखाउँछ। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारूले पाल्पाले नेपालमै पहिलो पटक यस्तो उपलब्धि हासिल गर्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले अब प्रदेशका बाँकी 11 जिल्लालाई पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गर्दै लुम्बिनीलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
12: पाल्पा जिल्लाले आज पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला हामी नेपालमै पहिलो घोषणा गरिरहँदाखेरि अब पाल्पा जिल्लाबाट शुरूआत भएर अब बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौँ।
8: नेपालको जनगणना 2078 अनुसार देशमा मातृ मृत्यु दर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 छ। यो अवस्थामा पाल्पाको उपलब्धिलाई मातृ तथा शिशु स्वास्थ्य सुधार तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। मापदण्ड अनुसार कम्तीमा 90% गर्भवती महिलाले 4 पटक गर्भ जाँच गर्नुपर्ने र 95% स्वास्थ्य संस्थामै दक्ष स्वास्थ्य कर्मीबाट प्रसूति सेवा लिनुपर्ने व्यवस्था छ। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुदूरपश्चिमको देउडा गीतप्रतिको मोह बढ्दो तर प्राथमिकता कम।
13: रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या, युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या मलाई चाहिँ। कल्चरल हुन्छ नि, ब्याक टू कल्चर क्या।
7: केही युवा कलाकारहरू देउडाको प्रचार र संरक्षणमा जुट्दै विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
16: सम्पर्क स्थान घोराइचौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
17: फोन नम्बर 082-563-479,
16: मोबाइल नम्बर 98-494-67-487।
18: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
19: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
18: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
19: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
18: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
19: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
18: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
19: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
20: हाइतानी लान्छु झुमकी जसो होला होला।
21: यो गीत चाहिँ निकै रुचाइयो होइन, चारैतिर
22: एकदम चर्चामा आएको गीत हो होइन। यो शब्द पनि अनि यो संगीत होइन लय साह्रै मिठो के यसमा। यो गीत गाउँदाखेरि चाहिँ तपाईँले थप बढी चर्चा पाउनुभयो।
21: झुम्कीलाई मैले बनाउँदाखेरि जस्तो झुम्की हो झुम्की म तम्रै हुम्की होइन घाँटीकै नौगेडी बनाउँकी दैलेख पनि त हाम्रो एउटै कल्चरल सिमिलारिटी छ नि त। दैलेख तली खेलने भने देउडा खेल्ने होइन, त्यो थली भनेको मैदान ठाउँ। दैलेख तली खेलने थली तुमलाई म पियारी भनौँ कि। अनि 40 घट्टको ढुङ्गो टुटी बाइग्यो खोला, पानी लान्छु ओए झुम्की जसो होला होला होइन। अब यो शब्द टिपिकल्ली हाम्रो डोटी डनेलधुरा अछाम बझाङ त्यहीँको होइन हाम्रो सुदूरपश्चिमै शब्द हो. यो गीतको फेरि अनौठो कहानी छ. यो गीत अहिले आएको होइन, यो पाँच वर्ष अगाडि आएको, पाँच वर्ष अगाडिको सिर्जना हो यो. तर चर्चा चाहिँ अहिले पायो यो गीतको चाहिँ यस्तो भएको हो. जस मलाई चाहिँ के लाग्छ भने मैले हरेक सिर्जनामा मेहनत गर्छु. अब अडियन्सहरूको डिमाण्ड अनुसार चाहिँ म आफू पनि देखिएको छु बिङ एज अ पार्ट अफ आर्टिस्ट होइन, भिडियो आर्टिस्टको रूपमा.
22: तपाईँलाई देखिन कतिको मन लाग्छ नि?
21: होइन मलाई चाहिँ यस्तो के मलाई माया गर्ने मान्छेहरूले मलाई चाहिँ इन्सपायर गरिरहेछ क्या, तपाईँले पनि आउनु पर्यो टाइपको. फेरि म चाहिँ कस्तो भने त्यो मान्छेले भनिदिँदाखेरि मक्क परिहाल्छु.
22: जस्तो सुदूरपश्चिममा त अघि भने जस्तै देउडा गीतहरू, ठाडी भाका गीतहरू मन पराउने होइन. अब युवा पुस्ताहरू अलिकति आधुनिकतिर जाँदैछन् कि होइन, युवाले यो देउडा गीतलाई नबुझेको हो कि?
21: तर सिचुएसन ठ्याक्कै अपोजिट भइदिइरहेछ क्या अहिले चाहिँ. जस्तो हाम्रो टिपिकल देउडा पनि होइन करोड क्लब भन्दा माथि गइसक्यो होइन, करोड भन्दा माथि भ्यूहरू छ क्या टिपिकल देउडाको पनि. दुई तिन वर्षमै होइन, त्यो करोड भन्दा माथि हेर्ने दर्शक भनेको त समग्र नेपाली नै हो नि त. भने अहिले एक्ज्याक्ट कस्तो छ भन्नुहुन्छ भने रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या, युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या मलाई चाहिँ. कल्चरल हुन्छ नि, ब्याक टु कल्चर क्या, होइन पहिला वेस्टर्न होइन पाश्चात्य संगीतको प्रभाव थियो तर अहिले ब्याक टु कल्चर क्या, आफ्नै जुन ओरिजिन होइन, आफ्नो जुन ओरिजिनल कल्चर हो नि, कल्चरल म्युजिक हो नि, त्यतातिर फर्किरहेको देख्छु मैले चाहिँ. त्यो भएर टिपिकल चिजहरूको पनि मार्केट त्यस्तै छ.
22: जस्तो कतिपय अहिले पछिल्लो समयमा भाइरल भन्ने शब्द छ नि होइन, यो भाइरलले धेरैलाई राम्रो ठाउँमा पनि पुगाएको छ. अनि यो सामाजिक सञ्जाल भाइरलले गर्दाखेरि मान्छेहरू पछारिएको पनि छ नि त होइन.
21: कस्तो छ भने भाइरल भने कस्तो भन्नुहुन्छ नि, यो भनेको शब्द नै तपाईँको शब्दमै क्लियर डेफिनेसन छ क्या. भाइरल भनेको जस्तो हामी भाइरल ज्वरो हुन्छौँ नि, भाइरल ज्वरो भन्छौँ, ज्वरो व्यापक आउँछ क्या, तर एन्टिबायोटिक खाइदियो भने ठिक हुन्छ क्या. तर त्यस्तै भाइरल फेरि कति युगपछि आउने हो फिक्स नै हुँदैन, अथवा कति वर्षपछि त्यो भाइरलबाट आफू इन्फेक्टेड हुने हो भन्ने थाहा हुँदैन क्या. अब एउटा सिर्जना अथवा एउटा केही चिज भाइरल होला, तर त्यसको तपाईँको एउटा आर्टिस्टिक भ्याल्यु कति छ भन्ने कुराले डिटरमाइन गर्छ क्या. जस्तो मेरो झुम्की त्यतिखेर मान्छेले मन पराए, त्यसपछि अहिले त्यस मन पराउने क्रम चाहिँ चलिरहेकै छ क्या होइन. जस्तो अब झुम्की सुदूरपश्चिमको टोन हो नि त, सुदूरपश्चिमको रङ्ग छ नि त. अब म पूर्वमा पनि सुन्छु, झापामा पनि बजिरहेको
22: हो. यो गीतहरू जस्तो पूर्वेली गीतहरू अलिक कम सुन्थ्यो पहिला, अहिले त अब पूर्वेली गीतहरू पनि सुन्न थाले. जस्तो देउडा गीतहरू चाहिँ हाम्रो सुदूरपश्चिममा मात्रै सुन्छन् होला कि, या पूर्वतिर पनि यो देउडा गीत सुन्छन् होला जस्तो लाग्छ तपाईँलाई?
21: ए होइन, सिर्जना चारैतिर सुनिरहेको छ, देउडा गीतहरू चारैतिर सुनिरहेको. जस्तो कतिपय हाम्रो टिपिकल देउडा गीतहरू पनि त पूर्वतिर बजिरहेको सुन्छु क्या म होइन. त्यो भएर कस्तो छ नि, हाम्रो सुदूरपश्चिमको एउटा मलाई लाग्छ होइन, मेरो संस्कृति हो, मेरो हुन्छ नि, मेरो संस्कृति हो, मेरो म्युजिकल एउटा क्षेत्र हो त्यो होइन. अब हाम्रो देउडाको एउटा मिठास बेग्लै छ क्या होइन, टिपिकल टाइपमा चिजहरूमा एउटा छुट्टै मिठास छ. अझ शब्द नबुझे पनि त्यो शब्द उच्चारण शैली डिफ्रेन्ट छ होइन, त्यो कारणले सबैतिर सुन्छ.
22: हामीले यो सुदूर कर्णालीको कुरा गर्दै गर्दा फेरि पनि सुन्ने श्रोताहरूले गीत गाइदिन होला. त्यही भएर
21: हाम्रो सुदूरपश्चिमेली भाषामा लेखिएको गजल रेकर्ड गरेका थिए, त्यही म गुनगुनाउन चाहे. स्याउली हाले रुमालमी मुफर्किन बेला भयो,

तराईमा तीन दिनसम्म लूको जोखिम, लुम्बिनी सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म तापक्रम पुग्ने चेतावनी, डाक्टरहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। कांग्रेसद्वारा कोशी संकल्प सार्वजनिक, समावेशी विकासमा जोड़, एमालेभित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनीतिक विश्लेषकहरूको दावी रहेको छ। र चीनको कोइला खाने विस्फोटमा 90 जनाको मृत्यु, सयौं कामदार प्रभावित भएका छन्। काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित भएको छ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: पार्टी सदस्यताको विवादले बारम्बार रासोपाको बैठकमा फूलदंगा, कांग्रेसको देउबा समूहका नेताको पद बार्गेनिङले समस्या, एमालेमा ओलीको विकल्प खोजिँदै।
0: भोलि र पर्सि पनि अत्याधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन आग्रह, चर्को घाममा बाहिर ननिस्कन चिकित्सकको सुझाव।
1: संखुवा सभाको मकालुमा पहिरोले भेडीगोठ पुरिदा 200 बढ़ी भेडा बेपत्ता, एससीको नतिजा पुनर्योगका लागि उत्तर पुस्तिका खोज्न शुरू, 33,000 निवेदन।
0: अमेरिकाद्वारा नयाँ अध्यागमन नीति घोषणा, ग्रीन कार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने।
1: र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालको पहिलो जित, आईपीएल क्रिकेटमा पंजाब विरूद्ध लखनऊ टस हारेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पार्टी सदस्यताको विवादले बारामा हुलदंगा भएको छ। बारा जिल्लाका संस्थापक अध्यक्ष चन्दन स्वर्णकार सहित 15-16 जनाको सदस्यता खारेज गरिएपछि आज कलयमा आयोजित विस्तारित बैठकमा पुगेका जिल्लाका 4 सांसदहरूमाथि नै कार्यकर्ताले आक्रोश पोखेका छन्। संस्थापक पक्षमाथि दबाव सिर्जना गर्न खोजेको आरोप लगाउँदै आक्रोशित कार्यकर्ताले सांसदहरू क्षेत्र नम्बर 4 रहबर अन्सारी, क्षेत्र नम्बर 3 अरविन्द्र शाह, क्षेत्र नम्बर 1 गणेश धिमाल र क्षेत्र नम्बर 2 चन्दन सिंहलाई बैठक स्थलबाट बाहिर निस्कने अवस्था सिर्जना गरेका हुन्। सांसद धिमालले भने कार्यक्रम सकिएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा बाहिर निकालेको बताउनु भएको छ। दृश्यलाई केही संचार माध्यमले अतिरञ्जित गर्दै गलत प्रचार गरेको उहाँको टिप्पणी छ।
3: मलाई त्यहाँ देखियो, कुनै भिडियो हेर्नुभयो हजुरहरूले? भाग्दाखेरि त दुई हात अगाडि पछाडि हुनु पर्ला, लखनीमा अगाडि चार हात पछाडि होला, भागीमा उनीहरू दुई हात अगाडि होलान्, होइन? के भनिया आएको छ भाग्य भने त्यही उसमा आधिकारिक रूपमा कार्यक्रम सम्पन्न भएर 600-700 भन्दा बढी प्रतिनिधिको बीचबाट निस्किँदै गर्दाखेरि सुरक्षाकर्मी र याद हाम्रो पार्टीको र्याडका साथीहरूले हातले लामबद्ध गरेर निकाल्दै गर्दा त्यो भिडबाट छिचल्दै गर्दा निकालेकोलाई भिडलाई भिडियोलाई भागेको भनेर बनाउँदा अब यसमा आफ्नो तरिकाले मिडियाहरूले राखिरहनु भएको छ। त्यसै पनि भागेको होइन, कार्यक्रम सकिसकेपछि अहिले पनि आएर अहिलेको मिटिङ मान्य लगायत केन्द्रबाट आएको साथीहरू जिल्लामै छौँ।
0: रासोपाका निवर्तमान सभापति श्री भगवान महतोले भने सांसदहरूले आफ्नो सुरक्षामा खटिएका प्रहरीसँगै बाउन्सर ल्याएर शक्ति देखाउन खोजेको आरोप लगाउनु भएको छ। सांसदहरूकै सक्रियतामा संगठनमाथि हस्तक्षेप गर्न खोजिएको भन्दै उहाँले सत्य तथ्य छानबिनको समेत माग गर्नुभएको छ। उहाँले संगठन हाइज्याक गर्ने प्रवृत्ति विरूद्ध आफूहरूले अझै पनि प्रतिवाद गर्ने थाहा संसार नेटवर्कसँग बताउनुभयो।
4: के हो कि सत्य तथ्य छानबिन हुनु पर्यो सर, होइन? सांसद मान्यजीहरूले आफ्नो त्यो गरेर होइन, अब केन्द्रीय कार्यालय त आउनु पर्दैन, उहाँहरू काठमाडौँ नै बस्नुहुन्छ, प्रभावित पारेर दुमुटा आरोपहरू ल्याएर संगठनले हाइज्याक गर्न खोज्नु भइरहेछ भने त्यसको हामी घोर विरोध गर्छौं।
0: चुनावको बेला आर्थिक चलखेल गरेको, अरू दललाई सघाएको लगायतका आरोपमा पार्टीको केन्द्रीय अनुसन्धान आयोगको सिफारिशमा गत वैशाख 30 बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकार सहितको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो, तर प्रमाण बिना कार्यवाही गरिएको भन्दै उनीहरूले दोषी करार गर्न चुनौती दिएका छन्।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि अहिले सदस्यता विवादले दुई पक्ष आमने सामने भएका छन्। सभापति गगन थापाले सदस्यता वितरणमा असहयोग गर्ने वडा सभापतिलाई हटाउने चेतावनी दिएपछि पूर्व सभापति शेरबहादुर देउवा समूहका नेताहरूले आपत्ति जनाउँदै आएका छन्। आज बिहान विराटनगर स्थित शेखर कोइरेलाको निवासमा पुग्नुभएका सभापति थापाले पार्टीको विधान अनुसार नचल्ने जो कोहीलाई पनि कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आज पनि नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने चेतावनी दिनुभयो। त्यसको केही घण्टामै नेता मोहन बस्नेतले पार्टी सभापति थापालाई चेतावनी दिनुभएको छ। देउवा समूहको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीका नेता तथा कार्यकर्तालाई निष्कासन गरेर आफू अनुकूल नियुक्ति गर्न खोजिए सानेपाबाटै नेतृत्वलाई हटाउने अवस्था आउने चेतावनी दिनुभएको हो। यसअघि सुर्खेत पुगेर पूर्व उपसभापति पूर्णबहादुर खड्काले पनि यही विषयमा आपत्ति जनाउनु भएको थियो। संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउन आफूहरू सधैँ तयार रहे पनि इतरले न्यू खोजिरहेको दावी गरिरहेको छ। संस्थापन पक्षका नेता तथा पार्टी प्रवक्ता देवराज चालिसेले कुनै आग्रह पूर्वाग्रह नराखी सबै पक्षसँग छलफल गर्न र जिम्मेवारी दिन आफूहरू तयार रहेको बताउनुभयो। देवा समूहका पुराना नेताहरूको पदका लागि बार्गेनिङ बढ़ेपछि विधानले नचिनेका पद सृजना गरेर जिम्मेवारी दिन नसकिने उहाँको भनाइ छ।
5: अधिवेशनको सुनिश्चितता गर्ने प्रणालीको लागि छलफल गर्न सकिन्छ। सदस्यताको वितरणदेखि लिएर सबै चिज कहाँ कहाँ शंका लागेको उहाँहरूलाई आफू प्रायस्कृत हुन्छु भन्ने लागेको ती कुराहरूमा सहभागी र सुनिश्चित गर्न सकिन्छ। तर विधानले नचिनेका पद विधानले व्यवस्था नगरेका संरचनाहरू समाधान लागू गर्न सक्दैन। प्रश्न के भन्छ भने पार्टीमा उपलब्ध भएका संरचनामा हामीले कुनै आग्रह समायोजन गर्न हामी तयार छौं।
1: देउबा समूहले भने संस्थापन पक्षले आफूहरूसँग सम्वाद गर्न नचाहेको आरोप लगाएको छ। देउबा समूहका नेता श्याम घिमिरेले हालै सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, नेता पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालासँग भेटवार्ता भएको जानकारी दिनुभयो। उक्त भेटमा भोलिपल्ट पुनः बसेर विवाद टुंग्याउने सहमति भएको पनि त्यसपछि सम्पर्कविहीन बनेको नेता घिमिरेको दावी छ। फोन सम्पर्क गर्दा समेत संस्थापन पक्षबाट कुनै प्रतिक्रिया नआएको उहाँले बताउनुभयो।
6: एकतापाका लागि मारूबाट त्यस्तो औपचारिक प्रस्ताव केही पनि भएको छैन। उहाँहरूले योभन्दा अगाडि लगभग 15 दिन अगाडि पूर्ण खड्का र डाक्टर शेखर कोइरालासँग भेट गर्नुभएको थियो। लगभग सवाल र पूर्ण ढङ्गले नै कुराकानी भयो। भोलि आएर कुरा टोक्नुहुने भनेर उहाँहरू हिँड्नुभयो त्यहाँबाट। त्यसपछि उहाँहरूले आउँदा पनि आउनु भएन, फोन पनि गर्नु भएन, फोन गर्दाखेरि रिसिभ पनि गर्नु भएन, म्यासेजको पनि रिसिभ गर्नु भएन। भनेपछि उहाँहरूले रेस्पोन्स गरेको देखिएन।
1: विशेष महाधिवेशनपछि उत्पन्न भएको कांग्रेसभित्रको विवाद अझै समाधान हुन सकेको छैन। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वलाई अदालतले आधिकारिकता दिएको एक महिनाभन्दा बढ़ी भइसक्दा पनि पार्टीभित्र समानान्तर गतिविधि जारी छन्।
0: अर्को विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भने भोलि सकिने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा हिजो शुरू भएको बैठकको दोस्रो दिन आज 6 घण्टासम्म चलेको बैठकमा महासचिव, 3 जना उपमहासचिव र 5 जना सचिवहरूले धारणा राखेका छन्। 19 सदस्यीय सचिवालयमा 9 जना सचिव छन्। 4 जना सचिवले भोलि धारणा राखेपछि अध्यक्ष ओलीले निर्देशनात्मक भनाई राख्ने र बैठक सकिने उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ। त्यसपछि कार्यविभाजन, कार्यदल गठन गर्ने लगायतका 11 एजेण्डामाथि निर्णय गरेर बैठक सकिनेछ। आज दिनभर को बैठकपछि भट्टले हिजोको बैठकमा भएका विषय अतिरञ्जित तरिकाले संचार माध्यममा आएको भन्दै आपत्ति जनाउनुभयो।
7: अब हिजो कैयौं बैठकमा भएका चीजहरू अलि अतिरञ्जित पाराले बाहिर आएका छन्। मलाई के लाग्छ भने म जुन स्कुलिङबाट आएको छु, हरेक चीजहरू बैठकमा गरिने कुरा ती के हुन्छन् भने त्यहाँभित्र विभिन्न प्रवृत्तिहरू आउँछन् र ती प्रवृत्तिमा बोल्ने भन्ने लागेका विषयवस्तु हुन्छन्। तर त्यसलाई चाहिँ हामीले जे पार्टीको मुख्य लाइन हो त्यो लाइन बाहेक बाहिर बोल्नुहुन्न भन्ने लाग्छ मलाई।
0: हिजोको बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादल बाहेकका चारजनाले निर्वाचन हारको जिम्मा लिँदै मार्ग प्रशस्त गर्न ओलीलाई सुझाव दिएका थिए। अरू बहुमत पदाधिकारी तटस्थ बसेका थिए। ओली र पृथ्वी सुब्बा गुरूङ बीच भने नेतृत्व छोड्ने विषयमा सवाल जवाल वा चर्का चर्किने भएको बताइएको थियो। त्यससँगै ओली सचिवालयमै अप्रबन्धमा पर्ने अवस्था बनेको छ, तर भट्टले बैठकको भाव ओलीलाई नै निरन्तरता दिएर जानुपर्छ भन्ने आफूले देखेको तर्क गर्नुभएको छ।
7: नेतृत्वलाई राजीनामा गरिहाल्नु पर्छ भन्ने आजको भाव के थियो भने नेतृत्वकै अब हाम्रो पार्टीभित्र जे समस्या छ त्यसको समाधान अध्यक्षकै नेतृत्वमा समाधान गरेर फेरि उहाँकै कमान्डमा अघि बढ्नु पर्छ भन्ने नै भाव थियो मेरो बुझाइमा त्यो लाग्छ।
0: एमालेकी नेत्री अष्टलक्ष्मी साकेले पनि आज सामाजिक सञ्जाल मार्फत ओलीलाई सम्मानपूर्वक अध्यक्ष पदबाट विदा लिन आग्रह गर्नुभएको थियो। विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएसँगै ओलीमाथि राजीनामाको दबाव बढ़ेको, तर भण्डारीले मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आज काठमाण्डुमा आयोजित मीडियामा मदन भण्डारी विमर्श तथा बहस कार्यक्रममा पार्टीको नेतृत्व परिवर्तनबारे मुख खोल्नु भएन। भण्डारीको विचार र योगदान आज पनि नेपाली राजनीतिमा सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभएकी विद्याले सचिवालय बैठकको तापक्रम बारे कुनै अभिव्यक्ति नै दिनु भएन। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढ़ी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपालस्थित बैंकमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np
8: गुणस्तरीय प्लम्बिङको पर्पर
9: मार्बल कास्टी पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: पछिल्लो केही दिन यता गर्मी बढ़ेको छ। भोलि र पर्सी तराईमा अत्यधिक गर्मी हुनका साथै तातो हावाको लहर चल्ने सम्भावना छ। दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मी हुने सम्भावना छ। अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैमा आग्रह गरेको छ। साथै सबै निकायले आवश्यक पूर्व तयारी र प्रतिकारका लागि तयारी अवस्थामा रहन समेत प्राधिकरणले भनेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि देशका विभिन्न स्थानमा गर्मी बढ़दै जाने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। एक सामग्री माधव तिमल सेनाबाट।
11: सुदूरपश्चिम र लुम्बिनी प्रदेशको हामीले चाहिँ पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा चाहिँ तातो लहर हुने सम्भावना भनेर दिएको थियौँ है। अझै पनि तातो दिनको सम्भावना चाहिँ छ है। हामीले अलिकति सतर्कता चाहिँ अपनाउनु पर्ने हुन्छ। लु चाहिँ सबै ठाउँमा छैन, एक दुई ठाउँमा उसमा छ।
12: वरिष्ठ मौसमविद विभूति पोखरेल, अबका केही दिन गर्मी कम हुने सम्भावना नरहेकाले दिउँसोको समय सकेसम्म बाहिर ननिस्कन उहाँले सुझाव दिनुभयो। लुम्बिनी प्रदेशका बाँकी सहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले बाँकी आसपासको तापक्रम 40 डिग्री भन्दा माथि पुग्न थालेको बताउनुभयो।
13: चलपल अलिक कम नै छ भाइ, तातो हावा नै चलेको अवस्था त होइन, होइन तापक्रम चाहिँ बढेको छ। बाँकेको भगवानपुर 40 छ, होइन नेपालगंजको खजुरामा चाहिँ 39.8 छ। हिजोको भन्दा जे होस् आज बढी हो, तापक्रम बढ्ने क्रम जारी नै रहन्छ।
12: अत्यधिक गर्मीका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायत स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाई छ। तातो हावाको लहरबाट बस्न चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कनै परे छाता ओढ्न वा पातलो कपड़ाले टाउको ढाक्न चिकित्सकको सुझाव छ। वरिष्ठ जनस्वास्थ्यविद डाक्टर बाबुराम मरासेनी गर्मीबाट हुने जलवियोजनबाट बस्न, झोलिलो पदार्थ अत्याधिक मात्रामा सेवन गर्न आग्रह गर्नुभयो।
14: पानी लगायत अरू पियाहरू पिउने, शरीरबाट चाहिँ एकदमै धेरैभन्दा धेरै पसिनाबाट पानी निस्किरहेका हुन्छ, त्यही चाहिँ जलवियोजन समय आउने सम्भावना हुन्छ। त्यो जलवियोजनलाई सुधार्नको लागि चाहिँ शरीरमा पानीको कमी कमजोरीलाई चाहिँ घटाउनको लागि अनि पानी त पर्याप्त मात्रामा पिउनुपर्छ। रक्सी खायो भने रक्सीले पानी ज्यादा निकालिदिन्छ, अनि सुरुमा चाहिँ पसिना आएको जस्तो गुम्म बनाएर अनि त्यसपछि मान्छेलाई चाहिँ असर गर्न सक्छ।
12: गर्मीसँगै लामखुट्टे र विभिन्न किसिमका रोगको जोखिम पनि बढ्दै जाने उहाँको भनाइ छ। गर्मीको मौसममा सरुवा रोगको जोखिम हुने भएकाले बालबालिका, वृद्ध वृद्धा र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। स्वास्थ्यमा ध्यान दिन नसके गर्मीकै कारण मानिसको मृत्यु समेत हुन सक्ने डाक्टर मरासिनीले बताउनुभयो।
14: एकाकी लुगा आयो भने चाहिँ अब मान्छेहरू चाहिँ बेहोस हुने समानको अवस्था आउँछ, अनि त्यसले अनि कसै कसैलाई त्यो चाहिँ अनि शरीरको तापक्रम अत्यन्त उच्च भएर त्यो चाहिँ क्रमले गर्दा मानिसको मृत्यु पनि हुन सक्छ।
0: शङ्खासभाको मकालो गाउँपालिका 5 माङसिङमा स्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिदा 200 भन्दा बढी भेडा बेपत्ता भएका छन्। आज बिहान खसेको पहिरोले मकालो 5 स्थानीय दलबहादुर गुरूङको भेडी गोठ बगाउँदा 218 भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरीकारले शङ्खासभाका प्रहरी न्याय उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो खसेको, पहिरोले स्थानीय दलबहादुरका 250 भेडा मध्ये 218 भेडा पहिरोमा पुरिएर बेपत्ता भएका हुन्। पहिरोमा पुरिएका 32 भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन्। बाढ़ीमा परेर भेडा गोठालाको काम गर्दै आउनुभएका स्थानीय 20 वर्षीय झलक गुरूङ घाइते हुनुभएको छ। उहाँको हात र खुट्टामा चोट लागेको छ। अर्का गोठाला 30 वर्षीय कमल गुरूङ सकुशल रहनु भएको छ। घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार र खोजी कार्यमा कठिनाई भएको छ। घटनास्थल नुम प्रहरी चौकीबाट करिब 40 किलोमिटर टाढा र करिब 10 घण्टा पैदल दूरीमा पर्दछ। घटनापछि नुम प्रहरी चौकीबाट प्रहरी टोली, स्थानीयवासी, उगार तथा खोजी कार्यका लागि घटनास्थल गएका छन्।
1: माध्यमिक शिक्षा परीक्षा एसएको नतिजा पुनर्योगका लागि विद्यार्थीले दिएको निवेदनका आधारमा उत्तर पुस्तिका खोज्न शुरू गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख 28 गते एसएको नतिजा सार्वजनिक गरेको थियो। त्यसैता चित्त नबुझेका 33,851 विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएको कक्षा 10 परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। विद्यार्थीले दिएको निवेदनका आधारमा उनीहरूको उत्तर पुस्तिका खोज्न शुरू गरिएको उहाँले बताउनु भएको छ। नतिजा प्रकाशन हुन केही समय लाग्ने जनाइएको छ। पुनर्योगको नतिजा प्रकाशन भएपछि विद्यार्थीले आफ्नो उत्तर पुस्तिका पनि हेर्न पाउनेछन्। त्यसपछि पुनः परीक्षणका लागि निवेदन दिन सक्ने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक अधिकारीले बताउनु भएको छ। यस वर्षको यासीमा 65.98% विद्यार्थी उत्तीर्ण भएका थिए। त्यस्तै 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका थिए। गत चैत 19 गतेबाट शुरू भएको यस वर्षको एसी परीक्षा 29 गते सकिएको थियो।
0: सरकारले लामो समयदेखि बन्द रहेको हेटोडा कपड़ा उद्योग पुनः संचालनमा ल्याउने तयारी तीव्र पारेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मंत्री गौरी कुमारी यादवले हेटौडा औद्योगिक क्षेत्र को स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनर्संचालनका सम्भावना बारे विस्तृत जानकारी लिनुभएको छ। यादवले उद्योग संचालनको प्रक्रियालाई कसरी द्रुत गतिमा अघि बढ़ाउन सकिन्छ भन्ने विषयमा सरकारवालासँग छलफल समेत गर्नुभएको। उहाँले आगामी आर्थिक वर्षको बजेटमा रुग्न कपड़ा उद्योग संचालनका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
1: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
0: प्रोप्राइटर सोमराज रैदास।
3: सम्पर्क फोन नम्बर 0825367775।
0: सम्पर्क नम्बर 98478726873।
4: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
5: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
6: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065023।
7: सीएमसी चुरेहिल अस्पतालमा पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो। स्कूटरलाई ठक्कर दिने बस र चालक काभ्रेको चौरी देउराली गाउँपालिका दुईका 41 वर्षीय शिवबहादुर चौलागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
8: प्रहरीले नेपालगंजमा अवैध लागू औषध अफिम र चरेस सहित एकजनालाई पक्राउ गरेको छ। बेनवी कालाबंजरबाट खटिएको सशस्त्र प्रहरी टोलीले आज नेपालगंज उपमहानगरपालिका 15 पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा 5.5 किलोग्राम अफिम र 5 ग्राम चरेस बरामद गरेको हो। उक्त लागू औषध सहित पक्राउ परेका व्यक्तिले आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि नेपाल प्रहरीले बुझाइने जनाइएको छ।
7: इलामको फाकफोकथुम गाउँपालिकाले किसानलाई व्यावसायिक नगदे बालीतर्फ आकर्षित गर्न विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी वितरण गरिएको छ। गाउँपालिकाले 3 वर्ष अघि अलैची, कफी, सुन्तला, कागती, खुर्सानी, एभोगाडो लगायत बिरुवाको नर्सरी राखेको थियो। अहिले ती बिरुवा किसानलाई वितरण गर्न थालेको गाउँपालिकाले जनाएको छ।
8: कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 10 झलारीमा स्थानीय किसानको कृषि उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले हाट बजार सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार निर्माण शुरू गरिएको छ। कृषि उपज बिक्रीका लागि स्थानीय स्तरमा स्थायी बजारको अभाव झेलिरहेका किसानले लक्षित गर्दै नगरपालिका र संघीय सरकारको सहकारीमा हाट बजार स्थल निर्माण अघि बढ़ाइएको हो।
7: सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको भौतिक प्रगति 68% सकिएको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङ मार्ग मार्फत यातायात सञ्चालनमा ल्याउने गरी तयारी तीव्र पारिएको छ। यस्तै बीपी राजमार्गको मर्मत तथा पुननिर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आगामी 10 दिनभित्र सञ्चालनमा ल्याइने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रपाका सांसद आशिष गजुरेलले सो क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी लिनुभएको हो।
8: यस्तै सड़क सञ्जाल मार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढ़ाइएको एसियन हाइवे अन्तर्गत काँकरभिट्चाबाट लौकही सड़क खण्डमा बिटुमिन को अभाव भएपछि कालोपत्र गर्न ढिलाचुस्ती भएको छ। भिटामिन अभाव साथै गुणस्तरीय नपाएको कारण कालोपत्र गर्न ढिलाचुस्ती भएको आयोजना अन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनु भएको छ।
7: नेपाल टेलिकमले डोल्पाको छारका ताङसोङ गाउँपालिकाको केन्द्र काककोटमा 4G सेवा शुरू गरेको छ। समुद्री सतहदेखि 4200 मिटर उचाइमा अवस्थित मुकोट स्थित टावरमा 4G उपकरण जडान गरी माइक्रोवेभ रेडियो मार्फत सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। यससँगै टेलिकमको 4G सेवा पुगेका स्थानीय तहको संख्या 750 पुगेको छ।

0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले नयाँ अध्यागमन नीति घोषणा गरेको छ, जस अन्तर्गत स्थायी बसोबास अनुमति पत्र लिन चाहने आप्रवासीले अमेरिका छाड्नुपर्ने र विदेश स्थित अमेरिकी दूतावास वा वाणिज्य दूतावास मार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको हो। अमेरिकाभित्र अस्थायी रूपमा बसिरहेका विदेशी नागरिकले ग्रीन कार्डका लागि आवेदन दिन आफ्नै देश फर्किनुपर्ने नयाँ नीति लागू गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ले नयाँ नीति सार्वजनिक गर्दै अमेरिकाभित्रबाटै बसाई स्थिति परिवर्तन गरेर स्थायी बसोबास अनुमति लिन नपाइने स्पष्ट पारेको हो। अवैध आप्रवासन नियन्त्रण गर्ने अभियान अन्तर्गत चालिएको यो कदमले भिसावाहक तथा आगन्तुकलाई अमेरिकामै रहँदा ग्रीन कार्डका निम्ति आवेदन दिन अनुमति दिने कानूनी छिद्र बन्द गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनाएको छ। पुरानो प्रणालीले लामो आवेदन प्रक्रियाका क्रममा परिवारलाई सँगै बस्न सहज बनाउँदै आएको थियो, तर नयाँ नीतिका कारण ग्रीन कार्डको आशामा अमेरिका छाड्ने केही आप्रवासीका निम्ति पुनः त्यहाँ फर्कन गाह्रो वा असम्भव हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। काबा महिला च्याम्पियनशीपमा पहिलो जीत हात

0: तीन अंकका साथ तेस्रो स्थानमा छ। पहिलो खेलमा नेपाल भारतसँग 3-2 को सेटमा पराजित भएको थियो।
1: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले पंजाब किंग्स र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा भइरहेको छ। लखनऊको इकाना स्टेडियममा पंजाबले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोलीले ब्याटिङको निम्तो पाएको छ। ताजा अवस्थामा लखनऊले 7.2 ओभरको खेल सकिँदा 3 विकेटको क्षतिमा 72 रन बनाएर खेलिरहेको छ। पंजाबका लागि आजको खेल निकै महत्वपूर्ण छ। लगातार 6 खेल हारेको पंजाबलाई प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। लखनऊ विरूद्ध जित हार पारे पनि पंजाबले भोलिका अन्य खेलहरूको नतिजामा निर्भर रहनेछ। लखनऊ भने प्लेअफ दौड़बाट बाहिरिसकेको छ।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पार्टी सदस्यताको विवादले बारामा रासोपाको बैठकमा फूलदंगा। कांग्रेसको देउबा समूहका नेताको पद बार्गेनिङले समस्या। एमालेमा ओलीमाथि राजीनामाको दबाव।
0: भोलि र पर्सी पनि अत्याधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन आग्रह। चर्को गाममा बाहिर ननिस्कन चिकित्सकको सुझाव।
1: संखुवासभाको मकालुमा पहिरोले भेडीगोठ पोरिदा 200 बढ़ी भेड़ा बेपत्ता। यसैको नतिजा पुनर्योगका लागि उत्तर पुस्तिका खोज्न शुरू, 33,000 निवेदन।
0: अमेरिकाद्वारा नयाँ अध्यागमन नीति घोषणा। ग्रीन कार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने।
1: र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालको पहिलो जित। आईपीएल क्रिकेटमा पंजाब विरूद्ध लखनऊ टस हारेर ब्याटिङ गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। माधव अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: सुने खबर जीवन साथी असल पाकी छौरे खुशी छौरे सुखी
3: छौरे। नमस्ते, म गीतकार संगीतकार राजकुमार बगर। तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
2: तिम्रो साथमा हस्न पाए
4: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ। कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एक मात्र अचुक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कोराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कोराही दाङ फोन नम्बर 082-5561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
5: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
6: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
7: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
15: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
17: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
14: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 082-5560-734 र 082-5560-138
19: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ घोराईको दिव्य फार्मेसीमा
14: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
6: डाक्टरद्वारा दिइने सेवाहरू
19: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
6: बिना टाका प्रभावकारी उपचार
14: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
6: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
14: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
6: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
2: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 15 गते शुक्रबार
19: दिव्य फार्मेसी कोराही 15 सड़क विभाग रोड सम्पर्क फोन नम्बर 082-5594-410 मोबाइल नम्बर 98478-28913 98478-26163 र 98095-12871
14: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
6: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
14: डाक्टरद्वारा दिइने सेवाहरू
18: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
14: बाङ्गा टिङ्गा दाँत मिलाउने
18: शल्यक्रिया गरेर दाँत निकाल्ने
14: खाली ठाउँमा दाँत भर्ने
18: दुखेको दाँतलाई नदुखाई जरै शरीरबाट निकालिने,
20: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दात तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
18: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
4: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: अन्य सेवाहरू,
21: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
18: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
27: नमस्ते, म रामकृष्ण काल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगा।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा भाग लिएका सदस्यहरूले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्। लुम्बिनी प्रदेशसभा नियमावली 2079 नियम 135 उपनियम 3 बमोजिम लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न सभामुखले छलफलका लागि 3 घण्टा अर्थात 180 मिनटको समय निर्धारण गर्नु भएको थियो। छलफलमा सदस्यले प्रदेश सरकारले ल्याउने बजेट कार्यान्वयन योग्य, परिणाममुखी र नागरिकमा आशा तथा भरोसा जगाउने खालको हुनुपर्ने धारणा राखिएका थिए। युवाहरूलाई लक्षित गरी रोजगारी सृजनाशील विकास र उद्यमशीलता प्रबन्धनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा समेत उनीहरूले जोड़ दिएका छन्। यसैबीच लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदको बैठकले आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्तीले जानकारी दिनुभयो। सरकारले आगामी जेठ 11 गते नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने तयारी रहेको छ। मन्त्री परिषद बैठकले नेता पोखरेल अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ। त्यस्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इन्जिनियर छविराज पोखरेललाई नियुक्ति गर्ने निर्णय पनि गरिएको छ। कोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा बीबीएसको अध्ययन पूरा गरेका चौथो वर्षका विद्यार्थीको आज विदाई गरिएको छ। कलेजमा बीबीएस चौथो वर्ष 2079 ब्याचले खुराहेको होटल पवामा एक कार्यक्रमको आयोजना गरी बीबीएस चौथो वर्ष 2078 ब्याचलाई विदाई गरेका हुन्। बीबीएस चौथो वर्षका विद्यार्थी समीक्षा बन्जारेको सभापतित्वमा एवं क्याम्पस प्रमुख लालमणि बसेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीलाई टीका, खादा, माला र मायाको छिनो प्रदान गरी विदाई गरिएको थियो। कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बसेलले अध्ययन पूरा गरेका विद्यार्थीलाई आफ्नो व्यक्तिगत विकाससँगै समाजमा सृजनात्मक कार्य गर्न आग्रह गर्नु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि कलेजका पूर्व प्रमुख वामदेव लम्सालले विद्यार्थीलाई कलेजमा सिकेको ज्ञान र सिपलाई समाजमा रूपान्तरण गर्न आग्रह गर्नुभयो। कार्यक्रममा कलेजका कोअर्डिनेटर कृष्ण केसी, प्राध्यापकहरू नवराज सुवेदी, एके केसी, सन्दीप निपानी, नवीन कुमार गौतम, सूरज गुप्ता, हेमराज शर्मा, सुशील छेत्री, कमल रेग्मी, विद्यार्थी अनिल नेपालीले मन्तव्य व्यक्त गर्नुभएको थियो। विदाई कार्यक्रममा विद्यार्थीलाई गीत, कविता, गजल, नृत्य, खेल सहितका प्रस्तुति राखिएका थिए। कार्यक्रमको सहजीकरण बीबीएस चौथो वर्षका विद्यार्थी लजिम चन्द ठकुरी, धनु नेपाली र तुलसी कौरले गर्नुभएको थियो। मार्क इन्टरनेशनल कलेज दाङकै पुरानो र लोकप्रिय कलेजका रूपमा आफूलाई स्थापित गरेको छ। मोबाइल तथा इलेक्ट्रोनिक व्यवसाय संघ खुराई दाङले नेपाल मोबाइल व्यवसाय महासंघका नवनिर्वाचित पदाधिकारीलाई आज खुराईमा सम्मान गरेको छ। संघका अध्यक्ष कृष्ण बहादुर कौरको अध्यक्षतामा महासंघका केन्द्रीय उपाध्यक्ष दीपक पाण्डे र केन्द्रीय सदस्य शिष नारायण शर्मालाई कदर पत्रले सम्मान गरिएको थियो। यसै गरी लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रथम उपाध्यक्ष शालिक राम खनाल र सचिव शरद केसीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष पाण्डेले मोबाइल फोनको नयाँ दर रेटदेखि त्यसको दर्ता चोरिएको हो कि होइन भन्ने थाहा पाउने एप्स बनाउन लागेको जानकारी दिनुभयो। उहाँले व्यवसायले परेका मार्का र समाधान गर्नुपर्ने समस्या केन्द्रबाट सरकारमा पहल हुने बताउनुभयो। पढे लेखेकाले गर्ने इज्जतको व्यवसायलाई मर्यादित बनाउन कै कतै कमजोरी नगर्न व्यवसायले आग्रह गर्नुभयो। सामाजिक कामलाई पनि महत्वका साथ अघि बढ़ाउन र प्रतिष्ठित व्यवसाय बन्न आग्रह गर्नुभयो।
यसै गरी महासंघका केन्द्रीय सदस्य शर्माले व्यवसायको व्यक्तिगत र व्यावसायिक विकासमा ध्यान दिन आग्रह गर्नुभयो। सो अवसरमा स्वागत मन्तव्य संघका उपाध्यक्ष सुरेश पोखरेल र संचालन सचिव चन्द्र प्रकाश विकले गर्नु भएको थियो। र गढवा गाउँपालिकामा महिला नेतृत्व भूमिका कानूनी तथा लैंगिक तथा सामाजिक समावेशीकरण सम्बन्धी तीन दिने क्षमता विकास तालिम शनिबारदेखि गढवामा शुरू भएको छ। गढवा गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन भएको उक्त तालिम आजदेखि 11 दिनसम्म गाउँपालिकाको सभाहालमा सञ्चालन हुने भएको छ। तालिममा गाउँ कार्यपालिका सदस्य वडा सदस्य तथा विभिन्न क्षेत्रका महिला प्रतिनिधिहरूको सहभागिता रहेको छ। तालिमको उद्घाटन गर्दै कार्यक्रमका सभाध्यक्ष तथा गढवा गाउँपालिका गाउँ कार्यपालिका सदस्य चन्द्रा केसीले महिलाको नेतृत्व विकास र अधिकारका विषयमा यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो। तालिममा महिला अधिकार, नेतृत्व विकास, कानूनी व्यवस्था, लैंगिक समानता तथा सामाजिक समावेशीकरणका विषयमा सहजीकरण गरिने गढवा गाउँपालिकाले जनाएको छ। तालिम उद्घाटन कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो। अस्त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैव हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल। मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
9: सम्पर्क मोबाइल 98478727976
10: र 98578309।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
2: मुटुको गति एकनास नभएको,
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
2: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
2: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति जेठ 15 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9845503523।
6: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
7: बिमा गराउन जाँदैछु।
6: बिमा किन गर्नु पर्यो सर? बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ सर?
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
6: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
6: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
7: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
9: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

0: सूचना सूचना सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
1: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
3: त्यो त मैसकी बहिनी हो,
4: आजदेखि तेरो आउँछु।
2: लाली बजार,
5: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
2: गुरु आमा,
6: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए।
2: र परालको आगो,

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: नमस्ते, म रामकृष्ण ढकाल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर मर्नुभयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-027,
7: 98-41-68-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यसी त सक्यो आमा, तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
11: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
12: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
13: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
12: दीपशिखा कलेजमा क्लास 11 का लागि 3 प्रमुख स्ट्रीमहरू छन्: साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
11: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज।
13: प्रवेश परीक्षा जेठ 10 गते आइतबार बिहान 7 बजे, प्रवेश परीक्षाको नतिजा प्रकाशन यही जेठ 10 गते साँझ 4:30 बजेसम्म, भर्ना सुरु यही जेठ 11 गतेदेखि यही जेठ 17 गतेसम्म मात्र, कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज, कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98-4-78-0-28-91 र 97-6-76-18-807।
14: मध्य पश्चिम ट्याङ च्याक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। नेपाल कमर्सियल आर्टिस्ट संघ दाङको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन आज घुराईमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै कलाकार लक्ष्मी नारायण शर्माले कला र शिल्पको सही सदुपयोग गर्दै सबै कलाकार एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले दाङलाई कलाको उर्वर भूमि उल्लेख गर्दै यहाँ ललित कलाभित्र पर्ने धेरै कलाका कलाकारहरू सक्रिय रूपमा कलाको सृजना संरक्षणमा लगातार ठूलो भूमिका रहेको बताउनुभयो। साथै उहाँले आर्टिस्ट कला एक अमूर्त विधा भएको र यसको संरक्षणमा स्थानीय सरकारको ठूलो भूमिका रहेको बताउनुभयो। यस्तै अर्का पुराना कलाकार वसन्त राज भट्टले दिवंगत कलाकार प्रतापनाथ योगीको कला योगदानलाई भुल्न नसक्ने स्मरण गर्नुभयो। संघका अध्यक्ष विष्णु प्रसाद पोखरेलको अध्यक्षता तथा प्रभातनाथ कला प्रतिष्ठानका अध्यक्ष लक्ष्मीनारायण शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा खुराई खानेपानी तथा सरसफाई संस्थाका वरिष्ठ उपाध्यक्ष रत्मणि पाण्डे, समाजसेवी माधव पन्थी, कलाकारहरू श्याम गिरी र तेमन बुढा मगरको सहयोग तथा उपस्थिति रहेको थियो। कार्यक्रममा कोषाध्यक्ष सागर चौधरीले आईबीए विवरण र सचिव मंगल चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दाङका लमही, फालबाङ, नारायणपुर, खोराई र तुल्सपुर क्षेत्रका करिब 50 जना व्यवसायी आर्टिस्टहरू सक्रिय छन्। डिजिटल प्रविधिको वर्तमान युगमा पनि क्यानभास र हस्तकलाको आयु लामो हुने भएकाले यसलाई बढ़ी प्राथमिकता दिने धारणा कलाकारहरूले व्यक्त गरेका छन्। अधिवेशनले पुरानै कार्य समितिलाई सर्वसम्मत रूपमा पुनः चयन गरेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामै 113 जना मृगौलाको पथरीका बिरामीको सफल शल्यक्रिया भएको छ। प्रतिष्ठानको तथ्याङ्क अनुसार वैशाख 1-31 गतेसम्मको अवधिमा युरोलोजी विभागबाट 113 जना बिरामीको सफल शल्यक्रिया गरिएको हो। सोही अवधिमा युरोलोजीतर्फ 505 जना बिरामीले ओपीडी सेवा पाएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ। प्रतिष्ठानमा युरोलोजी सर्जन डाक्टर सुशील खनिया नेतृत्वको चिकित्सक, नर्स, स्वास्थ्य कर्मी सहितको टोलीले सानादेखि ठूला शल्यक्रिया नियमित रूपमा सञ्चालन गर्दै आएको छ। प्रतिष्ठानले दिएको जानकारी अनुसार युरोलोजी ओपीडी बाह्य बिरामी विभाग मार्फत दैनिक 70 भन्दा बढ़ी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन्। यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई अन्य जिल्लाका अस्पताल जानुपर्ने बाध्यता थियो। तर प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित यो सेवा विस्तार गरेपछि बिरामीहरूलाई सहज भएको छ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिन सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टर मार्फत सेवा प्रदान गर्न भनेको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि चरण गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसै गरी अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख छ। र नेपालमा हुने कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको 71% हिस्सा रहेको नसर्ने रोगले झण्डै 22%लाई 30-70 वर्षको उमेरबीच अकाल मृत्युमा पुर्याउने गरेको छ। नेपालमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र श्वास प्रश्वास सम्बन्धी लगायत नसर्ने रोग मृत्युको मुख्य कारण बन्दै गएका छन्। यो समस्या हटाउन नेपाल रेड क्रस सोसाइटीले स्वास्थ्य सेवा विभागसँगको सहकारीमा पेन्डी प्याकेज नामक एक नयाँ कार्य ढाँचा विकास गरेको छ। हौस्त, अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई।
धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम पर्याय लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी। नमस्कार। कार्यक्रम त्रिवेणीमा हामी प्रकृतिका विविध छटाहरूको चर्चा परिचर्चा गर्ने गर्दछौ। आजको क्रममा हामी चौरको चर्चा आज हामी गर्दैछौ। विशाल खुला खण्ड र मानिसले कुनै निर्माण कार्य नगरेको प्राकृत भूमि चौरका बारेमा चर्चा गर्दैछौ। तर आरम्भमा भने यो गीती चौतारी।

चौर खुला खण्ड घाँस पलाएको तृण भूमि हरियो मैदान गौचर वन बीचको खर्क जस्तो प्राकृत प्रखण्ड अनिर्मित आँगन प्राकृतिक प्राङ्गण गौचरण सानो गौचरण जस्ता फराक खाल टुडी खेल पशुपतिनाथको उत्तरमा अवस्थित उच्च मैदान कैलाश जस्तो काठमाडौँको मध्य भागमा रहेको टुडी खेल जस्तो खुला खलङ्गा मेरो भनेर पर्खाल नलगाइएको पाटन आँखाभरि हेर्न मिल्ने मैदान नै चौर हो साइबेरियाको मैदान र मैदानमा मानिस डुलेर त्यहाँको जग्गा लिने लियो टल्स्टय एन्टोन चेखोवका कथाहरू समेत चौरसँग गाँसिएका छन्। चौर पृथ्वीको चोखो खण्ड प्रथम अवस्था नकोरेको नखनेको अक्षत भूमि क्षितिको छाती चौर शिर छौर चुडा कर्म गरे जस्तो रित्तो र नाङ्गो हुँदैन हरियो दुबो कोमल घाँस खर बाबियो सिरु काँस कुश वज्र दन्ती सहस्र बुटी लगायतका फूलहरूले सजिएको पृथ्वीको हरित प्रखण्ड तृण तरूले छोपिएको तनुजको तन चौरको चारु घाँसमा चर्ने भएकाले हिमाली गाईलाई चौरी भनियो होला चौरीबाटै चमर भयो होला र चौरीबाटै चरण पनि बन्यो होला। चौरको सोश्रेष्ठ वनस्पतिको छापोमा रमेर चर्ने गाईको गोरस पोषणयुक्त भयो उत्तम भयो र पवित्र ठानियो जीवनलाई आरोग्य दिने भनेर बुझियो। चौरमा गाई चर्ने चराउने भएकाले यस्ता भूभागलाई गौचरण गौचर भन्न थालियो। पृथ्वी पहिले यस्तै चौर चरणले नै सुन्दर थियो होला सुरक्षित थियो होला मानिसले भीर पहरा डुलेर यस्तै चौरमा पुगेपछि बास बस्थ्यो होला गोठ बनाई गाई बाँध्यो होला गोठ गोठको समूहबाट गोत्र गोष्ठी बन्यो होला अनि बस्ती बस्यो होला यो कल्पना गर्न सकिन्छ। हाम्रा पुर्खाले चौरमा बसेको बस्ती खतरा मुक्त हुने पाए वनका हिंस्रक जन्तुबाट सुरक्षित घाम पानी हुरी बतासबाट सुरक्षित बाढ़ी पहिरोबाट सुरक्षित र प्राकृतिक विपत्तिबाट सुरक्षित त्यसैले उनीहरूले डाँडा काँडाका थुम थुमका उच्चस्थली र काखका चौरहरूमा बस्ती बसाले तल बेसीमा दलदलमा सिमसार क्षेत्रमा खेत बनाएर खेती लगाए सभ्यताको जग उठाए र लेक बेसीको व्यवस्था चलाए बेसीमा भन्दा लेकको खुला चौरमा पुग्दा आँखा उज्याला हुन्छन् दिल विशाल हुन्छ बदनले बहार पाउँछ उघार पाउँछ विचारले गगन भेट्टाउँछ लेकको चौरले सोचलाई चौतर्फी रूपमा विस्तृत तुल्याउँछ चौरमा पुगेको मानिसको मन दानी हुन्छ उद्दात्त हुन्छ चोरीको संकीर्णता रहँदैन बेसीमा झर्दा मानिसको मन साँघुरो हुन्छ संकीर्ण हुन्छ खुम्चिन पुग्छ बासी भएर सड्न थाल्छ तर लेकको चौरमा मन पलाएर बढ्न थाल्छ चौर आरोग्यको पनि आँगन हो आँट साहस चोटिलो चाल र स्पष्ट बाणीको पनि मुहार हो चौरमा यो शिरले केही पाउँछ र शिर माथिको आकाशले यसलाई केही सन्देश दिइरहन्छ चौरबाटै आकाश गगनसम्मको यात्रा सम्भव छ।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466 9829185053।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी बेसीको बोली वक्र हुन्छ कुटिलो हुन्छ अवरुद्ध रहन्छ तर लेखको भाषा पवनको प्रसार जस्तै पवित्र हुन्छ चोटिलो हुन्छ ठ्याक्क भन्ने खालको हुन्छ चाह अनुसार चल्न मिल्ने चर भूमि नै चौर रहेछ चौरमा खेलेको फुलेको हुनाले हाम्रो मुहार हँसिलो र विश्वले हामीलाई रसिलो नागरिक भनेर चिन्नुमा चौरकै भूमिका छ चौर सृष्टिको आरम्भ हो भने विकासको बिहानी प्रभास चौरलाई सम्मान गरेर बनाइएको बस्ती नै चोखो बस्ती हो सुरक्षित बस्ती हो जसको बस्ती चौरको माझमा छ अघिल्तिर पछिल्तिर चारैतिर चौर छ त्यो सुन्दर हुन्छ सुरक्षित हुन्छ त्यहाँ आकाश र प्रकृतिका लागि आगमनको बाटो हुन्छ घाम पानीका बेला घर बस्ती आश्रय बने पनि आपतका बेला चौरको घर अन्तिम शरण बन्छ बाढ़ी आए चौरमा पहिरो आए चौरमा आगलागी भए चौरमा भूकम्प आए भाग्ने ठाउँ चौरमा चौर नै हर प्राणीको अन्तिम शरण मानिसको वास्तव बस्ती नै चौर हो चौरबाट नै मानिसको चरण अघि बढेको हो निर्माण नै नगर्नेमा नर नाखुश होला नामंजूर होला तर सुरक्षित साना र प्राकृत निर्माण गर्नुपर्ने फिरन्ते राउटेहरूको राय लिनु भने मनासिब नै देखिन्छ अहिले पनि मानव बस्तीका नाम चौरबाट चिनिएका छन् सिर्जिएका छन् उदिया चौर बाविया चौर चौर जहारी खलंगा धनी होस् वा गरीब हरेकको उठान चौर नै हो गन्तव्य पनि चौर नै हो संकटका बेला मानिस जाने ठाउँ पनि चौर नै हो चौरलाई सम्मान गरेर बनाइएका ससाना र सुरक्षित बस्तीहरू नै मानव जातिलाई निरन्तरता दिने र उसको रक्त सम्बन्ध उसको रक्त गति निरन्तर रहने एउटा माध्यम हो होइन ठूला ठूला शहरहरूमा छिरेर मान्छे भोग विलासमा बस्यो भने उसको रक्त प्रसार र रक्त सम्बन्ध अथवा रक्तको बाटो अवरुद्ध पनि हुन सक्छ ऊ रोकिन पनि सक्छ

मरेपछि पनि मानिसलाई चौरमै समाधिस्थ गरिन्छ, चौरमै चिहान हुन्छ, चिहानबाटै चैत्य उठ्छ, चौरको माझमा चिनारीको चैत्य बनाइन्छ, चौर बिनाको बस्ती बजार खतरापूर्ण हुन्छ, शहरमा चौर वा खुला खण्ड नहुँदा भूकम्पका बेला शरण लिन भेला हुने कहाँ, चौर छ भने रूख मुनिको बास पनि महलको भन्दा महान हुँदो रहेछ, भूकम्पका बेला यो महसुस गर्यो जगतले। संकटका बेला जुन बस्तीमा चौर छैन त्यो चिहान हुँदो रहेछ, श्मशान हुँदो रहेछ, चौर त जीवन रक्षाको मातृभूमि रहेछ। संग्रामका लागि पनि चौरमा भेला भएका वीरहरू युद्ध सकिएपछि चौरमै विजय घोषणा गर्छन् र हार जितको फैसला भएपछि मिलेर फर्कन्छन्। चौर वीर र विश्ववासीको बसेरा हो, चौर त सुस्ताउने, सुख खोज्ने, दुःख सुखमा भेटेर मन बहलाउने, आरोग्य पाउने, ध्यान गर्ने, भेटघाट गर्ने, बन्द व्यापार गर्ने, सबैको साझा मझेरी बन्द रहेछ। संकटका बेला चौरले ढुक्क हुने साथ दिन्छ, शहरमा डरै डर छ तर चौरमा आनन्दको आँगन छ, देवताको साथ छ, भगवानको हात छ। हर बस्तीमा एउटा चौर अनिवार्य रहेछ, चौरकै चिनारीले अब गाउँघर बस्ती र शहरहरू चिन्नु छ, हर बस्तीमा एउटा चौर आवश्यक छ। आपतका बेला जम्मा हुन पनि चौर चाहिन्छ, उद्धार व्यवस्थापन गर्न पनि चौर चाहिन्छ, विमान हेलिकप्टर बिसाउन पनि चौर चाहिन्छ, जम्मा हुन साझा वा सार्वजनिक चौर वा खुला खण्ड चाहिन्छ, जानकारी लिन, सूचना दिन, कचहरी

चौर बीचको हरियाली वृक्ष वनस्पति पानीका धारा चौतारीको वर पीपल स्वामी लाकुरी प्रकृतिको टिकी साबित हुन्छ। धरतीको धन्यता देखिन्छ। चौरमा गएर गरिने दैनिक चर्या ध्यान तपस्याले जीवनलाई आनन्द दिन्छ। यो भन्दा उत्तम ठाउँ कहाँ भन्ने अनुभूति गराउँछ। यस्तो सुन्दर चौरको चिनारी र मुहार नै मार्ने गरी निर्माण गर्नु हुँदैन। अति निर्माण विनाशको कारण बन्न सक्छ। आज भौतिक उन्नति गरेका देशहरूले त्यत्तिकै मात्रामा प्राकृतिक विपत्ति बिहोरेका छन्। ठूल्ठूला भवन निर्माण रेल चलाएका छन्, तर ती हिँड्ने बाटोमा पृथ्वीको धरातलमा विभिन्न पहिरो विभिन्न प्राकृतिक विपत्ति आएर उनीहरूको उन्नतिलाई चुनौती दिइरहेको छ।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: युनिच्छामा कमी शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-55555
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
11: भर्ना खुल्यो
12: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
11: हाम्रा विशेषताहरू
12: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानी

0: व्यवस्था भएको,
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
0: शान्त तथा पारिवारिक वातावरण भएको,
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
0: तिहार सुसार राम्रो व्यवस्था भएको,
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
0: घरको जस्तै माया पाउने,
2: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
3: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका, पन्ध्र दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
2: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-35-183।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू:
5: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
4: स्पेशल सेफ तालिम,
5: जापानिज सुशी तालिम,
4: वेट्रेस,
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू:
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
5: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
4: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
5: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
4: सम्पर्क मोबाइल 98-410-17-09, 98-410-17-09।
5: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
6: डाक्टर आउने बारे सूचना:
7: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
7: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
6: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
8: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
9: बिरामी जाँच्ने मिति 8 जेष्ठ 16 गते शनिबार।
2: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98-4-79-57-193 र 98-28-89-08।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू:
11: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू:
9: छाती, दम, निमोनिया, खोकी, छेरोग,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
9: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
9: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
12: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
9: यसरी त सकियो आमा, तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
6: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
13: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने, बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
12: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
13: दीपशिखा कलेजमा क्लास 11 का लागि तीन प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
6: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज। सपना देख्ने होइन, पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
12: प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे, प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजेसम्म, भर्ना शुरू एनजेट 11 गतेदेखि एनजेट 17 गतेसम्म मात्र, कक्षा सञ्चालन एनजेट 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98478-0291 र 97-76-18-807।
14: क्षयका र भयका भवनहरू भनेर यिनलाई चित्रण गरिएको छ, भोगका महल भनिएको छ। त्यसलाई स्वयं महादेवले पनि अस्वीकार गरी भत्काएको, ध्वस्त पारेको प्रसंग हामीले पौराणिक ग्रन्थहरूमा पढ्दै आएका छौं। यो पाठ आज लिनु छ। शिव र काली खाली खण्डमा हिमालय पर्वतमा, जहाँ नाङ्गो धरातल छ, सुन्दर धरातल छ, त्यहीका चौर खर्कहरूमा खेलेको सन्देश हामीले लिनु परेको छ। राउटे पनि सोही पथमा चलेको भेटिन्छ। अति निर्माणका विरूद्ध उनीहरू जंगलमा बसेर प्रकृति प्रेम गरिरहेका छन्। यो अति निर्माण, अति भौतिकता नाशवान हुन्छ, राक्षसी साबित भएको विश्वमा देखिँदैछ। यसलाई परै राखी हाम्रा जनकपुर, भक्तपुर, ललितपुर लगायतका सुन्दर नगरीहरू यस्तै प्राकृतिक चौरहरूले सजिनु छ। चौरबाट पर नरहने गरी विकास निर्माण गर्नु छ, विनाश गर्नुपर्ने त्रिपुरबाट टाढै रहनु छ।

आदरणीय श्रोतावृन्द, चौरको चर्चा गर्दा गर्दै आजका लागि कार्यक्रम त्रिवेणीको समय सकिएको छ। सुन्ने श्रोतामा साधुवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा हामी आभार व्यक्त गर्दछौ। अवस्थ प्राविधिक मित्र मनुका कुंवर र म नारायण भण्डारी यस प्रस्तुतिबाट विदा हुन्छौ। नमस्कार। चौर नै मानव जीवनको अन्तिम शरण हो।